0: प्लास्टिक भाव क्षेत्रमै संरचना निर्माण हुने गरेका छन् जुन बाढ़ीको पहिलो निशानामा परेका छन्। भूमि मन्त्रालयका एक अधिकारीका अनुसार नदी किनारका सार्वजनिक तथा जोखिमयुक्त जग्गा अतिक्रमण गरी बसोबास गर्ने परिपाटी रोक्न स्थानीय तहले लगत संकलन र व्यवस्थापन गर्नुपर्छ। तर आर्थिक विपन्नता, स्थायी रोजगारीको अभाव र नदी उकासको जग्गा हडप्ने प्रवृत्तिका कारण वास्तविक सुकुम्बासीसँगै अव्यवस्थित बसोबासीलाई सुरक्षित स्थानमा स्थानान्तरण निकै चुनौतीपूर्ण बनिरहेको छ। जबसम्म स्थानीय तहले कडाईका साथ नदी सीमांकन गरी भौतिक पूर्वाधार निर्माणमा रोक लगाउँदैनन् तबसम्म मनसूनको समयमा विपत्तिको उच्च जोखिम कायम रहिरहन्छ। रामबहादुर रावलको अध्यक्षतामा 2050 सालमा गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगले विशेष गरी काठमाडौँ उपत्यकाको तत्कालीन नगर क्षेत्रभित्र अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गाको विस्तृत अध्ययन गरी 2052 सालमा प्रतिवेदन समेत बुझाएको थियो।
1: भरिए सब गृह शनाखत हुने मुस्किल शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। भोटेकसी नदीको विनाशकारी बाढ़ीमा परेकाहरूको शव रसुवा, नुवाकोट, धादिङ, चितवन हुँदै भारतसम्म पुगेका छन्। सुरक्षाकर्मीले नदी किनारमा भेटिएका शव संकलन गरेर शव गृहमा राखेका छन्। तर मृतकको शनाखत हुन नसक्दा एकातर्फ व्यवस्थापनमा कठिनाई भइरहेको छ भने अर्कोतर्फ आफन्त पीड़ामा छन्। बाढ़ीले बगाएका शवहरू भोटेकोसी, त्रिशूली र नारायणी नदीमा भेटिरहेका छन्। कसैको कम्मरमाथिको भाग छैन, कसैको टाउको, कसैको हात वा खुट्टा मात्र भेटिएको छ। त्यसै गरी कतिपय शव झट्ट चिन्न नसकिने गरी छेदविच्छेद भएका छन्। हराइरहेका व्यक्तिका परिवारका सदस्यका लागि नदी किनारबाट शव भेटिएको प्रत्येक खबरले मुटु झस्काउँछ। बाढ़ीमा परेर हराएकाहरूको शव खोज्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक उद्धारकर्मी नै तैनात छन्। हराएका व्यक्तिहरूको अत्तोपत्तो नभएर पीड़ित परिवारले आक्रोश पोख्न थालेपछि शुक्रबारदेखि नेपाली सेनालाई पनि शव खोजीमा परिचालन गरिएको छ।
0: लाङटाङ लिरूङ हिमालको उत्तरपट्टिको चुचुरोभन्दा केही तलबाट हिउँको ठूलो हिस्सा चोइटिएर झरेपछि उच्च वेगको हिमबाड़ी सृजना भएको तथ्य वैज्ञानिक अध्ययनले पनि पुष्टि गरेको छ। चीन तथा नेपालका हिम वैज्ञानिकहरूले भू उपग्रह र ड्रोनबाट खिचिएको तस्विरको अध्ययन विश्लेषणपछि हिमालको हिस्सा चोइटिएर लेहेन्दे खोलाबाट भुटेको हुँदै विनाशकारी हिमबाड़ी नेपाल प्रवेश गरेको ठहर गरिएको हो। उक्त निष्कर्ष राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि स्वीकारेको छ। हिमबाड़ी आएको दिन बुधबार उक्त क्षेत्रबाट 2 करोड़ घनमिटर बराबरको पानी भोटेको हुँदै चितवनको देवघाट क्षेत्र पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सामान्य बगिरहेको पानीको घनत्व घटाएर उक्त तथ्य निकालिएको नेपालका बाढ़ी विज्ञ विनोद पराजुलीले बताएका छन्। बाढ़ी उद्गम स्थलमा बनेको तालको पानी फुट्न सक्ने खतरा अझै उच्च छ। बाढ़ी विज्ञ विनोद पराजुलीका अनुसार शुक्रबार राति उक्त तालको अत्याधिक पानी ड्यामबाट बाहिरिएको छ, जसले दिउँसो भन्दा बढ़ी बहाव भोटेको सीमा बढ़ेको छ। चीनतर्फबाट रसुवा प्रहरी कार्यालयमा बाढ़ीको बहाव बढ़ेको खबर आए लगत्तै काठमाण्डौमा खबर आइपुगेको जानकारी समेत गराइएको छ। ताल फुटेर बहाव बढ़ेको हो वा बढ़ी पानी बगेकै कारण बहाव बढ़ेको हो भन्ने कुरा राति अबेरसम्म पनि यकिन भने भएको छैन। त्यसका लागि चिनिया पक्षसँगको सम्पर्क कायम गरेर जानकारी लिन अबेरसम्म प्रयास जारी राखिएको छ।

0: एक्सेल्स। एलजी ले ले आयो नया एलजी एसेंशियल सीरीज। अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई। नागरिकता भाई पुग्छ हर एक घर को खुशी घर घर में एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले भोटेकोशी बाढीमा परी सुरुङमा फँसेका नागरिकको उद्धार गर्न टनेल रेस्क्यू टोली तथा ध्वस्त पुलहरूका ठाउँमा जडान गरी सड़क सञ्चालनमा ल्याउन भारत र चीन सरकारसँग 41 बेली ब्रिज तत्काल पठाउन माग गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सुरुङमा फँसेका नागरिकको उद्धार गर्न तथा सुरुङ खुलाउन भारत र चीनसँग रेस्क्यू टोली पठाउनका लागि आग्रह गर्दै भारत र चीन सरकारसँग समन्वय गरिरहेको जानकारी दिएका छन्।
3: एउटा भिडियो सामाजिक सञ्जालदेखि संचार माध्यमसम्म चलिरहेको छ। त्यसमा नेपाली सेनाले सुरुङबाट उद्धार गरेको दृश्य छ। जमेको लेदोमा एक सैनिकले हातले तानिरहेका र अर्का सैनिकले धकेलिरहेको देखिन्छ। यो दृश्यलाई लिएर सामाजिक सञ्जालमा सेनाको प्रशंसा भइरहेको छ। त्यो दृश्य हो माथिल्लो त्रिशुली एकमा कार्यरत कर्मचारीलाई उद्धार गर्दाको बुधबार आएको बाढ़ीपछि जलविद्युत आयोजना वा सुरुङमा फँसेकालाई सेनाले उद्धार गर्दै आएको छ। तर 11 जलविद्युत आयोजना का 934 जना अझै सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानले जनाएको छ। ती आयोजनामा कति मान्छे फँसेका छन् भने यकिन तथ्याङ्क अझै आइसकेको छैन।
2: भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावितहरूको उद्धार उपचार र राहतका लागि प्रदेश र स्थानीय निकाय संघ संस्था तथा व्यक्तिहरूले आर्थिक रकम तथा भौतिक सहयोग जुटाउने क्रम जारी रहेको छ।
3: भोटेकोशीमा बाढ़ीमा परेका बैंक तथा वित्तीय संस्थाका 35 कर्मचारी शुक्रबार साँझसम्म सम्पर्कमा आएका छैनन्। उद्धार टोलीले खोजी जारी राखे पनि ती कर्मचारीसँग अझै सम्पर्क हुन नसकेको सम्बन्धित बैंकहरूले बताएका छन्।
2: महाकाली नदी तटीय क्षेत्रमा हुने सम्भावित बाढ़ी पहिरो र डुबनको सूचना दिन नागरिक स्तरमा गठन गरिएका पूर्व सूचना प्रणाली निष्क्रिय बनेका छन्। महाकाली नदी तटीय समुदायका मानिसलाई विपदबाट बचाउन दार्चुलादेखि कञ्चनपुरसम्म 13 नेपाल भारत संयुक्त पैरवी मंच गठन गरिएको थियो। यो क्षेत्र भारतको धौली गंगा बाद र भूकम्पीय जोखिमका कारण उच्च जोखिममा रहेको बताइएको छ।
3: भोटेकोशीमा बुधबार आएको बाढ़ीबाट प्रभावितको उद्धार, विपत्ताको खोजी, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षित वासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम बढ़ेको छ। अर्थमन्त्रीको सचिवालयका अनुसार कोषमा शुक्रबार साँझ 6:30 बजेसम्म 4,38,852,252 रूपियाँ संकलन भएको छ। यो 9 वाणिज्य बैंकका खातामा जम्मा भएको रकम हो। थप 2 बैंक हिमालयन र लक्ष्मीमा 6,80,618 अमेरिकी डलर जम्मा भएको सचिवालयको भनाई छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो, खुशीको कनेक्शन। यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। नर्वेका राजा हेराल्डको 89 वर्षको उमेरमा शुक्रबार निधन भएको छ। उहाँको निधनसँगै 53 वर्षीय छोरा युवराज हाकोन स्वत नर्वेको नयाँ राजा बन्नुभएको दरबारले जनाएको छ।
2: अब खेल खबर। नेपाली मिक्स्ड मार्शल आर्ट्स खेलाड़ी रविन्द्र ढाड बजाङको बागले अन्तर्राष्ट्रिय मंचमा अर्को ऐतिहासिक सफलता हात पारेका छन्। चीनको सांघाईमा जारी रोड टू यूएफसी प्रतियोगिता अन्तर्गत बान्ट वेट समूहको सेमी फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले फाइनलमा स्थान सुरक्षित गरेका हुन्।
1: अब विचार विश्लेषणको पालो। आजको नागरिक दैनिकमा समृद्धि गेवालीले लेख्नु भएको छ, विपत्तिको प्रतीक्षा कि पूर्व तयारी शीर्षकमा। उद्धार र राहत महत्वपूर्ण छन्, तर हाम्रो पुस्ताको सरकार अझ एक कदम अगाडि बढ्नुपर्छ, किनकि प्रकृति पर्खेर बस्दैन। अब केवल न्यूनतम काम गरेर लोकप्रियता कमाउने राजनीति चल्दैन। शोकमा परेका परिवारलाई पैसा दिएर र कसैलाई शहीद घोषणा गरेर मात्र समस्याको समाधान हुँदैन। भोसे कोटीकै सन्दर्भमा हामीले 14 महिनाको अन्तरालमा दुईवटा विनाशकारी बाढ़ी देख्यौं। दुवै पटक हाम्रो सक्रियता विपत्ति आएपछि त्यसलाई आपतकालका रूपमा लिने र उद्धारमा लाग्नेमै केन्द्रित रह्यो। विज्ञहरूले पटक पटक यस्ता घटना घट्न सक्ने चेतावनी दिँदै आइरहेका छन्। अब प्रश्न यस्ता विपत्ति आउँछ कि आउँदैन भन्ने होइन, अब विपत्ति आउँदा हामी तयारी छौ कि छैनौ भन्नेतर्फ केन्द्रित हुनुपर्दछ।
2: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम संसार र नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
2: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
1: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारदुङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
2: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
3: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर चौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
1: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर चौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
2: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079-85-26 र 98472-87-90।
5: यति बेला बिहानको 6 बज्यो।
1: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
2: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
1: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाँची ज्वेलर्स बारदुङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
2: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाँची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
3: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर चौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
1: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना।
6: पानीजन्य रोगको जोखिम, एक आपसमा सहयोग गर्न तथा सरसफाई र सुरक्षित पानीमा ध्यान दिन आग्रह।
7: तिब्बतको जिराङ क्षेत्रमा उद्धारलाई तीव्र बनाउन चिनिया राष्ट्रपति सीको निर्देशन। मौसम र सम्भावित भूगर्भीय जोखिमका कारण उद्धार कार्य चुनौतीपूर्ण।
6: र रविन्द्र ढाँटले रोड टू यूएफसीको फाइनलमा जापानका ताजिमासँग खेल्ने।
8: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
9: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससीएडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
8: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
9: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
9: फोन 056-421-2161, 596-617, मोबाइल 98550-607-68, 98511-62594, 98510-54224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला। थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: काया कैरनमा अब खबरको सिलसिला। बाढ़ी पहिरो आएको 3 दिन बितिसक्दा पनि रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरुङ, जंगल तथा भीरमा फसेका नागरिक र कामदारको उद्धारमा ढिलाइ भएको छ। सरकारले उद्धार तथा राहतका काम युद्ध स्तरमा भइरहेको दावी गरे पनि विशेष गरी सुरुङ, जंगल र भीरमा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा रहेका खबर आजको नयाँ पत्रिकाले लेखेको छ। बाढ़ी र पहिरोका कारण जलविद्युत आयोजनाका सुरुङमा कामदार तथा अरू नागरिक फसेका छन्। कतिपयले ज्यान जोगाउन जंगल तथा भीरको सहारा लिएका छन्। आफन्तहरूको उद्धार खोजिरहेकाहरूले स्याफुबेसी, लाङटाङ, चिलिमी तथा त्रिशुली जलविद्युत आयोजनाका सुरुङभित्र आफन्तहरू रहेको भन्दै जानकारी गराएका छन्। सड़क तथा पुलमा क्षति पुगेका कारण स्थल मार्गबाट उद्धार गर्न कठिन भएपछि हवाई उद्धारमा निर्भर हुनुपरेको सरकारी भनाई छ। हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा, भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई आधार बनाइएको सरकारले जनाएको छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रमा संचार सम्पर्क विच्छेद हुनुका साथै सड़क तथा अरू भौतिक संरचना क्षति पुगेका वास्तविक अवस्था पहिचान गर्न कठिन छ। बाढ़ी आएको तेस्रो दिन हिजोसम्म पनि बाढ़ीमा कति मानिस परे वा कति हराइरहेका छन् भन्ने यकिन विवरण आउन सकेको छैन। अहिले पछिल्लो विवरण अनुसार अहिलेसम्म 579 को शव फेला परेको छ। 1924 सम्पर्कविहीन रहेका छन् भने 3 दिनमा 4451 जनाको उद्धार गरिएको छ। यस्तै बाढ़ीपछि नुवाकोट, रसुवा र धादिङका करिब 2000 जना विस्थापित भएका छन्। कतिपय विस्थापितले सरकारबाट सहयोग पाउन नसकेको बताएका छन्। 1000 विस्थापित होल्डिङ सेन्टरमा रहेका छन्। कतिपय खुला आकाशमुनि बसिरहेका छन्।
4: गएको बुधबार भीषण बाढ़ी आएको रसुवाको भोटेकोशी नदीमा फेरि पनि ठूलो बाढ़ी जोखिम रहेको भन्दै सरकारी निकायले सचेत गराउँदै आएका छन्। बाढ़ी पूर्वानुमान महाशाखाले हिजो दिउँसो र राति पनि सूचना निकालेर भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्रमा सावधानी अपनाउन भन्यो। अहिलेको अवस्था चाहिँ के छ भनेर हामीले महाशाखाका बाढ़ी विज्ञ मनोज पोखरेललाई सोधेका छौं।
5: अहिले अब हामीहरूको स्टेसनहरूले देखाए अनुसार त त्यस्तो बाढ़ीको अवस्था त देखिँदैन। अब हिजो 21 त्यहाँ रसुवा प्रहरी कार्यालयबाट तिनबाट सूचना आएछ भनेर हामीलाई सूचना दिनुभएको थियो, अनि हामीले एसएमएसहरू यहाँबाट प्रभावित क्षेत्रमा पठायौं र अहिले पछिल्लो अवस्था हेर्दाखेरि त्यस्तो बाढ़ी आएको अवस्था चाहिँ अहिले देखिँदैन।
4: आउने सम्भावना के छ?
5: अब आउने सम्भावना त अब तालमा त अब पानी जमेर बसेको त छ। अब त्यसको विश्लेषणहरू चाहिँ अब गरिराख्नु भएको छ। आउने सम्भावना त अब त्यसको अध्ययन भइरहेको छ। केही अब सूचना प्राप्त भयो भने उता छिन साइडबाट पनि अब हामी त्यसलाई रिलिज चाहिँ गरिहाल्छौँ।
4: अहिले जो भोटेकोशी अनि नदी आसपास त्रिशुली नदी तपाईँहरूले भन्नुभएको छ आसपास क्षेत्र बासिन्दाहरूले चाहिँ के गर्ने?
5: त्यहाँको बासिन्दाहरू अब त्यो प्रभावित क्षेत्र भएको हुनाले अलि अब सजग भएर त बस्नु पर्यो, हेरिराख्नु पर्यो। अब अनि हाम्रो फेसबुक पेज नेपाल फ्लड एलर्ट भन्ने छ, त्यसलाई फलो गर्नु पर्यो होइन। केही अब त्यस्तो बाढ़ी सम्बन्धी जानकारी सोध्नु भयो 1155 अनि 2 डायल गर्नु पर्यो।
4: नेपाल चीन सीमा क्षेत्रमा हिम पहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चीनिया दूतावासले आग्रह गरेको छ। हिजो विज्ञप्ति निकालेर दूतावासले सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ओभरफ्लो हुन थालेकोले थप जोखिम बढ़ेको जनाएको हो। साथै भ्रामक सूचनाको पछि नलागि आधिकारिक समाचारमा मात्र विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि अनुरोध गरिएको छ।
3: रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढ़ीपछि नेपाललाई भारत र चीन दुवै छिमेकी सहित अन्तर्राष्ट्रिय समुदायले उद्धार तथा राहतमा सहयोग बढ़ाएका छन्। सहयोग बढ़ाउने विषयमा हिजो भारतको दिल्ली र चीनको बेजिङमा उच्चस्तरीय छलफल भएको छ। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि भारतले उद्धार स्वास्थ्यकर्मी तथा राहत सामग्री सहितको टोली नेपाल पठाउने तयारी गरेको छ। चीनले पनि बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार, उद्धार तथा पुनर्स्थापनमा सघाउने प्रतिबद्धता जनाएको छ। अमेरिका, भूटान, पाकिस्तान ले पनि बाढ़ी पीड़ितका लागि सहयोग तथा सहानुभूति व्यक्त गरेका छन्। भारतले नेपालमा माग अनुसार बेलीब्रिज तथा त्यसको जडान गर्ने प्राविधिक टोली, सुरुङमा फसेकाहरूको उद्धार गर्ने टोली, स्वास्थ्यकर्मीको टोली पठाउने जानकारी दिएको छ। बाढ़ीबाट प्रभावितको उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षित वासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम पनि बढ़ेको छ। विभिन्न व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग तथा सहयोगको प्रतिबद्धता जनाएका छन्। अर्थमन्त्रीको सचिवालयका अनुसार कोषमा अहिलेसम्म 4,38,852,252 रूपियाँ संकलन भएको छ। यस्तै बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहत तथा पुनर्स्थापनाका लागि सरकारले अन्तर्राष्ट्रिय दात्री निकाय, छिमेकी देश तथा विभिन्न संघ संस्थासँग ठूलो रकम तथा सामग्री सहयोगमा आएको छ। तत्काल राहतसँगै पुननिर्माणको लागि समेत विकास साझेदारहरूबाट आर्थिक तथा प्राविधिक सहयोग जुटाउने प्रक्रिया सरकारले अघि बढ़ाएको हो। अस्ति बिहिबार सिंहदरबारमा भएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री डाक्टर सुवाणी वाग्लेले उद्धार, राहत तथा पुननिर्माणको योजनाबारे जानकारी दिँदै आपतकालीन सहायता तथा विभिन्न स्रोत मार्फत तत्काल करिब 25 अर्ब रूपियाँसम्म वैदेशिक सहायताको प्रतिबद्धता आएको बताउनु भएको थियो। काया कैरनमा बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्याको जोखिम र ध्यान दिनुपर्ने विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556-94-333-4953-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीपछि सुरुङ जंगल तथा भीरमा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा 1000 विस्थापित होल्डिङ सेन्टरमा कतिपय खुला आकाशमुनि त्रिशुली नदी किनारमा अहिलेलाई ठूलो बाढ़ीको जोखिम नरहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई। भारत र चीन उद्धार राहतमा अघि सरे। राहत कोषमा जम्मा भयो 4 अर्ब 38 करोड़ रूपियाँ, 25 अर्ब वैदेशिक सहायताको प्रतिबद्धता लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। भोटेको सीमा बुधबार बाढ़ी आउँदा कसैलाई भाग्ने समय मिल्यो, कसैलाई मिलेन। कोही सड़कै सड़क दौड़िए, कोही डाँडा पाखा लागे, कोही गाड़ी लिएर बाढ़ीको वेगभन्दा अगाडि भागे, कसैले बिजुलीको तार समातेर आफूलाई भेलबाट छुटाए, कसैलाई भने बाढ़ी आउनुभन्दा केही बेर अघि अर्को ठाउँ पठाएकोले जीवन जोगियो, जसले भाग्ने मौका पाए उनीहरूले ज्यान जोगाए। तर बाँचेकाहरूको कथा कहाली लाग्दो छ। उनीहरूले भागेर ज्यान त जोगाए तर आँखै अगाडि बस्ती बगेको देखे, सँगै काम गर्ने साथी आफन्त र परिवारका सदस्यहरू गुमाए। कतिले अझै उनीहरू फर्किने आशामा बाटो हेरिरहेका छन्, कतिलाई भने आफू बाँचेको खुशीसँगै आफूले देखेको मृत्युको दृश्यले पछ्याइरहेको छ। भोटेकोशीको बाढ़ीबाट जोगिएकाहरूका लागि त्यो मृत्युको मुखबाट भागेर जीवन पाएको बिहान थियो। उनीहरू मध्ये केहीका अनुभव सहित भोटेकोशी बाढ़ी जो संयोगले बाँचे शीर्षकको खबर कान्तिपुर दैनिकले लेखेको छ।
4: रसुवा, नुवाकोट, धादिङ, तनहु, गोर्खा, चितवन, नवलप्राची पूर्व र पश्चिमका नदी तटीय क्षेत्रमा शव भेटिने क्रम रोकिएको छैन। आफन्तले पहिचान गर्न नसक्ने अवस्थाका शव बढ़दै गएपछि राख्ने ठाउँको अभावसँगै दुर्गन्ध फैलिएर व्यवस्थापनको संकट पनि गहिरिँदै गएको छ।
5: त्रिशुली नदीमा आएको बाढ़ीका कारण अवरूद्ध भएको बुधबारदेखि अवरूद्ध नागडुंगा मुगलिन सड़क खुलेको छ। धादिङको बैरेनी र गजुरी क्षेत्रमा थुप्रिएको लेदो पन्छाएपछि हिजो बेलुकादेखि सड़क खुलेको हो। सड़क खुलेसँगै राजमार्गमा अल्पत्र गाड़ीलाई गन्तव्यतर्फ पठाइएको छ। तर त्रिशुली नदीमा फेरि पनि बाढ़ी आउन सक्ने सूचना प्राप्त भएपछि राति गाड़ी सञ्चालनमा रोक लगाएको गजुरी प्रहरीले जनाएको छ। आजदेखि नियमित रूपमा गाड़ी सञ्चालन हुन सक्ने प्रहरीको भनाई छ।
4: बाढ़ीपछिको समय स्वास्थ्यका दृष्टिले उत्तिकै संवेदनशील हुन्छ। दूषित पानी, चिसो र भिजेको वातावरण, स्वच्छताको अभाव र बिजुली संचार अवरूद्ध हुँदा उपचार समयमै नपाइने अवस्थाले झाडा पखला, छालाको समस्या, श्वास प्रश्वास सम्बन्धी रोग लगायतको जोखिम बढ़ाउँछ। साथी महेश गेवारीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक समीर अधिकारीसँग बाढ़ी प्रभावित क्षेत्रमा अहिले देखिन सक्ने स्वास्थ्य जोखिम र तत्काल अप्नाउनु पर्ने सावधानीबारे कुरा गर्नुभएको छ।
6: घाइते भएका व्यक्तिहरूको उपचार प्रबन्ध नै सबभन्दा महत्वपूर्ण रहन्छ। त्यसपछि देखिने समस्याहरूमा हामीले हेर्यो भने धेरैले आफन्त गुमाउनु भएको छ, सम्पत्तिहरू गुमाएको छ, कति चोटपटक लागेको छ, त्यो सबै हिसाबले मानसिक स्वास्थ्यको समस्या ठूलो समस्याका रूपमा रहन्छ तत्काल र दीर्घकालीन रूपमा पनि त्यही रहन्छ। त्यसपछि हुन सक्ने भनेको मानिसहरूको गासबास समस्या छ, त्यसलाई तत्काल सम्बोधन गर्ने गरी राज्यका सबै संयन्त्रहरू लागिराखेको अवस्था छ। सानो ठाउँमा धेरै मानिस बस्नुपर्ने, आफू घरमा बसे जस्तो नहुने, रुगाखोकी लगायत इन्फ्लुएन्जाका अरू समस्याहरू ल्याउन सक्ने हुन्छ। अरू पानीको स्रोतहरू प्रदूषित भएको, आफू बस्ने ठाउँहरूको पानीहरू सहज रूपमा नपाउने, फोहोर हुने, केटाकेटीहरू सजिलैसँग त्यहाँ पुग्न सक्ने, त्यस्तो अवस्थाले गर्दाखेरि पानीजन्य रोगहरू, किनभने हाम्रो सरसफाइमा पनि त्यसले ठूलो असर पार्ने हुन्छ, पानीजन्य रोगहरू, झाडा पखाला लगायतका कुराहरू जनस्वास्थ्यको हिसाबले समस्या हुन सक्छन्। कुहिने कुराहरू घर नजिक, आफ्नो वासस्थान नजिक आउन सक्ने, त्यस्तो समस्याहरू हुन सक्ने, त्यस्तो हुँदाखेरि त्यो कुहिएका कुराहरूले ल्याउने खालका प्रदूषणहरू, हामीले किटजन्य रोगहरू भन्छौँ, किरा फट्याङ्ग्राको वृद्धि भएर तिर ल्याउन सक्ने रोगहरूको समस्याहरू हुन सक्छन्, पोषणका समस्याहरू ल्याउन सक्ने हुन्छन्। अर्को घरमा बालबालिका, महिला, ज्येष्ठ नागरिकहरू रहनुभएको अवस्थामा हामीले त्यो विशेष वर्गलाई हेरेर गर्नुपर्ने, सेवा प्रवाह गर्नुपर्ने हुन्छ। कतिपय चाहिँ नियमित रूपमा खानुपर्ने औषधिहरू नियमित गर्न नसकेर त्यस्तो समस्याहरू ल्याउन सक्छन्।
5: के कुरामा चाहिँ अलिकति बढी ध्यान दिनुपर्छ?
6: विशेष गरी नागरिकले सुरक्षित वासस्थानको कुरा सबभन्दा महत्वपूर्ण रहन्छ। त्यसपछि नियमित सरसफाई र खाना अनि पानीको आरामको कुरा कुराहरू मानसिक रूपमा जुन घटना देखेर आउनु भएको छ, जुन आफूलाई पनि आफ्नो किसिमको त्रास छ, आफन्त गुमाउनुलाई पनि त्रास छ, केही नभएकोहरूलाई पनि त्यो देखेको कहिले नदेखेको त्यो पानीको बाढीको त्यो स्तर देखेर पनि एक किसिमको आफूलाई लागेको हुन्छ नि, मन गर्नुपर्ने हुन्छ। कतिपय चाहिँ नियमित रूपमा खानुपर्ने औषधिहरू नियमित गर्न नसकेर त्यस्तो समस्याहरू ल्याउन सक्छ।
1: के कुरामा चाहिँ अलिकति बढी ध्यान दिनुपर्छ?
6: विशेष गरी नागरिकले सुरक्षित वासस्थानको कुरा

0: सबै सँगै छौं, हामी सबैले मिलेर एकै अर्कोलाई ढाडस दिने, घर परिवारमा एकअर्काले आफन्तले एकअर्कालाई सहजीकरण गर्ने, त्यो समुदाय कुनै प्रभावित भएको छ भने नजिकमा रहेको अर्को समुदायले अरू व्यक्तिहरूले सहयोग गर्ने, एउटा गाउँ प्रभावित भएको छ भने नजिकको अर्को गाउँले सहजीकरण गर्ने, सरसफाईका कुराहरू अथवा सरकारका निकाय जति पनि निकायहरूबाट आउने आधिकारिक सूचनाहरूमा मात्रै विश्वास गरेर आफूले गर्ने कामहरू गर्ने, नभए यस्तो बेलामा चाहिँ विशेष रूपमा भ्रामक सूचनाहरू एकदमै धेरै आउने, महामारी यस्तो हुने अथवा यस्तो विपद हुने समयमा चाहिँ एकदमै अनावश्यक गलत सूचनाहरू सम्प्रेषण हुने खालको डरहरू एकदमै धेरै हुन्छ। त्यस्तोमा कुनै पनि त्यो खालको सूचनाहरू देखियो, कसैले भनेका जानकारीहरू त्यसरी राखेको देखियो भने त्यसलाई निरुत्साहन गर्ने, सरकारका आधिकारिक निकायहरूबाट आएका सूचनाका आधारमा कामहरू गर्ने, समन्वय गर्ने, एकले अर्कालाई सहयोग गरेर हातमालो गरौं, यो अप्ठ्यारो घडीमा हामी त्यसरी निस्किन सक्छौ।
1: केही भइहाल्यो भने चाहिँ ती व्यक्तिहरूले चाहिँ के गर्न सक्नुहुन्छ?
0: केही भइहाल्यो भने नजिकमा रहनु भएको व्यक्तिहरूले सहयोग गरिदिने, सरकारको 1115 1115 नम्बरको हटलाइन नम्बर छ, स्वास्थ्य सेवा सम्बन्धी परामर्श जानकारी लिनका लागि हामीले त्यहाँ तत्काल फोन गरेर उहाँहरूले भने अनुसारको हामीले काम गर्न सक्छौ, उहाँहरूले परामर्श दिनुहुन्छ। अर्को कुनै मानसिक रूपमा कुनै समस्या भयो, मन अलिकति खुसी नहुने खालको समस्याहरू त्यस्तो रह्यो, अलिक डर लाग्ने खालको भइरह्यो भने हामीले 1166 नम्बरको हटलाइन नम्बर छ नेपाल सरकारको, त्यसमा गर्न सक्छौ, फोन गरेर जानकारी लिन सक्छौ। बाल बालिकाहरूलाई कुनै खालको त्यस्तो खालको मानसिक समस्या अथवा कुनै त्रास हुने खालको अथवा सहयोग चाहिने खालको भयो भने 1098 हटलाइन नम्बर छ, त्यसमा हामीले फोन गरेर सेवाहरू लिन सक्छौ।
2: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारी। बाढ़ीपछिको स्वास्थ्य जोखिम र ध्यान दिनुपर्ने विषयमा जानकारी दिँदै काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बाढी र डुबानबाट बच्न के गर्ने?
4: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
3: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
4: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
3: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
4: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: Dish Home, खुशीको कनेक्शन।
9: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
10: पैसामा छ शक्ति, पैसामा छ सहारा।
9: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
10: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
9: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
10: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
9: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
10: इतिहास, गाथा र कथा, गाँठका कुरा।
9: गाँठका कुरा
10: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले जनधनसँगै नदी किनारका कृषि तथा पशुपालनमा ठूलो क्षति पुर्याएको छ। अचानक आएको बाढ़ीले खेतबारी कटान गर्नुका साथै बालीनाली, पशुपंक्षी, कृषि सामग्री र सिंचाई संरचनामा क्षति पुर्याएपछि प्रभावित किसानको जीविकोपार्जन नै संकटमा परेको छ। बाढ़ीले रसुवा सहित नुवाकोट, धादिङ, गोरखा, तनहु, चितवन र नवलप्रासी पूर्वसम्मका किसान प्रभावित भएका छन्। बाढ़ीको मुख्य प्रभाव नदी तथा खोलाको तटीय क्षेत्रमा परेको छ। तटीय क्षेत्रका बस्ती, सड़क, पुल, बजार र विद्युत आयोजनासँगै खेतीयोग्य जमीनमा पनि बाढ़ीले ठूलो क्षति पुर्यायो। मानवीय क्षतिसँगै कृषि क्षेत्रमा पनि क्षति भएको कृषि सेवा विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले बताउनु भएको छ। अहिले कृषिभन्दा मानवीय उद्धारमा ध्यान दिनुपर्ने भएकोले कृषिको विवरण लिन सकिरहेका छैनौं। उहाँले भन्नुभयो, तटीय क्षेत्रका किसान प्रभावित भएका छन्। बाढ़ीले नदी आसपास

0: खेतबारीमा कटान र डुबान गराएको छ। कतिपय ठाउँमा खेतीयोग्य जमीन नै बगरमा परिणत भएको छ भने कतिपय खेतमा बालुवा, ढुंगा, गेग्रान र हिलो थोप्रिएको छ। यसले तत्कालीन बाली नष्ट गर्नुका साथै आउँदो खेतीका लागि समेत समस्या सिर्जना गरेको छ। धान, मकै, तरकारी तथा अन्य मौसमी बाली बाढ़ीको चपेटामा परेका छन्। पशुपालनमा पनि ठूलो क्षति भएको छ। खेतीदेखि पशुधनसम्म क्षति शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
1: अब विदेशको खबर। चीनका राष्ट्रपति तथा चिनिया कम्युनिष्ट पार्टीका महासचिव शी जिनपिङले तिब्बतको जिराङ काउन्टीमा भएको विनाशकारी पहिरोमा बेपत्ता चिनिया तथा विदेशी नागरिकको खोजी र उद्धार कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ। उहाँले प्रभावितको पुनर्स्थापना र राहत कामलाई प्रभावकारी बनाउन जोड़ दिनुभएको छ। सीपीसी केन्द्रीय समितिको राजनीति ब्यूरोको बैठकमा राष्ट्रपति शीले उद्धार तथा राहत कार्यबारे छलफल गर्दै आवश्यक व्यवस्थापन तथा सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। बैठकमा शी सहितका नेताहरूले गएको बुधबार गाईरूङ सीमावर्ती बन्दरगाह क्षेत्रमा भएको विपदका पीड़ितप्रति शोक व्यक्त गर्दै एक मिनट मौन धारण गर्नुभएको थियो। बैठकले उद्धार कार्यलाई द्रुत, व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। परिवर्तनशील मौसम, भिरालो भाग, हिमनदी तथा हिमताल र सम्भावित भूगर्भीय जोखिमका कारण जिराङ क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण भइरहेको विश्लेषण गरिएको छ। प्रभावित नागरिकको पुनर्स्थापना तथा विपदपछिको व्यवस्थापनलाई समेत प्रभाव बनाउन निर्देशन दिएको छ। साथै चीनले नेपालको भोटेकोशी बाढ़ीपछि विपद प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउनका साथै आवश्यक अन्तर्राष्ट्रिय उद्धार सहयोग प्रदान गर्ने जनाएको छ।
0: अब खेल खबर। नेपालका फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी सीजन पाँचको फाइनलमा पुगेका छन्। चीनको सांघाईमा रहेको अक्टागनमा हिजो भएको सेमी फाइनलमा रविन्द्रले न्यूजील्याण्डका कासी मर्डोकलाई हराए। तीन राउण्डसम्म चलेको खेलमा रविन्द्र स्प्लिट डिसिजनका आधारमा विजयी भएका हुन्। रविन्द्रले अब फाइनलमा जापानका रियो ताजिमासँग खेल्नेछन्। ताजिमाले सेमी फाइनलमा भारतका चुन ग्रेन कोरेनलाई हराएका थिए। फाइनल खेल सन् 2027 को शुरूतिर हुनेछ। यदि फाइनल प्रतिस्पर्धा जितेमा रविन्द्र यूएफसीमा प्रवेश पाउने पहिलो नेपाली फाइटर बन्नेछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती, सिन्धुपाल्चोक सहित आसपासका क्षेत्र तथा गण्डकी प्रदेशको कास्की पर्वत लगायतका ठाउँमा पानी परेको छ। ती ठाउँमा हल्कादेखि मध्यम पानी परेको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको दुवा चौरमा 34 मिलिमिटर पानी परेको छ। अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। तीर आसपासका क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ। आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै ठाउँमा, मध्य प्रदेशका साथै कोशी प्रदेशका तराई भागका केही ठाउँमा, कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग, कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
0: भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। उद्धार तथा राहतका लागि अग्रभागमा रहेर अहोरात र खटिरहेका छन् सुरक्षाकर्मी। रसुवा र नुवाकोटमा मात्रै 4,200 भन्दा धेरै सैनिक परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी उद्धारका लागि झण्डै 15,431 सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धारमा अहोरात र खट्दै सुरक्षाकर्मी शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: बाढ़ीले रसुवा, नुवाकोट र धादिङका 32 पुल क्षतिग्रस्त भएका ठाउँमा बेली ब्रिज जडानका लागि सरकारले छिमेकी देश भारत र चीनसँग सहयोग मागेको छ।
0: नर्वेका राजा हेलार्डको 89 वर्षको उमेरमा हिजो निधन भएको छ। उहाँको निधनसँगै 53 वर्षीय छोरा युवराज हाकोन स्वत नर्वेको नयाँ राजा बन्नुभएको त्यहाँको दरबारले जनाएको छ।
1: भारतबाट 25,000 टन डीएपी मल जीटूजी प्रक्रिया मार्फत खरिद गरिने भएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई मल खरिद गर्न स्वीकृति दिएको हो। योसँगै जीटूजी मार्फत भारतबाट कुल 75,000 टन रासायनिक मल आपूर्ति सुनिश्चित भइसकेको छ।
0: यस्तै सरकारले भोटेकोशी बाढ़ीमा पानी सुरुङमा फँसेका नागरिकको उद्धार गर्न टनेल रेस्क्यू टोली तथा ध्वस्त पुलहरूको ठाउँमा जडान गरी सड़क सञ्चालनमा ल्याउन भारत र चीन सरकारसँग 41 बेलीब्रिज तत्काल पठाउन माग गरेको छ।
1: र भोटेकोशीको बाढ़ीमा परेका बैंक तथा वित्तीय संस्थाका 35 कर्मचारी हिजो अबेरसम्म पनि सम्पर्कमा आएका छैनन्। उद्धार टोलीले खोजी जारी राखे पनि ती कर्मचारीसँग अझै सम्पर्क हुन नसकेको सम्बन्धित बैंकहरूले बताएका छन्। यस्तै 13 जलविद्युत आयोजनाका 936 कर्मचारी प्राविधिक पनि सम्पर्क विहीन छन्। काया कैरनमा अब पालो उखानको
0: दुःखको मित्र पक्का मित्र
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: बाढ़ीपछि सुरुङ जंगल तथा भीरमा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा। 1000 विस्थापित होल्डिङ सेन्टरमा, कतिपय खुल्ला आकाशमुनि, भोटेकोशी र त्रिशुलीमा तत्कालका लागि बाढ़ीको जोखिम नरहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई।
1: भारत र चीन उद्धार राहतमा अघि सरे। राहत कोषमा जम्मा भयो 4.38 अर्ब रूपियाँ, 25 अर्ब वैदेशिक सहायताको प्रतिबद्धता।
0: बाढ़ी प्रभावित क्षेत्रमा मानसिक समस्यासँगै पानीजन्य रोगको जोखिम, एक आपसमा सहयोग गर्न तथा सरसफाई र सुरक्षित पानीमा ध्यान दिन आग्रह।
1: तिब्बतको जिराङ क्षेत्रमा उद्धारलाई तीव्र बनाउन चिनिया राष्ट्रपति सीको निर्देशन। मौसम र सम्भावित भूगर्भीय जोखिमका कारण उद्धार कार्य चुनौतीपूर्ण।
0: र रविन्द्र ढाँटले रोड टु यूएफसीको फाइनलमा जापानका ताजिमासँग खेल्ने।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। बाढ़ीमा फँसेकाहरूको उद्धार गर्नुको सट्टा ग्यास सिलिण्डर लगायतका सामान टिप्न पानीमा हानथाप गर्नेहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ नदीमा ठूलो बाढ़ी आएको छ। बाढ़ीले ग्यास सिलिण्डर, दाउराका मुढाहरू बगाएर ल्याएको छ। केही मान्छे सिलिण्डर समाउन पछाड मछाड गर्दैछन् अनि पानीमा गएर सिलिण्डर काँधमा हाल्दै गरेको एउटाले भन्दैछ। अस्ति भर्खर भर्ने लाइनमा बस्या हो, अहिले चाहिँ तान्ने लाइनमा आइयो। आजको काया कैरनमा सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। आधिकारिक र प्रमाणिक सूचनामा मात्र विश्वास गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
2: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कक्षाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कक्षा, फलफूल 5 कक्षा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कक्षा, पुष्प 2 कक्षा, नर्सरी 1 कक्षा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने,
3: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
2: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
1: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
4: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
5: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
6: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बाडगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
5: 24 घण्टा सेवा उपलब्ध छ।
6: नभुल्नु होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
5: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।

0: नमस्कार, सामुदायिक रेडियोबाट आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाई यो खबर एफएम ब्यान्डको 99.6 छमेकासँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभर एकैसाथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दैविक प्रकोप कोषमा जम्मा गर्ने निर्णय, सब संकलनमा समस्या भएपछि थप 1200 सेना परिचालन, अनाधिकृत रूपमा रकम संकलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी, राहत कोषमा जम्मा भयो 4.38 अर्ब करोड़, बटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 579 पुग्यो, 1924 जना सम्पर्कविहीन, बटेकोशी बाढ़ीमा 40 विदेशी सहित 700 जनाको उद्धार, मृत्यु भएका 11 जनाको शव बुटवल ल्याइयो, दैविक प्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको 3 करोड़ सहयोग, सबको व्यवस्थापनमा समेत प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गर्ने मन्त्री आचार्यको कथन, र भेटिएका शब्द सुरक्षित राख्ने ठाउँको अभाव, रसुवा भटेकोशी बाढ़ीबाट 93,000 मानिस प्रभावित। जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
1: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
2: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
3: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्, अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा 100 विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
2: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
3: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकेडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
0: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
2: डिजिटल इन्टरनेशनल एकेडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
3: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
4: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।
0: अब समाचार विस्तारमा, सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषदका सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दैविक प्रकोप कोषमा जम्मा गर्ने निर्णय गरेको हो। यस्तै बैठकले गएको बुधबार नेपाल चीन सीमा र गढ़ी एवं फुटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा आएको बाढ़ीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बाढ़ी पीड़ितका नाममा अनाधिकृत रूपमा रकम संकलन नगर्न अनुरोध गर्दै त्यसो गरेमा कड़ा कार्यवाही गरिने चेतावनी दिएको छ। बटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिकहरूको उद्धार राहत तथा पुनर्स्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति समूह संस्थाहरूले आफू खुशी रकम संकलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसो नगर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको हो। कतिपय व्यक्ति समूह तथा संस्थाले अनाधिकृत क्यूआर कोड र व्यक्तिगत खाता नम्बर सार्वजनिक गरी रकम संकलन गरिरहेको जानकारी प्राप्त भएको र त्यसप्रति प्रधानमन्त्रीको कार्यालयले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 3 करोड़ रूपियाँ सहयोग गर्ने भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतन राचरले प्रदेश सरकारका तर्फबाट विपद प्रभावित नागरिकको राहत तथा उद्धारका लागि उक्त रकम सहयोग उपलब्ध गराउने जानकारी दिनुभएको हो। यसै गरी लुम्बिनी प्रदेशभित्र स्थायी रूपमा बसोबास गर्ने नागरिक विपदमा परि मृत्यु भएका मृतकका परिवारलाई प्रति व्यक्ति 1,00,000 रूपियाँका दरले राहत उपलब्ध गराउने भएको छ। यसैबीच रसुवा लगायतका जिल्लामा आएको बाढ़ी तथा पहिरोमा परि लुम्बिनी प्रदेशका 181 जना अझै सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको प्रदेश सरकारले जनाएको छ। मुख्यमन्त्री आचार्यले विपदको कठिन घड़ीमा प्रदेशभित्रका उद्योगी व्यवसाय राजनैतिक दल नागरिक समाज राष्ट्रिय सेवक सामाजिक संघ संस्था संचारकर्मी तथा आम नागरिकलाई आफ्नो ठाउँबाट राहत तथा सहयोगका कार्यमा सक्रिय सहभागिता जनाउन अपील समेत गर्नु भएको छ। उहाँले विपदको संवेदनशील समयमा अपुष्ट सूचना अफवा तथा भ्रामक सामग्रीहरूको प्रचार प्रसार नगर्न समेत आग्रह गर्नु भएको छ। आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचना तथा सूचना मात्र सम्प्रेषण गर्न उहाँले सबैलाई अनुरोध गर्नुभएको छ। प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय स्थानीय तह तथा सुरक्षा निकायसँगै समन्वय गरी सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि आवश्यक पहल गरिरहेको जनाएको छ। यस्तै नदीमा बगेर लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीसम्म आइपुगेका शवको व्यवस्थापनमा समेत प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गरिरहेको जनाएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण अवरूद्ध गएको बुधबारदेखि अवरूद्ध नागढुङ्गा मोगलिन सड़क खुलेको छ। धादिङको बैरिनी र गजुरी सड़कमा थुप्रिएको लेदो पन्छाएपछि हिजो बेलुकादेखि सड़क खुलेको हो। सड़क खुलेसँगै राजमार्गमा अलपत्र गाड़ीलाई गन्तव्यमा पठाइएको छ। तर त्रिशुली नदीमा फेरि पानी बाढ़ी आउने सूचना प्राप्त भएपछि राति गाड़ी संचालनमा रोक लगाइएको गजुरी प्रहरीले जानकारी दिएको छ। आजदेखि नियमित रूपमा गाड़ी संचालन हुन सक्ने प्रहरीको भनाइरहेको छ। भोटेकोशीमा बुधबार आएको बाढ़ीबाट प्रभावितको उद्धार बेपत्ताको खोजी घाइतेको उपचार खाद्यान्न तथा सुरक्षित बासस्थानको व्यवस्थापन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोगको रकम जुट्ने क्रम बढ़ेको छ। शुक्रबार पनि विभिन्न व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा आर्थिक सहयोग तथा सहयोगको प्रतिबद्धता जनाएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयको सचिवालयका अनुसार कोषमा शुक्रबार साँझ 6:30 बजेसम्म 4,38,08,52,252 रूपियाँ संकलन भएको छ। रस्तमा आएको आकस्मिक बाढ़ीबाट उद्धार गरिएका छ जना मध्ये कपिल वस्तु र अर्घाखाँचीका नागरिक समेत रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार उद्धार गरिएका मध्ये कपिल वस्तुका 30 वर्षीय संजय चौधरी, 31 वर्षीय युवराज पोखरेल, 34 वर्षीय धनंजय बराई र युवराज पोखरेल रहनु भएको छ। यसै गरी अर्घाखाँचीका 35 वर्षीय सम्झना पौडेल, 30 वर्षीय गीता उचाई र 34 वर्षीय लोकबहादुर उचाई रहनु भएको छ। रसमा अचानक आएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा फँसेका उहाँहरूको उद्धार गरिएको प्रशासनले जनाएको छ। भोटेकुसी र त्रिशुली नदीको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 579 पुगेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 12, नुवाकोटमा 37, सहादेवमा 40, गोर्खामा 46, नवलपरासी पूर्वमा 154, नवलपरासी पश्चिममा 27, तनहुँमा 30 र चितवनमा 233 जनाको शव फेला परेको छ। अहिलेसम्म 129 विदेशी नागरिक सहित 4451 जनाको उद्धार गरिएको छ। त्यसमध्ये जलविद्युतको सुरुङबाट 191 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। यस्तै बाढ़ीमा परेका 1924 जना सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका 27, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 15 जना सम्पर्कविहीन भएका छन्। 517 जना विदेशी नागरिक पनि सम्पर्कविहीन भएका छन्। 95 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोज तथा उद्धारका लागि 15,000 भन्दा बढ़ी सुरक्षाकर्मी खटिएका छन्। रसुवामा आएको भोटेकोसीमा बुधबार आएको बाढ़ीबाट प्रभावित 700 भन्दा धेरै स्वदेशी तथा विदेशी नागरिकको सैनिक हेलिकप्टर मार्फत उद्धार गरिएको छ। रसुवाको टिमुरे, स्याब्रुवेसी र मैलुङ बाट हिजो दिउँसोसम्म 40 विदेशी सहित 706 जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। रसुवाको भोटेको सीमा आएको बाढ़ीमा परी मृत्यु भएका 11 जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल बोटेबलमा ल्याइएको छ। नवलपरासीका विभिन्न स्थानमा फेला परेका 9 पुरूष र 2 महिलाको शव लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर राखिएको इलाका प्रहरी कार्यालय बोटेबलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिनुभएको छ। यस्तै भैरहवाको भीम अस्पतालमा पनि 3 महिलाको शव राखिएको डीएसपी श्रीवास्तव बताउनु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा अझै शव आउने सम्भावना रहेको समेत उहाँले जानकारी दिनुभएको छ। भोटेकोसी नदीमा आएको बाढ़ीमा परि मृत्यु हुनेको शव राख्ने ठाउँको अभाव भएको छ। प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार रसुवा विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या करिब 579 पुगेको छ। एकै बाढ़ीमा भेटिएका यस्ता शवहरू गल्न थालेको अवस्थामा भेटिएपछि हाल शवहरूलाई सुरक्षित राख्न समस्या भएको हो। तपाईले सामुदायिक रेडियो आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
6: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
5: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
6: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
3: ए हो र त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो
6: हो नि आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छ न सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ
0: हजुर नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएस को आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर बाणगंगा एक बैरिया कपिल वस्तु
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बाणगंगा अटो ट्रेडर पुरानो झन्झट छोडौ नयाँ टिभीएस चढौ
0: सम्पर्क नम्बर 076550111 98570131363 र 98019340064
7: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ अब बाँकी खबर रसुवा बाढ़ीमा निधन भई सप फेला पर्नेको संख्या

प्रभावित भएको अनुमान गरिएको छ। नेपालका लागि आईएफआरसीका प्रतिनिधि मण्डलका प्रमुख डेभिड फिसरले शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा बुधबारको विपदबाट ठूलो जनसंख्या प्रभावित भएको बताउनु भएको छ। उहाँका अनुसार प्रारम्भिक अनुमानमा करिब 93,000 मानिस बाढ़ी तथा त्यसबाट सम्बन्धित विपदको प्रभावमा परेका छन्। फिसरले अहिले सबैभन्दा ठूलो चिन्ता दोस्रो चरणको बाढ़ीको सम्भावनालाई लिएर भएको बताउनु भएको छ। हिमाली क्षेत्रमा बनेका नयाँ ताल तथा पानीका प्राकृतिक अवरोध कमजोर हुँदा पुनः अचानक ठूलो मात्रामा पानी बग्न सक्ने जोखिम रहेको भन्दै उहाँले उद्धार तथा राहत कार्यमा समेत चुनौती आउन सक्ने बताउनु भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिकाले फुटेकोशी नदीमा आएको बाढ़ीका कारण भएको झनझनको क्षतिप्रति दुःख व्यक्त गर्दै 31,50,000 रूपियाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट 1,50,000 साथै गाउँपालिकामा कार्यरत सबै जनप्रतिनिधि कार्यालय तथा माताहत स्वास्थ्य संस्था लगायतका शिक्षक तथा कर्मचारीको एक महिनाको तलब बराबर रकम कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिनुभएको छ। प्राकृतिक विपदका कारण विद्यार्थी अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले आजदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई यस्तो निर्देशन दिनुभएको हो। मन्त्रीले निर्देशन अनुसार आजदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गर्नुपर्नेछ। स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न समेत विश्वविद्यालयलाई निर्देशन दिएको छ। जनता समाजवादी पार्टी जसपा नेपालकी लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सभा सदस्य अम्बिका काफ्रेलाई प्रदेश सभा सदस्य पदबाट हटाउन पार्टीको केन्द्रीय समितिलाई सिफारिश गरेको छ। केन्द्रको निर्णय नआउँदासम्म प्रदेश सभा सदस्यबाट हटाउन आग्रह गरिएको हो। तमगासमा ट्रकको ठक्करबाट घाइते भएका युवकको मृत्यु भएको छ। तमगास स्थित अर्घाखाँची जीप पार्क जाने सड़क नजिक पार्किङ गरेको LU1X9907 नम्बरको ट्रक स्टार्ट गरी अघि बढ़ने क्रममा युवकलाई ट्रकले च्यापेको थियो। जिल्ला प्रहरीकाले गुल्मेका सूचना अधिकारी प्रहरी नायब परीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार रेसुङ्गा नगरपालिका सात भूजल खर्कका 25 वर्षीय पवन विश्वकर्माको मृत्यु भएको हो। यिनै खबर सँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः पटक। प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दैविक प्रकोप कोषमा जम्मा गर्ने निर्णय। सब संकलनमा समस्या भएपछि थप 1200 सेना परिचालन। अनाधिकृत रूपमा रकम संकलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी। राहत कोषमा जम्मा भयो 4,38,00,00,000। बोटेको सिबाड़ीमा ज्यान गुमाउनेको संख्या 579 पुग्यो। 1,924 जना सम्पर्कविहीन। 40 विदेशी सहित 700 जनाको उद्धार। मृत्यु भएका 11 जनाको शव भुटवल ल्याइयो। दैविक प्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको 3 करोड़ सहयोग। सबको व्यवस्थापनमा समेत प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गर्ने मन्त्री आचार्यको कथन। र भेटिएका शव सुरक्षित राख्ने ठाउँको अभाव। रसुवा भोटेकोशी बाढीबाट 93,000

0: अफगानिस्तान प्रभावित भएको अनुमान। हवस् टाइपिम ब्यान्डको 99.2 समयसँगै वेबसाइट www.dabaz.com हाम्रो पात्र र दाबाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो दाबाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने सस्तिमलाई धन्यवाद दिँदै सभा पनि विदा हुन्छु। नमस्कार।
1: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
2: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
3: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
2: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
1: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379। खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
4: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।

0: यो बाइक बिग्रेर हैरान नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर्स, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
0: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगङ्गा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौं, नयाँ टिभीएस चढौं।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
0: बाढगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बाढगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बाढगङ्गा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
2: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
3: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
2: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.baadgangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
0: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 4352 7 47 र 98 5 76 29 379।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हार जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
5: नाक कान घाटी रोग विशेषज्ञ सेवा,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
4: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
5: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
4: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
5: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
4: फिजियोथेरापी विशेषज्ञ सेवा,
5: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
6: कता हो काका लखर लखर गर्दै?
7: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
6: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
7: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
6: हजुर, हाम्रा सेवाहरू,
7: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरिलाई।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नु होला
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
4: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना विवाहको खुसी तिसको उल्लास अनि मायाको चिनो
5: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाँदी पसल बारगंगा 2 पिपरा कपिलवस्तु।
6: उचित मूल्य र आत्मीय सेवा पुराना गहना साटेर नयाँ बनाउने सुविधा कम्प्युटराइज्ड बिल र भरपर्दो ग्यारेन्टी
5: जय सुब्बा देउराली सुनचाँदी पसल विश्वासले रोज्ने नाम सौन्दर्यले चिन्ने पहिचान बारगंगा 2 पिपरा कपिलवस्तु सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।
7: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुनचाँदी पसल।
4: पुराना सुनचाँदी साट्न नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
8: लुम्बिनी खाती सुनचाँदी पसल बारगंगा 4 जितपुर कपिलवस्तु
4: प्रोपराइटर दिल बहादुर खाती सम्पर्क नम्बर 98-570-31-569 अर्जुन खाती सम्पर्क नम्बर 98-570-78-403।
9: जापान जाने सोचमा छु राम्रो जापानिज इन्स्टिच्युट कुन होला बजारमा छ्याप छ्यापी इन्स्टिच्युट खुलेका छन् कहाँ जाने होला
10: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला खै मेसै पाइएन
11: मलाई त विदेश जाने होइन कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ कहाँ जाने होला कहाँ सिक्ने होला
7: अरे चिन्ता लिनु पर्दैन तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन् अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज कोरियन आइल्स र पीटी अध्ययन गराई युके क्यानाडा जापान र कोरिया जस्ता देशहरूमा 100 विद्यार्थीलाई पठाउन सफल भएको छ नि साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्
11: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ
7: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङ्गेमा भर्ना हुनुहोस्
9: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 076-590-199 र 97-627-86-341
8: डिजिटल इन्टरनेसनल एकाडेमी आजको भाषा भोलिको उज्जवल भविष्य
12: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
13: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
12: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
13: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: कि जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरी लाई
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो उफ साह्रै तनावको काम रहेछ
2: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
1: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
3: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट भेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
2: सम्पर्क कृष्णा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 98575513 संचालक विराट कणेश

0: तपाईको गाउँ सहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागलुङ्गा नगरपालिका 4 गजहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: होइन, कहाँबाट लिएर आउनु भयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
3: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
2: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारदुङ नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
3: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
4: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
2: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
5: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98007-85826 र 98470-82790।
1: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
6: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
1: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747, 98857-62979। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिल वस्तु।
7: युनाइटेड अस्पताल बारगंगा 7 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
8: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
9: हाड़ जोड़नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खान द्वारा हाड़ जोड़नी सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरु राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
0: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
10: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्य द्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधि द्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यगरको क्यान्सरको जाँच तथा परामर्श।
9: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ द्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
0: अन्य ओपीडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादव द्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
8: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
9: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगङ्गा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-4064।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
2: आमा, राति छ, कता जान लाग्नु भयो नि?
3: पिसाब लाग्यो, चर्पी जान लाग्यो नि।
2: ए, पख्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
3: किन नि सानो लट्ठी र टर्च लाइट?
2: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट

0: राखेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
1: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
0: आमा, हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: वार्षिक साधारण सभा सम्बन्धी सूचना एस श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका 8 जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण मिति 2083 भदौ 14 गते आइतबार समय बिहान ठिक 11 बजे स्थान पंजाबी तड्का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौली हवा रोड अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु।

0: 99 बिंदु 6 मेगाहर्ट्ज़।
1: हिमाल पहाड़ तराई।
2: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात 2083-5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यस्तै सूचनाद्वारा जानकारी गराइन्छ।
3: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
4: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
3: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
2: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 4 52 747 र 98 5 76 29 379।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गई सक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक विराट कणेश।

0: AI sound effects in 11 languages.
1: कता हो काका लखर लखर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु
3: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
3: हजुर हाम्रा सेवाहरू
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846 19125 र 9857 52004

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोगा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेसनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नुहोला,
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
5: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
4: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
5: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
4: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
5: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
4: फिजियोथेरापी विशेषज्ञ सेवा,
5: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
6: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्ती इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
7: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन,
8: मलाई त विदेश जाने होइन।
9: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
10: यति बेला मध्याह्नको 12 बजे।
11: सम्पर्कविहीन आज चौथो दिन पनि खोजी र उद्धार सहितका काम निरन्तर। चितवनमा भेटिएका पहिचान हुन नसकेका शव जमीन मुनि व्यवस्थापन गरिने, डीएनए नमूना संकलन गरी संकेत नम्बरको आधारमा अभिलेख राखिने, भोटे कोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल, बाढ़ीको जोखिम भने कायमै, सतर्कता अपनाउन आग्रह, चीनको जिरोङमा पहिरोले 7 जनाको ज्यान गयो, 554 जनाको अवस्था थाहा हुन सकेन, र टप इन टी20 श्रृंखलामा नेपाल एले आज भिक्टोरिया सीएसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। भोटे कोशी र त्रिशुली नदीको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 626 जना पुगेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी बिहान 10 बजेको अनुसार रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोरखामा 48, नवलपरासी पूर्वमा 158, नवलपरासी पश्चिममा 47, तनहुँमा 31 र चितवनमा 233 जनाका शव फेला परेको हो। अहिलेसम्म 129 विदेशी नागरिक सहित 4451 जनाको उद्धार गरिएको छ। त्यसमध्ये जलविद्युतको सुरुङबाट 119 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। त्यस्तै बाढ़ीमा परेर 2426 जना सम्पर्कविहीन छन्। नेपाल प्रहरीका 27, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4 जना सम्पर्कविहीन छन्। रसुवाबाट 562 र नुवाकोटबाट 115 जना, मकवानपुरबाट 65 जना सम्पर्कविहीन रहेको विवरण प्राप्त छ। त्यस्तै जलविद्युत आयोजनातर्फ 933 जना र विदेशी नागरिक 127 जना पनि सम्पर्कमा छैनन्। लाङटाङ निकुञ्जमा 3 जना सम्पर्कविहीन छन्। खोज तथा उद्धारको लागि 15,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। बाढ़ीको चौथो दिन आज पनि खोज उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिएको सरकारले जनाएको छ। तर जंगल र अप्ठ्यारो भूबनोट भएका ठाउँमा अल्पत्र परेकाहरूको उद्धार हुन नसकेको गुनासो छ। रसुवाको भोटेको सीमा बुधबार आएको विनाशकारी बाढ़ीपछि चितवनमा संकलन गरिएका तर पहिचान हुन नसकेका तथा व्यवहारिसी शवको व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज निकालेको सूचना अनुसार बाढ़ीपछि जिल्लामा अहिलेसम्म संकलन भएका 233 शव मध्ये 4 पहिचान भएको र 229 शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा रहेका छन्। होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका केही शव तथा शवका अवशेष सडे गलेर पहिचान गर्न नसकिने अवस्थामा पुगेको छन्। प्रशासनले ती शव तत्काल व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषणको आधारमा जमीन मुनि व्यवस्थापन गर्ने निर्णय गरेको हो। जिल्ला सुरक्षा समिति चितवनको आज बिहान बसेको निर्णय अनुसार पहिचान नभएका तथा व्यवहारिसी शव व्यवस्थापन सम्बन्धी निर्देशिका 2083 बमोजिम सबै शवलाई जमीन मुनि व्यवस्थापन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। शव व्यवस्थापन गर्नु अघि सबै शवको डीएनए नमूना संकलन गरी संकेत नम्बरको आधारमा अभिलेख राखिनेछ। त्यसपछि भरतपुर महानगरपालिका 9 देवघाटको खुल्ला ठाउँमा आजैदेखि शव व्यवस्थापन कार्य गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढ़ीबाट प्रभावित क्षेत्रका लागि सरकारले पाउने 7 करोड़ रूपियाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी प्रभावित 15 पालिकाका लागि हिजो बेलुकासम्म 6,75,00,000 रूपियाँ निकासा गरेको हो। प्राधिकरणका अनुसार यो रकम प्रभावित पालिकालाई आवश्यकता अनुसार वितरण गरिनेछ। प्राधिकरणको अस्ति बिहिबार बसेको कार्यकारी समितिको 35 बैठकले प्राधिकरणको कोषमा भएको रकम मध्येबाट केही रकम निकासा गर्ने निर्णय गरेको थियो। प्राधिकरणका अनुसार यो रकम अति प्रभावित सामान्य प्रभावित पालिका वर्गीकरण गरी त्यसै अनुसार अनुदान सहायता उपलब्ध गराउनेछ। आज बाढ़ी र वर्षाबारे सम्बन्धित महाशाखाले पूर्वानुमानसहित आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेष गरी बुधबार भोटेकोशी रसुवामा आएको बाढ़ीपछि त्यस क्षेत्रमा थप बाढ़ीको सम्भावना के छ भन्ने मुख्य चासो रहने गरेको छ। यसबारेमा बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहेको जनाएको छ। यी नदीमा पानीको बहाव सतर्कता तहभन्दा तलै रहे पनि तटीय क्षेत्रका बासिन्दा र उद्धार कार्यमा खटिएकाहरूलाई चनाखो रहन भने आग्रह गरिएको छ। बाढ़ी बुलेटिन अनुसार चीनबाट प्राप्त सूचना तथा भू उपग्रह तस्वीरको प्रारम्भिक विश्लेषण अनुसार बुधबार बाढ़ी सिर्जना भएको ठाउँमा नदी थुनिएर बनेको ताल बढ़दै गएको छ। यसको अर्थ यो ताल जुनसुकै बेला फुट्न सक्ने जोखिम छ। ताल फुटेमा ठूलो मात्रामा पानीसँगै ढुंगा माटो र गेग्रान बगेर तल्लोतटीय क्षेत्रमा अचानक बाढ़ी आउन सक्ने जोखिम छ। त्यसैले अर्को सूचना नआउँदासम्म भोटेकोशी नदीको तल्लोतटीय क्षेत्रका बासिन्दा यात्रु तथा उद्धारकर्तालाई नदी किनार र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित ठाउँमा रहन अनुरोध गरिएको छ। सकेसम्म नदी किनारमा आवत जावत नगर्न र पूर्व सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ। महाशाखाका बाढ़ीविद विनोद पराजुलीले बाढ़ीको खतरा बढ़ेमा पूर्व सूचना जारी हुनेछ। भोटेकोशीमा बाढ़ीको जोखिम यथावत रहेका बेला आज थप पानी पर्न सक्ने सम्भावना पनि छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा वर्षाको जोखिम रहेको जनाएको हो। महाशाखाका मौसमविद हरिप्रसाद दाहालका अनुसार भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा धेरैजसो ठाउँमा आज मध्यमसम्मको वर्षा हुने सम्भावना छ। यी क्षेत्रका एक दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने भएकोले खोज तथा उद्धार कार्य पनि प्रभावित हुन सक्छ। त्यसैले सतर्कता अपनाउन आवश्यक छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाड़ी क्षेत्रका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका धेरै तथा मधेस र कोशी प्रदेशको तराईका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। पहाड़ी तथा तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले अनुमान गरेको छ। त्यस्तै आज दिउँसोपछि काठमाडौँ उपत्यकामा पनि मध्यमसम्मको पानी पर्ने अनुमान गरिएको छ। काठमाडौँ उपत्यका सहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, नवलप्रासी, गोरखा, लमजुङ, तनहु, कास्की लगायतका 34 जिल्ला र आसपासका क्षेत्र भएर बग्ने ससाना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी सूचनामा उल्लेख छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली, भोटेकोशीको बाढ़ीले बगाएर ल्याएको सेप फोड्ने 29 पक्राउ लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
12: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
12: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
13: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 626 पुग्यो। 2426 जना सम्पर्कविहीन। आज चौथो दिन पनि खोजी र उद्धार सहितको काम निरन्तर। चितवनमा भेटिएका, पहिचान हुन नसकेका शव जमीन मुनि व्यवस्थापन गरिने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। जिल्ला प्रशासन कार्यालय काठमाडौँले रसुवा, नुवाकोट र धादिङका बाढ़ी पीड़ितका लागि राहत सामग्री संकलन गरी एकद्वार प्रणाली मार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ। कार्यालयले आज सूचना निकालेर काठमाडौँमा रहेका विभिन्न संघ संस्था, व्यक्ति, कम्पनी, क्लब तथा नागरिक स्तरबाट बाढ़ी पीड़ितका लागि खाद्यान्न, लत्ता, कपड़ा, भाँडाकुँडा तथा अन्य घरायसी सामग्री सहयोग गर्न इच्छुकलाई राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको हो। सूचना अधिकृत खिमराज भूषालले बुधबारको बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायत नदी किनारको क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन राहत संकलनको व्यवस्था गरिएको जानकारी दिनुभयो। भोटेकोशीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रूपियाँ नगद बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बेलखुखोला त्रिशुली नदी किनारमा सेफ भेटिएको थियो, तर आफू खुशी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। ती सबैमाथि आवश्यक छानबिन र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। अब विदेशको खबर। चीनको तिब्बत स्वायत्त क्षेत्रतर्फ नेपाल चीन सीमावर्ती केरूङ जिरोङ नाकामा भएको पहिरोमा परि कम्तीमा 7 जनाको ज्यान गएको छ। पहिरोपछि 554 जनाको अवस्था थाहा हुन सकिरहेको छैन। उनीहरूको खोजीका लागि उद्धार अभियान कार्य भइरहेको छ। आज बिहानदेखि सिचुवान अग्नि नियन्त्रण तथा उद्धार टोलीसहितका उद्धारकर्मी विपदग्रस्त मुख्य क्षेत्रमा खटिएका छन्। नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक नाका मध्येको एक केरूङमा गएको यो प्राकृतिक विपदका कारण ठूलो मानवीय क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। बुधबार बिहान नेपाल तर्फबाट शुरू भएको पहिरोले केरूङ पोर्टमा ठूलो क्षति पुर्याएको क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको तेस्रो संस्करणको टप इन टी20 क्रिकेट श्रृंखलाको आफ्नो अन्तिम खेलमा नेपाल ए टोलीले आज भिक्टोरिया सीए 11 सँग खेल्दैछ। यो खेल डार्विनको मारारा क्रिकेट मैदानमा दिउँसो 1:15 शुरू हुनेछ। सेमी फाइनल पुग्न नसकेको नेपालको ए टोलीले आज जित निकाल्न सकेमा प्रतियोगितामा सुखद अन्त्य गर्नेछ। यसअघि 5 खेल खेलेको नेपालले 3 खेलमा हार र 2 खेलमा जित निकालेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेको सिबाड़ीमा ज्यान गुमाउनेको संख्या 626 पुग्यो। 2426 जना सम्पर्कविहीन। आज चौथो दिन पनि खोजी र उद्धार सहितको काम निरन्तर। चितवनमा भेटिएका पहिचान हुन नसकेका सब जमीन मुनि व्यवस्थापन गरिने। डीएनए नमूना संकलन गरी संकेत नम्बरको आधारमा अभिलेख राखिने। भोटे कोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल। बाढ़ीको जोखिम भने कायमै। सतर्कता अपनाउन आग्रह। चीनको जिरोङमा पहिरोले 7 जनाको ज्यान गयो। 554 जनाको अवस्था थाहा हुन सकेन। र टप इन टी20 श्रृंखलामा नेपाल एले आज भिक्टोरिया सीएसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
4: बुद्ध आवाज।
5: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
6: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बर्ट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
5: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
7: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, भेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
6: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु। फोन 076550317, मोबाइल 98571713। संचालक विराट गणेश।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बाटिङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 9857।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरिलाई।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै वहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083/6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
3: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083/श्रावण/मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लाल पूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
2: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747, 98857-69979। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।

0: युनाइटेड अस्पताल बाढगंगा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: हे भगवान, यो टोयलेट भुर्रेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
5: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
6: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
4: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
5: सम्पर्क अनुप किसान सेनेटरी, बाढगंगा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
4: प्रोप्राइटर नोने थारू।
6: सम्पर्क नम्बर 98144-49-450 र 98-76-31-393।

0: 아유.
1: कता हो काका लखर लखर गर्दै
0: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
0: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
0: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9875-52004
2: वार्षिक साधारण सभा सम्बन्धी सूचना एसएससीडी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका 8 जितपुर कपिल वस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ सभा हुने विवरण मिति 2083 भदौ 14 गते आइतबार समय बिहान ठिक 11 बजे स्थान पञ्जाबी तड्का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिल वस्तु संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहावा रोड अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिल वस्तु

0: इस गाने को अपना हेलो ट्यून बनाने के लिए एयरटेल के फोन से डायल करें 55055 37 10 63। रिलायंस उपभोक्ता अपने मोबाइल के मैसेज बॉक्स में जाकर टाइप करें।
1: शांति र विकास को आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्पी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
3: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
4: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
5: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङ्गे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्, अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
4: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
5: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकेडेमी गोरुसिङ्गेमा भर्ना हुनुहोस्।
2: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 076-590-189 र 97-627-86-341।
4: डिजिटल इन्टरनेशनल एकेडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
5: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083 5 महिना 31 गते भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
2: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
4: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूची 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
2: नोट कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.badganga.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
5: विस्तृत जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
6: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
3: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
6: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
7: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
8: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
6: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
7: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
6: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बाणगंगा एक बैरिया, कपिलवस्तु।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-54417।

0: सभी प्रकार को रसायन केमिकल न मिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: कता हो काका लहर लहर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9857-5200-4
3: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
4: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोगा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
5: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
4: 24 घण्टा सेवा उपलब्ध छ
5: नभुल्नुहोला
4: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200

0: तपाईँको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजहेडा कपिल बस्ती, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
3: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
2: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
3: पैसा नपुगेर के भयो त? बाणगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
2: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
3: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
4: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगङ्गा अटो ट्रेडर्स, बाणगङ्गा एक बैरिया कपिल वस्तु।
2: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगङ्गा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
4: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
1: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाणगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
4: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
1: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बाणगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98-413-52-747, 98-857-62-979। अनुरोधक बाणगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगङ्गा कपिल वस्तु।

0: साक्षी जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए
1: होइन कहाँबाट लिएर आउनु भयो यस्तो गहना न डिजाइन राम्रो छ हेर्नुस् त यो हार यो बाला म त लाउँदिन है
2: अब के गर्नु त राम्रै त छ नि कहाँ राम्रो डिजाइन छ कुन सुन चाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि
1: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारदुङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन भनेको सुन्ने होइन आफ्नो मनले ल्याउने हो पैसा मात्र स्वाहा
2: लौ लौ त्यसो भने जाम त न्यू अर्घाची ज्वेलर्स तिर त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त
3: हजुर विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ
1: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो
4: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि
5: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल मोबाइल 9890795526 र 9847082790
6: युनाइटेड अस्पताल बारगङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू
7: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
6: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ
8: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ
9: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठ्यगर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठ्यगरको क्यान्सरको जाँच तथा परामर्श
10: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
8: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
7: युनाइटेड अस्पताल बाढगङ्गा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076550200 मोबाइल नम्बर 9857555138
6: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
11: वार्षिक साधारण सभा सम्बन्धी सूचना यसरी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाढगङ्गा नगरपालिका 8 जितपुर कपिल वस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरूमा जानकारी गराइन्छ अत सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ सभा हुने विवरण मिति 2083 भदौ 14 गते आइतबार समय बिहान ठिक 11 बजे स्थान पंजाबी तड़का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहवा रोड अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एड्रेस बैंक नजिकै।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 9857551713, संचालक विराट कणे।
3: Knocking to the heart, featuring Shimon Saber with SML, swinging, come on, step

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, त्यसको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज्ड बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बारगंगा दुई पिपरा कपिलवस्तु। सम्पर्क नम्बर 98570 56 249 र 98075 78 346।

0: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, भाडङ्गा 4 जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98571 अर्जुन खाती, सम्पर्क नम्बर 98578
3: प्रेम र बिछोड सबैको जीवनमा हुन्छ।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 3 बज्यो।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै 3500 जना भन्दा धेरै मानिस सम्पर्कविहीन, भेटाएका शवको पहिचान गर्न पनि समस्या। त्रिशुली 3A सुरुङमा फँसेकाहरूको उद्धारका लागि ड्रिलिङ शुरू। सुरुङमा फँसेका नागरिकको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ टोली परिचालनको अनुमति दिन प्रमुख प्रतिपक्ष कांग्रेसको माग। भोटेकोशीमा बाढ़ी ल्याएको हिम पहिरोको भिडियो एक पर्यटकको क्यामेरामा कैद भएको पुष्टि। घटनाको कारणबारे निष्कर्षमा पुग्न महत्वपूर्ण हुने। अमेरिका र इरानमा वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान। युद्धका कारण मध्य पूर्वसँगै विश्वभर प्रभाव बढ़िरहेको भनाई। र नेपालका बाढ़ी पीड़ितका लागि टप N20 श्रृंखला मार्फत सहयोग अभियान। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदी र त्यसभन्दा तल त्रिशुलीमा बाढ़ी आएको चौथो दिन आज पनि खोज तथा उद्धारको काम भइरहेको छ। प्रहरीका अनुसार बाढ़ीका कारण 626 जनाभन्दा बढ़ीको शव विभिन्न ठाउँमा फेला परेको छ। अझै 2500 जनाभन्दा धेरै मानिस हराइरहेका विवरण छ। यसैबीच बाढ़ीमा परि ज्यान गुमाएकाहरूको शव पहिचानमा समस्या देखिएको छ। बिहिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगाएका 102 शव मध्ये अहिलेसम्म 6 मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो। शव पहिचानका लागि तस्विर स्क्रीनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाएको छ। धेरै दिनसम्म पनि शव पहिचान हुन नसकी आफन्तलाई बुझाउन नसकेमा कानूनी व्यवस्था अनुसार पोखरामै समाधिस्थ गर्ने कार्कीले जानकारी दिनुभयो। यस्तै चितवनमा नारायण र त्रिशुली नदीबाट संकलन गरेका 233 शव मध्ये अहिलेसम्म 4 मात्रै पहिचान भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले अब डीएनए परीक्षणका लागि नमूना संकलन गरेर शव व्यवस्थापन गर्ने निर्णय गरिसकेको छ। यसैबीच नेपाल पर्यटन बोर्डले रसुवा बाढ़ीमा बेपत्ता बनेका विदेशी पर्यटक मध्ये अहिलेसम्म 184 जनाको उद्धार भएको जनाएको छ। आज दिउँसो 1:30 जारी गरेको सूचनामा थप 3 पर्यटक सम्पर्कमा रहेका उल्लेख छ। बोर्डको विवरण अनुसार झण्डै 420 जना सम्पर्कविहीन छन्। नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले त्रिशुली 3A जल विद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारका लागि ड्रिलिङ शुरू गरेको छ। सुरुङको बाहिरी भाग पत्ता लगाउने उद्देश्यले ड्रिलिङ शुरू गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। गएको बुधबार आएको बाढ़ीका कारण सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आजदेखि सुरक्षाकर्मीको संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालित छ। त्यस क्षेत्रमा 62 सैनिक सहित सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका 82 जना सुरक्षाकर्मी खटिएका निर्देशनालयले जनाएको छ। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भोटेकोशी बाढ़ी प्रभावित रसुवा नुवाकोट र धादिङमा उद्धार तथा राहत बढ़े प्रधानमन्त्री बालेन्द्र शाहलाई नौबुदे माग बुझाउनु भएको छ। केही बाढ़ी प्रभावित क्षेत्र अवलोकन गरेर फर्किएपछि नेता आङदेम्बेले आज प्रधानमन्त्रीसँग छलफल गरेर माग बुझाउनु भएको हो। उहाँले सुरुङ भग्नावशेष वा अन्य ठाउँमा नागरिक फँसेको सम्भावना रहेको भन्दै उनीहरूको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको दिन माग गर्नुभएको छ। अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोग लिने बारेमा केही नबोलेका प्रधानमन्त्री शाहले मौसम खराब भएको र भौगोलिक कठिनाईका कारण केही ढिला हुन गएको बताउनुभयो। आफूले लिखित रूपमै उद्धार, सड़क पुनसंचालन र शव व्यवस्थापन गर्ने विषयमा प्रधानमन्त्रीको ध्यान आकर्षण गराएको कांग्रेस सांसद आङदेम्बेले बताउनुभयो। क्षतिग्रस्त बनेका कैयौं पुलहरूमध्ये तत्काल कम्तीमा 7 ठाउँमा बेली ब्रिज जडान गर्न उहाँको सुझाव छ। रसुवा र नुवाकोटका लागि छुट्टा छुट्टै हेलिकप्टर उद्धार युनिट बनाएर परिचालन गर्न पनि उहाँले सुझाव दिनुभयो। उद्धार तथा राहतमा पालिकासँग संघीय सरकारले आवश्यक समन्वय र सहकार्य बढ़ाउन राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक संस्थालाई समेत सहजीकरण गर्न र त्रिशुली लगायत नदी क्षेत्रमा तुइनको शीघ्र व्यवस्था गर्न आङदेम्बेले माग गर्नुभएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व कार्यकारी प्रमुख इन्जिनियर दिनेश प्रसाद भट्टले रसुवा बाढ़ीमा सुरुङभित्र फँसेका नागरिकहरूको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय विशेषज्ञता परिचालन गर्न सरकारलाई सुझाव दिनुभएको छ। रसुवामा आएको बाढ़ीका कारण जल विद्युत आयोजनको सुरुङभित्र श्रमिकहरू फँसेको 4 बितिसक्दा पनि उद्धार हुन नसकेको भन्दै उहाँले तालिम प्राप्त जनशक्तिको खोजी गर्न आग्रह गर्नुभएको हो। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाडौँ मुगलिन सड़क आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार भोटेकोशीमा आएको बाढ़ीका कारण विभिन्न ठाउँमा सड़कमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरूद्ध बनेको थियो। लेदो सहित सड़कमा थुप्रिएका फोहोर बाढ़ी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार सड़क खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाड़ीलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। चीन र नेपाल दुवैतर्फ भोटेपछि नदी हुँदै आएको भीषण बाढ़ीको कारक रहेको हिम पहिरोको भिडियो एकजना पर्यटकको क्यामेरामा कैद भएको पुष्टि भएको छ। तिब्बतको केरुङ काउन्टीमा घुम्दै गरेका एक पर्यटकले हिमालका सुन्दर दृश्यहरू खिचिरहेका थिए। पछि फुटेज हेर्दा मात्र उनले आफ्नो क्यामेरामा भयानक हिमनदी पहिरो कैद भइसकेको थाहा पाएका हुन्। चीनी एकाडेमी अफ साइन्सेसका निर्देशक काङ सिचाङका अनुसार सेटेलाइट नक्सासँग भिडियो भिडाउँदा यो दृश्य ठ्याक्कै त्यही हिम पहिरोकै भएको पुष्टि भएको चीनिया समाचार संस्था सिन्वाले जनाएको छ। यही हिमनदी खसेका कारण केरुङ नाका र भोटेकोशी क्षेत्रमा लेदोसहितको भयानक बाढ़ी आएको चीनिया अधिकारी र विज्ञहरूले पुष्टि गरेका छन्। यस्तै हिम पहिरो कसरी शुरू भयो भन्ने दृश्य पर्यटकको अर्को टोलीले पनि कैद गरेको पाइएको छ। द न्यूयोर्क टाइम्सका अनुसार बुधबार बिहान तिब्बततर्फको साङबुरी हिम शिखर नियाल्न पुगेका पर्यटकले ठूलो आवाज सुनेको र त्यसपछि केही मिनटसम्म पहिरोको भीषण गडगडाहटले उपत्यकामै थर्किएको बताएका छन्। पहिरो अघि र पछिको उनीहरूको भिडियो तुलनाले हिमनदी र चट्टानको ठूलो भाग उपत्यकामा खसेको दृश्य स्पष्ट रूपमा देखाउँछ। धुलोको मुस्लो जस्तै देखिएको र त्यसपछि पनि हिमनदीबाट साना साना बरफका टुक्रा भीरबाट खस्दै गरेको उनीहरूको क्यामेरामा कैद भएको पाइएको छ। यी दुई समूहको भिडियोले हाम्रो उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनको जोखिम कति बढ़ेको छ भन्ने स्पष्ट पार्छ, अनि नेपालमा विध्वंस मचाएको स्रोत पनि थाहा भएको छ। विदेशको खबर, संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटरेसले अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न आह्वान गर्नुभएको छ। युद्धको 6 महिनापछि अमेरिका र इरान बीच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधेको प्रश्नमा गुटरेसका प्रवक्ता स्टेफन डुजारिकले लामो समय द्वन्द्व चलिरहनु दुःखद रहेको भन्दै यसको एकमात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएकाले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गरेको बताउनुभयो। संयुक्त राष्ट्रसंघले कतार, पाकिस्तान, इजिप्ट, साउदी अरेबिया र कुवेतको मध्यस्थता प्रयासलाई समर्थन गरेको र महासचिव गुटरेस उनीहरूसँग सधैँ सम्पर्कमा रहेको डुजारिकले बताउनु भएको छ। गएको जून 18 अमेरिका र इरानले एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए, तर दुई देशबीच नयाँ तनाव बढ़ेपछि वार्ताको प्रक्रिया पूर्व योजना अनुसार अघि बढ़न सकेको छैन। अब खेल खबर, बुधबार रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावित बालबालिकाका लागि अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप इन टी20 श्रृंखला मार्फत सहयोग अभियान सञ्चालन गरिएको छ। प्रतियोगिताको बाँकी खेलमा प्रवेश शुल्क नलिने र मैदानमा आउने दर्शकबाट स्वैच्छिक रूपमा सहयोग रकम संकलन गरिने आयोजक नर्दन टेरिटोरी क्रिकेटले जनाएको छ। अहिले नेपाल र भिक्टोरिया बीचको खेलमा थप सहयोग रकम जुटाउन नेपाली टोलीका खेलाड़ीले हस्ताक्षर गरेका क्रिकेट ब्याटको रियाफल अर्थात गोलापत्था समेत गरिने नर्दन टेरिटोरी क्रिकेट एन्टी स्ट्राइकले जनाएको छ। संकलित सम्पूर्ण रकम नेपालका बालबालिकालाई स्वास्थ्य, शिक्षा, पोषण तथा सुरक्षित खानेपानी उपलब्ध गराउन युनिसेफ अस्ट्रेलियाले सञ्चालन गरेको सहयोग अभियान प्रदान गर्ने एन्टी स्ट्राइकले जनाएको छ। नेपाल ए राष्ट्रिय पुरूष क्रिकेट टोली अहिले भिक्टोरिया सीए 11सँग खेलिरहेको छ। पहिले ब्याटिङ गरेको नेपाली टोलीले भिक्टोरिया सीए 11लाई 143 रनको लक्ष्य दिएको छ। अहिले 4 अंकसहित तालिकाको 7 स्थानमा रहेको नेपाल सेमी फाइनलमा पुग्न वञ्चित भइसकेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै 2500 भन्दा धेरै मानिस सम्पर्कविहीन, भेटाएका शवको पहिचान गर्न पनि समस्या। त्रिशुली 3A सुरुङमा फँसेकाको उद्धारका लागि ड्रिलिङ शुरू। सुरुङमा फँसेका नागरिकको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ टोली परिचालनको अनुमति दिन प्रमुख प्रतिपक्ष कांग्रेसको माग। भोटेकोशीमा बाढ़ी ल्याएको हिम पहिरोको भिडियो एक पर्यटकको क्यामेरामा कैद भएको पुष्टि। घटनाको कारणबारे निष्कर्षमा पुग्न महत्वपूर्ण हुने। अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान। युद्धका कारण मध्यपूर्वसँगै विश्वभर प्रभाव बढ़िरहेको भनाई। र नेपालका बाढ़ी पीड़ितका लागि टप इन टी20 श्रृंखला मार्फत सहयोग अभियान।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भाडगङ्गा 1 बैरिया कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।

0: जापान जाने सोचमा छु। राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
1: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
2: मलाई त विदेश जाने होइन, कम्प्युटर र आईटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
3: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिल वस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पिटी अध्ययन गराइ युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आईटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
4: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
3: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
0: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
4: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा, भोलिको उज्जवल भविष्य।

0: बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनु पर्ने। 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ। खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ। न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनु पर्ने। सिंचाईको सुविधा भएको जग्गा हुनु पर्ने।
1: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिश पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने। लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात: सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
0: नोट: कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका, कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
2: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 4 52 747 र 98 5 76 29 379।

0: पनि बिग्रियो, तीन बटर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला, नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
0: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
0: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: युनाइटेड अस्पताल बारडिङ्गा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाडगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: सर्पले डसेको बिरामीलाई बिस्तारै आँगनमा ल्याउनु पाए हुन्थ्यो।
5: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौ, बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
4: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
6: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
4: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
5: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
4: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
6: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौँ, नत्र ढिलो हुन्छ।
7: सर्पले डसिहालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउ, जीवन रक्षा गरौं।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
2: यो बाइक बिग्रेला हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
10: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
2: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
10: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
2: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
10: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर्स, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
2: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगङ्गा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076551 98570133633 र 98019443064।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारदुङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कचाकुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर चौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर चौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079526 र 9847082790।
5: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083/6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
6: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लाल पूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
5: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9814-52747, 9887269979। अनुरोधक बारगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कृषि विकास शाखा, बारगंगा, कपिलवस्तु।

वार्षिक साधारण सभा सम्बन्धी सूचना एसएससीडी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका आठ जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण मिति 2083 भदौ 14 गते आइतबार समय बिहान ठिक 11 बजे स्थान पंजाबी तड्का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु संस्थाको कार्यालयदेखि करिब

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 4 बज्यो।
2: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
3: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै प्लट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
4: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 लागि व्यक्तिगत हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
3: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
2: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-43-52-747 र 98-576-29-379।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडङ्गा नगरपालिका 4 गजेहेडा कपिल बस्ती, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
3: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
2: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747, 98857-62979। अनुरोधक बारगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कृषि विकास शाखा, बारगंगा, कपिलवस्तु।
3: वार्षिक साधारण सभा सम्बन्धी सूचना। यसरी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका 8 जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यस्तै सूचनालाई आधार माने निर्धारित मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण। मिति 2083 भदौ 14 आइतबार, समय बिहान ठिक 11 बजे, स्थान पञ्जाबी तड्का एन्ड पार्टी प्यालेस, बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहवा रोड। अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु।
0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
4: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
5: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
6: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली भाडगंगा एक बैरिया कपिल वस्तु
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9857502443 9806225243 र 9813514417

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
3: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ
3: नभुल्नु होला
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200
4: खुसीको खबर विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ
5: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एड्रेस बैंक नजिकै

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071531641 र 535641।
2: कता हो काका लहर लहर गर्दै
3: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला, नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन, सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98 46 19 125 र 98 75 52 004।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, त्यसको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
3: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
0: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
4: लुम्बिनी खाती सुन चाँदी पसल, बाढगंगा 4, जितपुर, कपिलवस्तु।
0: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857031569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078403।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 5 बजे खुसीको खबर। विगत 4 दशकदेखि बुटोलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।
3: जापान जाने सोचमा छु। राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्यापछ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
4: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
5: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
6: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिल वस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा 100 विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
5: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
6: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकेडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
3: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
7: डिजिटल इन्टरनेशनल एकेडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
8: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
9: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
8: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
9: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
10: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहावा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
8: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
6: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहावा रोड कृषि विकास बैंकको अगाडि।
11: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079586 र 98470 82790।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडङ्गा नगरपालिका 4 गजहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।

0: सरकारी बालीमा पॉकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 मा संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पॉकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पॉकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह कृषि सहकारी संस्था समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083 6 महिना 9 गते भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पॉकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
1: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह कृषि सहकारी समिति कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र कृषक समूह कृषि सहकारी समिति कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि ओडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण
0: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269779। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
2: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
3: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
2: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नेका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोड्नेका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
3: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
2: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98578710।
4: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
5: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
4: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
5: पैसा नपुगेर के भयो त? बारगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
4: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
5: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छ न, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बारगंगा अटो ट्रेडर्स, बारगंगा एक बैरिया कपिल वस्तु।
2: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बारगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076550111।
1: र 98570131363 र 98019340066।
6: कता हो काका लहर लहर गर्दै
7: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट, फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
6: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
7: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
6: हजुर, हाम्रा सेवाहरू,
7: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98446 1925 र 98572504।

0: वार्षिक साधारण सभा सम्बन्धी सूचना यसरी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका आठ जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण मिति 2083 भदौ 14 गते आइतबार समय बिहान ठिक 11 बजे स्थान पंजाबी तड़का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलीहवा रोड अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु।
1: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना यस बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083-5/31 भित्र बाणगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै प्लट हुनुपर्ने बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने 50% अनुदानमा साना मेसिन औजार वितरण पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा फलफूल 5 कट्ठा च्याउ 500 बल्ब बिउ उत्पादन 30 कट्ठा पुष्प 2 कट्ठा नर्सरी 1 कट्ठा हुनुपर्ने 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने
2: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समिति 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह कृषि सहकारी जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि वडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूची 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र
0: नोट कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
1: विस्तृत जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98573-29379।
3: आमाले मिठो
4: खाना दिनुहुन्छ
3: अनि बाबाले
4: काखमा लिनुहुन्छ।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवाली र भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भुटेकोशी बाढ़ीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै ज्यान गुमाउनेको संख्या 669 जना पुग्यो। 20 शवको मात्रै पहिचान, चितवनमा पहिचान नभएका शव व्यवस्थापन शुरू।
0: सरकारको अनुमतिपछि सुरुङको उद्धारमा भारतीय र चिनिया टोली पनि परिचालन। सुरुङ तथा पावर हाउसको वास्तविक स्थान पहिचान गर्न नै मुस्किल परेकाले उद्धारमा कठिनाई भइरहेको भनाई।
1: उद्धार तथा खोजमा विदेशी सहायता अस्वीकार गरेको कुरामा सत्यता नरहेको परराष्ट्र मन्त्री खनालको भनाई। राहत र उद्धारमा अधिकतम प्रयास भइरहेको प्राधिकरणको भनाई।
2: च्यालेन्जिङ भनेको के छ भने सुरुङ मार्गमा फसेकाहरूको उद्धार च्यालेन्जिङ हो। अब हामी खोज उद्धारको काम सकिया छैन, अब हामी राहत वितरणको पनि अब गरिरहेका छौँ।
0: अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान। युद्धका कारण मध्यपूर्वसँगै विश्वभर प्रभाव बढ़िरहेको भनाई।
1: र टप इन्ड T20 श्रृंखलाको अन्तिम खेलमा नेपाल 1 पराजित। नेपालका बाढ़ी पीड़ितका लागि श्रृंखला मार्फत सहयोग अभियान।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनको सूचना।
4: विगत 3 भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 BBSC NAH भेटेनरी डाक्टर र कृषितर्फ BSC AG शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: BSC AG तर्फ पहिलो 30 विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवन।
4: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै NPIबाट शुरू गरौं।
5: NBL सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
6: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
6: 25 सम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशीको बाढ़ीका कारण ज्यान गुमाएका मध्ये अहिलेसम्म 669 जनाको शव फेला परेको छ। यस्तै 2362 जना हराइरहेका विवरण प्राप्त भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक DIG अभिनारायण काफ्रेले जानकारी दिनुभयो। प्रहरीको तथ्याङ्क अनुसार ज्यान गुमाउने 669 जना मध्ये 148 जना महिला, 268 जना पुरूष, 22 जना बालबालिका र 20 जना बालक रहेका 22 बालिका र 20 बालक रहेका छन्। यसै गरी 211 आंशिक मानव अंगहरू फेला परेका छन्। फेला परेका शवहरू मध्ये 20 पहिचानपछि कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई हस्तान्तरण गरिसकिएको छ। बेपत्ता हुनेहरूको संख्या 2362 पुगेको छ। यसमध्ये 1863 जना नेपाली नागरिक छन् भने 523 जना विदेशी नागरिक बेपत्ता छन्। उद्धार कार्यको विवरण दिँदै प्रवक्ता काफ्रेले अहिलेसम्म 2301 जनाको सफल उद्धार गरेको जानकारी दिनुभयो। उद्धार गरेका मध्ये 1506 जना पुरूष र 795 जना महिला छन्। विपद प्राधिकरण प्रभावितका लागि नुवाकोटमा 9 होल्डिङ सेन्टर सञ्चालनमा रहेका र त्यहाँ झण्डै 1000 व्यक्तिले आश्रय लिइरहेका छन्। धादिङमा पनि होल्डिङ सेन्टरको व्यवस्था गरेको भए पनि त्यहाँ कोही पनि नरहेका प्रहरीले जनाएको छ। खोजी तथा उद्धार कार्यमा तालिम प्राप्त कुकुरहरू समेत प्रयोग गरिएको छ। साथै शव संकलन, पहिचान, कानूनी सहायता तथा मुसुलका लेखनका लागि छुट्टा छुट्टै विज्ञ टोलीहरू कार्यक्षेत्रमा सक्रिय रहेका प्रहरीले जनाएको छ।
1: यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा लेदो र दलदलका कारण खोजी कार्य कठिन बन्दै गएको छ भने अस्पतालहरूमा शवको चाप बढ़ेपछि व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। उद्धारका लागि आवश्यक पर्ने विशेष उपकरण, फोरेन्सिक विज्ञ तथा शव सुरक्षित राख्न रेफ्रिजरेटिङ कन्टेनरको अभाव खड्किएको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक डीआईजी अभिनारायण काफ्रेले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै बाढ़ीको लेदोमा खोजी कार्य प्रभावित बनाउन विशेष बुट, 10 वायरलेस ट्र्याकिङ डिभाइस र 100 केजीसम्म भार बोक्न सक्ने ट्रान्सपोर्टेशन ड्रोन तत्काल आवश्यक रहेको बताउनु भएको छ। घटनास्थल दलदल युक्त भएकाले सामान्य तरिकाले खोजी र सामग्री ढुवानी गर्न समस्या भएको उहाँले स्पष्ट पार्नुभयो।
0: विपदको मौका छोपेर हुने चोरी, लुटपाट तथा अन्य अपराधिक गतिविधि नियन्त्रणमा प्रहरीले कड़ा निगरानी राखेको छ। चितवनमा एक महिलाको शवबाट सुनका गरगहना निकाल्दै गरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरी कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। यस्तै बाढ़ीले बगाएर ल्याएको बैंकको भल्ट अर्थात सेफ फोडेर चोरी गर्न खोज्ने 29 जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको प्रवक्ता काखलेले बताउनुभयो। सामाजिक सञ्जालमा भ्रम र अफवाह फैलाउने व्यक्तिहरूको समेत पहिचान गरी निगरानी भइरहेको प्रवक्ता काखलेले उल्लेख गर्नुभएको छ।
1: यसैबीच बाढ़ीमा परि ज्यान गुमाएकाहरूको शव पहिचानमा समस्या देखिएको छ। बिहिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका 102 शवमध्ये अहिलेसम्म 6 मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो। शव पहिचानका लागि तस्विर स्क्रीनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाइएको छ। धेरै दिनसम्म पनि शव पहिचान हुन नसकी आफन्तलाई बुझाउन नसकिएमा कानूनी व्यवस्था अनुसार पोखरामै समाधिस्थ गरिने कार्कीले बताउनुभयो। यस्तै चितवनमा पनि शव पहिचानमा समस्या भएको छ।
0: यसैबीच भोटेकोशीको बाढ़ीमा बगेर चितवन पुगेका र पहिचान नखोलेका शवहरूको भने सुरक्षित व्यवस्थापन शुरू भएको छ। शवहरू अत्यधिक सडे गलेर दुर्गन्ध फैली महामारीको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार आज दिउँसोदेखि भरतपुरको रामनगर र देवघाट बीचको जंगल क्षेत्रमा शव गाड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। चितवनमा संकलन गरिएका 233 शवमध्ये 6 मात्रै आफन्तको जिम्मा लगाइएको छ। बाँकी शवहरूलाई भने भविष्यमा आफन्तले दावी गर्न आएमा सहजै उत्खनन गर्न सकिने गरी अन्तर्राष्ट्रिय रेडक्रस समिति आईसीआरसीको वैज्ञानिक मापदण्ड अपनाएर व्यवस्थापन भइरहेको छ। प्रक्रिया अनुसार हरेक शवको डीएनए नमूना संकलन गरी विशेष ब्यागमा सांकेतिक नम्बरसहित 1.5 मिटर गहिरो खालमा पुरिनेछ। शव गाडिएको ठाउँको जीपीएस म्यापिङ गर्नुका साथै बाहिरपट्टि सांकेतिक नम्बर अंकित कंक्रीटको स्ट्याण्ड खड़ा गरिनेछ। बेपत्ता आफन्तले आफ्नो जिल्ला अस्पतालमा दिएको डीएनए नमूना यी शवहरूसँग मिलेमा चितवनमा पुगेर प्रहरीको रोहबरमा शव खनेर बुझी लिन सक्ने व्यवस्था मिलाएको प्रहरीले जनाएको छ।
1: भोटेकोशी बाढ़ीका कारण रसुवाको माथिल्लो त्रिशुली 3 जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको उद्धारका लागि चिनिया विज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ। सरकारको अनुमतिमा 6 चिनिया विज्ञ खटाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। उनीहरू चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेका हुन्। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक अनुगमन गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तमतयार अवस्थामा राखिएका चिनिया विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने सचिवालयले जनाएको छ। सुरुङमा उद्धारका लागि यसअघि आजै भारतबाट आएको 11 सदस्यीय उच्च विशेष प्राविधिक टोली परिचालन भइसकेको परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिनुभयो। सुरुङ उद्धारमा नेपाली विज्ञता कम रहेको र विदेशी जनशक्ति प्रयोग गर्नुपर्ने विज्ञहरूको सुझाव आइरहेका बेला सरकारले विदेशी टोली परिचालन गरेको हो। यसअघि नेपाली टोलीले सुरुङको मार्ग पत्ता लगाउन ड्रिलिङ शुरू गरिसकेको छ।
0: नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक किरण कुमार श्रेष्ठले जलविद्युत आयोजनामा फँसेका कामदारको उद्धारमा ठूलो चुनौती रहेको बताउनु भएको छ। बाढ़ी र लेदोले संरचना पूरिएपछि प्रारम्भिक चरणमा त्रिशुली त्रिशुली 3A र 3B आयोजना स्थलको सुरुङ तथा पावर हाउसको वास्तविक स्थान पहिचान गर्न नै मुस्किल परेको छ। पछि हेलिकप्टर मार्फत सर्वे टोली पठाएर स्थान पत्ता लगाएको र अहिले एस्काभेटर तथा नेपाली सेना र सशस्त्र प्रहरीको टोली उत्खनन एवं उद्धारमा खटिएको छ। त्रिशुली एको पावर हाउस भूमिगत भएकाले भित्र हावा संचित हुने सक्ने हुँदा कामदार जीवितै रहने आशा रहेको छ। त्रिशुलीका अन्य आयोजनाबाट भने झण्डै 350 जना कामदारलाई सुरक्षित निकालिसकिएको छ। विपदका बेला संचार अवरूद्ध हुनुका साथै राज्यसँग आवश्यक स्रोत र विशेषज्ञताको कमी देखिएको उल्लेख गर्दै श्रेष्ठले आवश्यकता परे विदेशी सहयोग लिनुपर्नेमा जोड़ दिनुभयो। यसैबीच प्राधिकरणले अवरूद्ध विद्युत प्रणाली सुधार गरी नुवाकोटमा वैकल्पिक व्यवस्थाबाट बत्ती बालेको छ भने रसुवातर्फ पनि आज अबेरसम्म भए पनि विद्युत नियमित गर्ने लक्ष्य राखेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भोटेकोशी बाढ़ीका कारण झण्डै 375 जना बेपत्ता वा सम्पर्कविहीन छन्। प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार यो प्रारम्भिक विवरण हो। कर्मचारीका परिवार तथा आफन्त समेत पुगेको भएमा संख्या थप हुन सक्छ। सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा उद्धार र राहतमा भइरहेको ढिलाइको गुनासो सम्बन्धी कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
12: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
12: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
13: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
12: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
13: पैसामा छ शक्ति, पैसामा छ सहारा।
12: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
13: ब्याङ्कको चेक, टोकन, ATM हुँदै हातको मोबाइल सम्म।
12: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
13: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
12: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
13: इतिहास, गाथा र कथा, गाँठका कुरा,
12: गाँठका कुरा।
13: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै ज्यान गुमाउनेको संख्या 669 जना पुग्यो। 20 शवको मात्रै पहिचान, चितवनमा पहिचान नभएका शव व्यवस्थापन शुरू। सरकारको अनुमतिपछि सुरुङको उद्धारमा भारतीय सेना टोली पनि परिचालन। सुरुङ तथा पावर हाउसको वास्तविक स्थान पहिचान गर्न नै मुस्किल परेकाले उद्धारमा कठिनाई भएको भनाई लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। परराष्ट्र मन्त्री शिशिर खनालले बाढ़ीमा हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि सरकारले वैदेशिक सहायता अस्वीकार नगरेको बताउनु भएको छ। सरकारले सुरुङभित्र फँसेका व्यक्ति लगायतको ज्यान जोगाउन विदेशी विशेषज्ञको सहायता अस्वीकार गरेको चर्चाका बीच परराष्ट्र मन्त्री खनालले जवाफ दिनुभएको हो। परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खनालले सरकारले त्यस्ता सहायता अस्वीकार नगरेको बरू विदेशी देशबाट सहयोग प्राप्त भइरहेको बताउनुभयो। भारत, चीन, जापान, अस्ट्रेलिया लगायतका देशले सहयोगका लागि टोली तथा आवश्यक सामग्री पठाइरहेको उहाँले जानकारी दिनुभयो। उहाँले विपदले निम्त्याएको विनाशको स्तर निकै ठूलो रहेको र यसले नेपाललाई तत्कालका लागि उद्धार र राहतमा भन्दा दीर्घकालीन पुननिर्माण तथा पुनर्स्थापनामा अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने भन्दै मन्त्री खनालले नेपालमा तत्काल खोज तथा उद्धारको नेतृत्व सुरक्षा निकायहरूले गरिरहेको बताउनुभयो। तर सुरक्षा निकायको क्षमता र स्रोत भन्दा बाहिरका विशेष प्रकृतिका उद्धारमा भने नेपालले विदेशी साझेदारसँग सहयोग मागिरहेको उहाँको भनाइ छ। दाता सम्मेलन गर्ने बारे प्रारम्भिक तयारी शुरू भएको बताउँदै सरकारको ध्यान अझै सक्दो धेरैको जीवन बचाउनेतर्फ केन्द्रित रहेको मन्त्री खनालले बताउनुभयो। तत्कालीन परिस्थितिमा चीनबाट समयमै सूचना नआएको भन्ने विषयमा पत्रकारहरूले सोधेको प्रश्नमा उहाँले घटनाको प्रकृति अनुसार सम्भवतः चीनलाई पनि स्पष्ट थाहा नभएको हुन सक्ने बताउनुभयो।
0: यसैबीच रसुवाको भोटेकोसीमा आएको बाढ़ीपछि सरकारले उद्धार तथा राहत वितरणलाई तीव्रता दिए पनि अपेक्षा अनुसार प्रतिकार्य र उद्धार हुन नसकेको गुनासो आएको छ। केही प्रभावितले उद्धारको काम सतही रूपमा मात्रै भएको र बाहिर प्रचार गरेको जस्तो प्रभावकारी रूपमा उद्धार हुन नसकेको बताएका छन्। रसुवाको उत्तर गया र उमाकुण्ड गाउँपालिकाका स्थानीय जनप्रतिनिधिहरूले संघ र प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका छन्। ठूलो क्षति भएकाले पालिकाले मात्रै उद्धार गर्न नसकेको र घटनाको तीन दिनसम्म पनि संघीय सरकारको टोली प्रभावित क्षेत्रमा नपुगेको उनीहरूको भनाइ छ। उद्धार प्रभावकारी नभएको गुनासो किन आएको हो भनेर हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीलाई सोधेका छौं।
2: उद्धार त नभएन, त्यो पर्याप्त म्याक्सिमम रिपोर्ट गरेरै भइरहेको छ होइन। च्यालेन्जिङ भनेको के छ भने त्यो सुरुङ मार्गमा फसेकाहरूको उद्धार च्यालेन्जिङ हो। सो अब हामी खोज उद्धारको काम सकिया छैन, अब हामी राहत वितरणको पनि अब गरिरहेका छौँ, किनकि अब डेड बडी म्यानेजमेन्टकै कुरा छ। मान्छेहरू अब धेरै चाहिँ अब बाढीमा चाहिँ पुरिया मिसिङ छ नि त, अहिले पनि धेरै ठुलो सङ्ख्यामा उद्धारमा हुँदै जाँदाखेरि अब त्यो मिसिङ पनि घट्दै जाला होइन। त्यो मान्छे मरिसकेको तर अब लासहरू त पत्ता लाउने कुराहरू हुन्छ नि त, त्यो पनि च्यालेन्जिङ छ। अब त्यसपछि हामी पुननिर्माणको त त्यसपछि जाने हो।
14: हामी स्थानीय तहबाट जति सक्ने त्यति चाहिँ गरेका छौँ, तर त्यो हुनुपर्ने जति हो त्यो चाहिँ भएको छैन भन्ने एउटा स्थानीय तहको कुरा छ। अर्को भनेको चाहिँ तपाईँको यो केही नागरिकहरू चाहिँ जंगलतिर भागेका छन् भन्ने कुराहरू पनि छ। यो उत्तर गयातिरको ठाउँमा केहीले चाहिँ उद्धार अझै आएको छैन भन्ने कुराहरू पनि गरिरहेछन्।
2: एकदम सही कुरो हो त्यो, अब किनकि हामी सकेसम्म चाहिँ हेलीबाट गर्नेलाई हेलीले गरिरहेछ, त्यसपछि तपाईँको अब फिल्डमा फिजिकल्ली गर्नेलाई फिजिकल्ली पनि भइरहेछ। तर अब भूगोल चाहिँ अब नेपालको के छ भने जस्तो हेली पनि अब आज बिहान हेली हुन सकेन, किन भन्दा त्यहाँ तपाईँ मौसमै बिग्रिरहेछ होइन। भौगोलिक त्यो जो हाम्रो जटिलता छ त्यसलाई पनि जोड्नु पर्यो एउटा, जस्तै हेली रेस्क्यु नभए होइन, अहिले हाम्रो 15 हेलिकप्टरहरू निजी र सेनाको गरेर फिल्डमै छ। अब हेली पनि फेरि सबै ठाउँमा सम्भव नहुने कुरो छ, फेरि लोकेसन कहाँ हो भन्ने पनि थाहा हुनु पर्यो। तारै अब चाहिँ के छ भन्दाखेरि इन्टरनेटहरू भनेको हाम्रो कम्युनिकेसन चाहिँ स्थापित हुँदैछ होइन। अब धेरै टावरहरू अहिले रिकभरी भइसकेको छ, जस्तो हिजो आउँदाखेरि 145 जति टावर चाहिँ रिकभरी भइसक्यो भन्ने आएको थियो रिपोर्ट होइन। भनेपछि अहिले अब जिल्लासँग हामीले अलिकति अब कम्युनिकेसन स्थापित गर्न सक्षम भएको छौँ। त्यो रसुवाको लागि वैकल्पिक बाटो पनि अलिकति भएको छ। आज हामीले बिहान MI-17 दुईवटा हेलीमा चाहिँ सामान लिने भने, तर चाहिँ के भयो त भन्दाखेरि MI-17 लिने भनेको अब वेदर बिग्रिएर उड्न सकेको थिएन बिहान, तर पनि अब वैकल्पिक बाटोबाट रसुवाको धुन्चेसम्म 4-wheelerहरू जान सक्ने गरेर हामीले एरेन्ज गरेको छ होइन। तर अहिले गाडीहरू गई पनि रहेको छ त्यहाँ बेसिक कुराहरू लिएर, अनि अब तिनवटै सोचेका 14-15,000 भन्दा बढी मान्छेहरू फिल्डमा छन् होइन।
14: त्यो ठाउँमा भएका नागरिकहरू चाहिँ एउटा के गर्नुपर्छ र पालिकाहरूले चाहिँ कसरी समन्वय गर्ने?
2: होइन, पालिकासँग त हाम्रो समन्वय स्थापित हुन थालिसक्यो। जस्तो अहिले पनि हाम्रै यहाँ प्राधिकरण र गृह मन्त्रालयको टिम चाहिँ सम्बन्धित जिल्लामै गएर सहजीकरण गरिरहेको छ होइन। अनि त्यसपछि अब पालिकासँग पनि हिजो हाम्रो उत्तर गयाको चाहिँ उपाध्यक्ष र कार्यकारी प्रमुख यहाँ पनि आउनु भएको थियो। अनि अब जस्तो उत्तर गया अलिकति प्रभावित हो, त्यहाँ एउटा चाहिँ संस्था पिपुल निट भन्नेले चाहिँ खाना पनि खुवाइरहेको छ। अरू पनि अब हामीले भएका माध्यम मार्फत सबभन्दा फोकस अहिले रसुवालाई गइरहेको छौँ होइन। त्यो भएर अब हामी बोलेर सलेर यस्तो यस्तोमा सामान पठाउनु पर्नेछ क्या रसुवामा खासमा। अब आज पनि हाम्रो 6 बोलेर अहिले बाटोमा गइरहेको, थप 3 फेरि जाँदैछ होइन। अब 10-11 पनि हामी सिचुएसनमै बसेर काम गरिरहेको छौँ। टिमहरू पनि हाम्रो कमान्ड पोस्टमा सबै यहाँ आएर काम गरिरहेको छ। सुरक्षित ठाउँमा गएको मान्छे त अब सुरक्षित ठाउँमा बसिरहेको छ भने त अब जेनतेन त अब बचिहाल्यो नि त, अब त्यसलाई त खाना त पुर्याएकै छ, धैर्य गर्नु पर्यो, खाएको पाउने स्वाभाविक छ होइन। ज्यान जोग्ने नै पहिलो मेन त त्यो छ, अनि त्यो अरू अरू खसिया छन् तिनलाई पनि उद्धार गर्नु पर्यो, फेरि उनको पनि त ज्यान बचाउनु पर्यो, र सँगसँगै अब हाम्रो राज व्यवस्थालाई पनि अगाडि बढायो।
14: नागरिकहरूलाई के भन्नुहुन्छ?
2: अब नागरिकलाई यसो भन्छु, अब चाहिँ तपाईँको नातेर धैर्यतापूर्वक आफ्नो ठाउँमा चाहिँ अब सुरक्षित बस्नु पर्यो, जो जो हामी चाहिँ अब त्यसबाट बच्यौँ होइन, र बाँकी कुरो केही अझ मिसिङ भइरहेका मान्छेहरूको सन्दर्भमा कुनै सूचनाहरू छ भने त्यो सूचना सम्बन्धित जिल्लाको 1234 नम्बर छ त्यसमा, अथवा 100 नम्बरमा टिपाइदिए पनि हामी सजिलो हुन्छ हामीलाई खोज्मा, अथवा जियो लोकेसन सहितको विवरण कतै भयो भने त्यसले पनि हामीलाई सपोर्ट पुग्छ। आफू चाहिँ अब अझै पनि सतर्क हुनु पर्यो, किनकि त्यहाँ जहाँबाट पहिरो सुरु भएको बाढी या अहिले पनि अब तालहरू बुझिने फेरि आउने त्यस्तो यस्तो भइरहेको नि त, त्यहाँ पनि सतर्क हुनु पर्यो। अब दोस्रो कुरो चाहिँ धैर्यतापूर्वक खाना चाहिँ मानव पहिला अब 6 घन्टामा खाइन्थ्यो भने अब 10 घन्टा 12 घन्टा भयो होला, त्यसलाई पनि एउटा आपतको बेला यस्तो हुन सक्छ भन्ने किसिमले धैर्यतापूर्वक लिनु पर्यो क्या त्यसलाई पोजिटिभ तरिकाले।
0: उहाँ अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको उपसचिव राम बहादुर केसी, नेपाल दर्पणमा खबरको सिलसिला। रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाडौँ मुगलिन सड़क आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार भोटे कोशीमा आएको बाढ़ीका कारण विभिन्न ठाउँमा सड़कमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरूद्ध बनेको थियो। लेदो सहित सड़कमा थुप्रिएका फोहोर बाढ़ी चाहेपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार सड़क खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाड़ीलाई सुरक्षित गन्तव्यतर्फ पठाइएको छ। धादिङको बैरनी बजार क्षेत्रमा भने झण्डै 1 किलोमिटर सड़क हिलोले एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
14: यसैबीच धादिङ बेसी जोड्ने वैकल्पिक सड़क सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उच्चस्तरीय टोलीले आवश्यक तयारी पूरा गरेको छ। स्टारदेखि धादिङ बेसीसम्मको वैकल्पिक मार्ग सञ्चालनका लागि मन्त्रालयका सचिव गोपाल सिग्देल नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरी आवश्यक प्रक्रिया अघि बढ़ाएको हो। वैकल्पिक सड़कमा साना गाड़ीहरू आजैदेखि सञ्चालनमा आइसकेका छन्। ठूला तथा मालवाहक गाड़ी समेत सञ्चालन गर्न मिल्ने गरी अहिले सड़क स्तरोन्नतिको कार्य तीव्र गतिमा भइरहेको प्राविधिक टोलीले जनाएको छ। सड़क पूर्ण रूपमा सञ्चालनमा आएपछि धादिङ बेसीको यातायात आवागमन थप सहज हुने विश्वास लिएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
2: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
1: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
2: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिकै विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। चीन र नेपाल दुवैतर्फ फुटेकोशी नदी हुँदै आएको भीषण बाढ़ीको कारक रहेको हिम पहिरोको भिडियो एकजना पर्यटकको क्यामेरामा कैद भएको पुष्टि भएको छ। तिब्बतको केरिङ काउन्टीमा घुम्दै गरेका एक पर्यटकले हिमालका सुन्दर दृश्यहरू खिचिरहेका थिए। पछि फुटेज हेर्दा मात्र उनले आफ्नो क्यामेरामा भयानक हिमनदी पहिरो कैद भइसकेको थाहा पाएका हुन्। चिनिया एकाडेमी अफ साइन्सेसका निर्देशक काङ सिचाङका अनुसार सेटेलाइट नक्सासँग भिडियो मिलाउँदा यो दृश्य ठ्याक्कै त्यही हिम पहिरोकै भएको पुष्टि भएको चिनिया संचार संस्था सिन्हाओले जनाएको छ। यही हिमनदी खसेका कारण केरूङ नाका र भोटेकोशी क्षेत्रमा लेदो सहितको भयानक बाढ़ी आएको चिनिया अधिकारी र विज्ञहरूले पुष्टि गरेका छन्। यस्तै हिम पहिरो कसरी शुरू भयो भन्ने दृश्य पर्यटकको अर्को टोलीले पनि कैद गरेको पाइएको छ। द न्यूयोर्क टाइम्सका अनुसार बुधबार बिहान तिब्बततर्फको साङ्गुरी हिम शिखर नियाल्न पुगेका पर्यटकले ठूलो आवाज सुनेको र त्यसपछि केही मिनटसम्म पहिरोको भीषण गडगडाहटले उपत्यका नै थर्किएको बताएका छन्। पहिरो अघि र पछिको उनीहरूको भिडियो तुलनाले हिमनदी र चट्टानको ठूलो भाग उपत्यकामा खसेको दृश्य स्पष्ट रूपमा देखाउँछ। धूलोको मुस्लो जस्तै देखिएको र त्यसपछि पनि हिमनदीबाट ससाना बरफका टुक्रा भीरबाट खस्दै गरेको उनीहरूको क्यामेरामा कैद भएको पाइएको छ। युदी समूहको भिडियोले हाम्रो उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनको जोखिम कति बढ़ेको छ भन्ने स्पष्ट पार्छ अनि नेपालमा विध्वंस मच्चाएको स्रोत पनि थाहा भएको छ।
3: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संघीय संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भोटेकोशी बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहतबारे प्रधानमन्त्री बालेन्द्र शाहलाई नौ बुधे माग बुझाउनु भएको छ। केही बाढ़ी प्रभावित क्षेत्र अवलोकन गरेर फर्किएपछि नेता आङदेम्बेले आज प्रधानमन्त्रीसँग छलफल गरेर माग बुझाउनु भएको हो। आफूले लिखित रूपमै उद्धार, सड़क पुनर्संचालन र सव्यवस्थापन गर्ने विषयमा प्रधानमन्त्रीको ध्यान आकर्षण गराएको कांग्रेस संसदीय दलका नेता आङदेम्बेले बताउनुभयो। क्षतिग्रस्त बनेका कैयौं पुलहरू मध्ये तत्काल कम्तीमा सात ठाउँमा बेली ब्रिज जडान गर्न उहाँको सुझाव छ। रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकप्टर उद्धार युनिट बनाएर परिचालन गर्न पनि उहाँले माग गर्नुभएको छ। उद्धार तथा राहतमा पालिकासँग संघीय सरकारले आवश्यक समन्वय र सहकार्य बढ़ाउन, राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक संस्थालाई समेत सहजीकरण गर्न र त्रिशुली लगायत नदी क्षेत्रमा तुइनको शीघ्र व्यवस्था गर्न समेत आङदेम्बेले माग संचालन र सव्यवस्थापन गर्ने विषयमा प्रधानमन्त्रीको ध्यान आकर्षण गराएको कांग्रेस संसदीय दलका नेता आङदेम्बेले बताउनुभयो। क्षतिग्रस्त बनेका कैयौं पुलहरूमध्ये तत्काल कम्तीमा सात ठाउँमा बेली ब्रिज जडान गर्न उहाँको सुझाव छ। रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकप्टर उद्धार युनिट बनाएर परिचालन गर्न पनि उहाँले माग गर्नुभएको छ। उद्धार तथा राहतमा पालिकासँग संघीय सरकारले आवश्यक समन्वय र सहकार्य बढ़ाउन, राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक संस्थालाई समेत सहजीकरण गर्न र त्रिशुली लगायत नदी क्षेत्रमा तुइनको शीघ्र व्यवस्था गर्न समेत आङदेम्बेले माग गर्नुभएको छ।
4: बाढ़ी पहिरोले नुवाकोट र

0: नेत्रावती त्रिशुली ढुंगे र देवीघाट बजारमा ठूलो क्षति पुर्याएपछि अहिले ती क्षेत्रमा दुर्गन्ध फैलिन थालेको छ। बाढ़ीले बगाएका क्षेत्रमा मानव शव तथा गाई वस्तु लगायत पशुका मृत शरीर यत्रतत्र छरिएर रहेकोले सरुवा रोग फैलिने जोखिम बढ़ेको स्थानीयवासी तथा लेखक विष्णु प्रसाद सापकोटाले उज्यालोलाई बताउनुभयो। उहाँका अनुसार प्रभावित क्षेत्रमा स्वास्थ्य सचेतनाको कमी रहेकाले हैजा तथा अन्य कीटाणुजन्य रोग फैलिन सक्ने खतरा छ। खाद्यान्नको अभाव तत्काल देखिए पनि स्वास्थ्य सम्बन्धी समस्या पछि मात्र गम्भीर रूपमा देखिने भएकाले यसतर्फ तत्काल ध्यान दिनुपर्ने उहाँको भनाइ छ। सुरक्षा निकायले गरिरहेको उद्धार कार्य सराहनीय भए पनि स्थानीय सरकार र जनप्रतिनिधिबीच पर्याप्त समन्वय हुन नसकेको तथा विषय विज्ञको कम भइरहेको उहाँले बताउनुभयो।
1: आज भदौ कृष्ण प्रतिपदा गाई जात्रा पर्व मनाइँदैछ। भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन परम्परागत सांस्कृतिक पर्व गाई जात्रा मनाउने गरिन्छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध फलफूल रोटी चिउरा दहीका साथै अन्न र पैसा दान गरिन्छ। राजा प्रताप मल्लले पुत्र शोकले विहल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बिहोर्नुपर्छ भन्ने देखाउन यो पर्व शुरू भएको ऐतिहासिक तथ्य छ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिए अनुसार हाँस्य व्यङ्ग्यको प्रचलन चलेको मानिन्छ। तर यस वर्ष भोटेकोशी बाढ़ीका कारण त्यस्ता कतिपय कार्यक्रम रोकिएका छन्।
0: नेपाल दर्पणमा अब विदेशको खबर। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटुरेसले अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न आह्वान गर्नुभएको छ। युद्धको 6 महिनापछि अमेरिका र इरान बीच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधिएको प्रश्नमा गुटुरेसका प्रवक्ता स्टेफन डुजारिकले लामो समय द्वन्द चलिरहनु दुखद रहेको भन्दै यसको एकमात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएको संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गरेको बताउनुभयो। संयुक्त राष्ट्रसंघले कतार, पाकिस्तान, इजिप्ट, साउदी अरेबिया र कुवेतको मध्यस्थता प्रयासलाई समर्थन गरेको र महासचिव गुटेरेस उनीहरूसँग सधैं सम्पर्कमा रहेको डुजारिकले बताउनु भएको छ। महासचिवका लागि चिन्ताका विषयहरूमा द्वन्दको विनाशकारी मानवीय र आर्थिक परिणामहरू भएको उल्लेख गर्दै यसमा खाद्य आपूर्ति, विश्वव्यापी आर्थिक प्रभाव, मानवीय आवश्यकतामा सामानहरू तथा ऊर्जाको मूल्यमा उच्च वृद्धि लगायतका पक्षहरू समावेश रहेको उहाँले बताउनु भएको छ। गएको जून 18 अमेरिका र इरानले एक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो तर दुई देशबीच नयाँ तनाव बढ़ेपछि वार्ताको प्रक्रिया पूर्व योजना अनुसार अघि बढ़न सकेको छैन।
1: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप इन्टी ट्वेन्टी श्रृंखलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरिया एकाडेमीसँग एक विकेटले पराजित भएको छ। यससँगै नेपाल एले दुई जित र चार हार सहित तालिकाको सातौं स्थानमा रहँदै श्रृंखला टुंग्याएको छ। नेपाल एले दिएको 143 रनको लक्ष्य भिक्टोरियाले अन्तिम ओभरको अन्तिम बलमा 9 विकेट गुमाएर पूरा गरेको हो। यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल एले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 142 रन बनाएको थियो। यसअघि नर्दर्न टेरिटोरी स्ट्राइक, बंगलादेश हाई पर्फर्मेन्स टोली र किंग्स मेन एकाडेमीसँग पराजित नेपालले होबर्ट हुरिकान्स एकाडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई भने हराएको थियो।
0: यसैबीच बुधबार रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावित बालबालिकाका लागि अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप इन टी ट्वेन्टी श्रृंखला मार्फत सहयोग अभियान सञ्चालन भएको छ। प्रतियोगिताको बाँकी खेलमा प्रवेश शुल्क नलिने र मैदानमा आउने दर्शकबाट स्वैच्छिक रूपमा सहयोग रकम संकलन गरिने आयोजक नर्दर्न टेरिटोरी क्रिकेटले जनाएको छ। संकलित सम्पूर्ण रकम नेपालका बालबालिकालाई स्वास्थ्य सेवा, पोषण तथा सुरक्षित खानेपानी उपलब्ध गराउन युनिसेफ अस्ट्रेलियाले सञ्चालन गरेको सहयोग अभियानमा प्रदान गरिने एन्टी स्ट्राइकरले जनाएको छ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: भोटेकोशी बाढ़ीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै ज्यान गुमाउनेको संख्या 669 जना पुग्यो। 20 शवको मात्रै पहिचान, चितवनमा पहिचान नभएका शव व्यवस्थापन शुरू।
1: सरकारको अनुमतिपछि सुरुङको उद्धारमा भारतीय र चिनिया टोली पनि परिचालन। सुरुङ तथा पावर हाउसको वास्तविक स्थान पहिचान गर्न मुस्किल परेकाले उद्धारमा कठिनाई भएको भनाई।
0: उद्धार तथा खोजमा विदेशी सहायता अस्वीकार गरेको कुरामा सत्यता नरहेको परराष्ट्र मन्त्री खनालको भनाई। राहत र उद्धारमा अधिक सर्वोत्तम प्रयास भइरहेको प्राधिकरणको दावी।

0: कारण इरानलाई वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान, युद्धका कारण मध्य पूर्वसँगै विश्वभर प्रभाव बढ़िरहेको भनाई,
1: र टप इण्ड टी20 श्रृंखलाको अन्तिम खेलमा नेपाल एक विकेटले पराजित, नेपालका बाढ़ी पीड़ितका लागि श्रृंखला मार्फत सहयोग अभियान।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै महेश गेवाली र भोजेन्द्र बसेत पनि विदा हुन्छौं। बाढ़ी प्रभावित र नदीतटीय क्षेत्रका बासिन्दाले सावधानी अपनाउनुहोला। नमस्कार।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडुङ्गा नगरपालिका 4 गजहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: छोरीलाई भुकेर आएको छौ त, हेर्नुहोस् न काका, छोरी फुल्टिनु बारीमा गएकी थिइन्, सर्पले टोकेछ, विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको। सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल, त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टी भेनमबाट उपचार गर्छन्।
3: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
2: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टी भेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
4: बाबा
3: छोरी न त्यो है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु,
2: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ। मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश
5: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बागडुङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
8: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची छ अनुसारको निवेदन तथा अनुसूची सात अनुसारको विवरण।
1: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।

0: आयोस।
1: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तीजको उल्लास अनि मायाको चिनो।
2: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिलवस्तु।
3: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
2: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
4: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुनचाँदी पसल।
1: पुराना सुनचाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
5: लुम्बिनी खाती सुनचाँदी पसल, बारगंगा 4, जितपुर, कपिलवस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857031569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078743।
6: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
7: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
6: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
7: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
6: सम्पर्क नम्बर 0175349005, 0175359005 र मोबाइल 9857078010।

0: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
2: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
1: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
0: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-4-53-7-47 र 98-5-76-29-379।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्यान्डको 89.2 समयकाहरूसँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट सुरुङबाट विदेशी सहित 208 जनाको उद्धार, सडेर दुर्गन्धित हुन थालेका 229 शवको डीएनए संकलन गरी जमीन मुनि गाडिने, रसुवाबाडीमा मृत्यु भएका थप 7 जनाको शव बुटवल ल्याइयो, लुम्बिनी प्रादेशिक अस्पतालद्वारा बाढ़ी पीड़ितका लागि 40 लाख सहयोग, नवलपुरमा शवको डीएनए नमूना संकलन शुरू, आफन्त पहिचान गर्न शवगृह धाउनेको भीड़, पहिरो पन्छाएपछि गोरुसिंगे सन्धिखर्क सड़क पूर्ण रूपमा सञ्चालनमा, पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह, 20 वर्ष वैदेशिक रोजगारीपछि 25 लाख बढ़ी लगानीमा कपिलवस्तु फिटनेस सञ्चालन, युवालाई स्वास्थ्य प्रति जागरूक बनाउने सफाको अभियान, र विपदको घड़ीमा श्रृंगी घाटको साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 लाख सहयोग।
1: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्पी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
2: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
3: मलाई त विदेश जाने होइन, कम्प्युटर र आईटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
4: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिंगे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्, अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराइ युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा 100 विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आईटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
3: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
4: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिंगेमा भर्ना हुनुहोस्।
1: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0675901989 र 97627386341।
3: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
4: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
5: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट ब्याङ्क नजिकै।
0: अब समाचार विस्तारमा, रसुवाको भोटेकोसी बाढ़ीका कारण प्रभावितको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा आज दिउँसोसम्म 43 विदेशी सहित 208 नागरिक, 63 जलविद्युत आयोजनाको सुरुङबाट उद्धार गरिएको छ। सुरुङमा रहेका 38 सिनियर र 5 भारतीय सहित 208 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। उद्धारका लागि रहेको संयुक्त टोलीले ड्रिलिङ मेसिन लगायत सामग्रीको प्रयोग गरी सुरुङको बाहिरी भाग पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ। साथै प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङ लगायत नेपाली सेनाको करिब 7,000 भन्दा बढ़ी फौज खटी समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार कार्य, आपतकालीन उपचार तथा सब व्यवस्थापन कार्य भइरहेको सेनाले जनाएको छ। भीषण बाढ़ीका कारण ज्यान गुमाएकाहरू मध्ये चितवनबाट संकलन गरिएका 233 शवको पहिचान हुन सकेको छैन तर ती शवहरू सडेर दुर्गन्धित हुन थालेका छन् त्यसबाट थप महामारीको जोखिम निम्तिन नदिन ती पहिचान हुन नसकेका 229 वटा शवहरूलाई जमिन मुनि व्यवस्थापन गरिने भएको छ जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै नदी तटीय क्षेत्र तथा होल्डिङ सेन्टरहरूमा रहेका शव तथा शवका अवशेषहरू सडै गलेका र दुर्गन्धित हुँदै जाँदा महामारी फैलिने जोखिम बढ़ेकाले यस्तो निर्णय गरिएको जनाएको छ स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषणका आधारमा थप संक्रमण फैलन नदिन बाध्यात्मक विकल्पका रूपमा यो कदम सारिएको हो जिल्ला सुरक्षा समिति चितवनको आजको निर्णय अनुसार पहिचान नभएका तथा व्यवहारिस व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2083 बमोजिम सबै शवहरूको डीएनए नमूना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिनेछ त्यस पश्चात शवहरू भरतपुर महानगरपालिका वडा नम्बर 1 देवघाट स्थित खुला स्थानमा जमिन मुनि व्यवस्थापन गरिनेछ शव व्यवस्थापन गर्नु अघि सबै शवको डीएनए नमूना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीमा परि मृत्यु भएका थप सातजनाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले यो समाचार तयार पार्दासम्म 18 जनाको शव रहेको छ 11 जनाको शव हिजो दिउँसो र 5 जनाको शव हिजो राति ल्याइएको बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिनुभएको छ उहाँका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा 13 पुरूष र 5 महिलाको शव गरी हाल 18 जनाको शव रहेको छ अनुसार बुटवल ल्याइएका शवहरू नवलप्रासीका विभिन्न स्थानमा फेला परेका हुन् त्यस्तै भैरहवा स्थित भीम अस्पतालमा पनि 3 महिलाको शव राखिएको डीएसपी श्रीवास्तवले जानकारी दिनुभएको छ लुम्बिनी प्रादेशिक अस्पतालमा थप शव ल्याइने सम्भावना रहेको पनि प्रहरीले जनाएको छ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 40 लाख सहयोग गर्ने भएको छ अस्पतालमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी कर्मचारी तथा पदाधिकारीको तलब भत्ताबाट 40 लाख सहयोग गरिने अस्पतालका मेसु डाक्टर विष्णु गौतमले जानकारी दिनुभएको छ 11 तहका चिकित्सक स्वास्थ्यकर्मी कर्मचारीको 11 दिनको तलब 7-8-9 र 10 तहकाको 7 दिन 4-5-6 तहको 5 दिन र तहबिनहरूको 2 दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिने प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी दिनुभएको छ भोटेकोसी बाढ़ीका कारण रसुवाको माथिल्लो तिर्सुली तीनबीज जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको उद्धारका लागि चिनिया विज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ सरकारको अनुमतिमा 6 चिनिया विज्ञ खटाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ उनीहरू चिनिया हेलिकप्टर मार्फत सोझै तिर्सुली क्षेत्रमा अवतरण गरेका हुन् टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भावनाको प्राविधिक अनुगमन गर्नेछ प्रारम्भिक अनुगमनका आधारमा उतार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तम तयार अवस्थामा राखिएका चिनिया विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने सचिवालयले जनाएको छ सुरुङमा उद्धारका लागि यसअघि आजै भारतबाट आएको 11 सदस्यीय उच्च विशेष प्राविधिक टोली परिचालन भइसकेको परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिनुभएको छ सुरुङ उद्धारमा नेपाली विज्ञता कम रहेको र विदेशी जनशक्ति प्रयोग गर्नुपर्ने विज्ञहरूको सुझाव आइरहेका बेला सरकारले विदेशी टोली परिचालन गरेको हो यसअघि नेपाली टोलीले सुरुङको मार्ग पत्ता लगाउन ड्रिलिङ शुरू गरिसकेको छ र रसुवा बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका सब सम्बन्धित ठेगानासम्म पुर्याउन लाग्ने खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ। प्रदेश विपद व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहको विपद व्यवस्थापन कोषमा आवश्यक रकम उपलब्ध गराइने आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले जानकारी दिनुभएको छ। उहाँले उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका सब घरसम्म लैजान सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गर्नुभएको छ। आवश्यक खर्च तथा व्यवस्थापनका लागि स्थानीय तहलाई प्रदेश सरकारसँग समन्वय गर्न भनिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेना र नेपाल प्रहरीले हवाई उद्धार गरिरहेका छन्। उद्धारका क्रममा घाइते तथा जोखिमपूर्ण स्थानमा फँसेका व्यक्तिलाई प्राथमिकता दिएको मन्त्री पौडेलले बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाले बाढ़ीग्रस्त क्षेत्रमा अल्पत्र रहेका यात्रुहरूको स्थल मार्गबाट उद्धार गर्न निशुल्क यातायात शुरू गरेको छ। हिजोबाट एउटा गाड़ीबाट शुरू गरिएको सेवाको पहिलो दिन दुईजना बालबालिका, नौजना महिला र आठजना पुरूष गरी 19 जनालाई काठमाडौँ ल्याइएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका अनुसार आजबाट दुईवटा सवारी साधन सञ्चालनमा ल्याइएका छन्। दुईवटा मध्ये एउटा यसअघि स्वादेखि काठमाडौँ यात्रु ओसार्ने 006/93-39 नम्बरको गाड़ी रहेको छ। यसको क्षमता 19 सीटको रहेको छ भने अर्को गाड़ी महानगरपालिकाको अनुरोधमा छत्रपाटी निशुल्क चिकित्सालयले उपलब्ध गराएको 030/73-64 नम्बरको गाड़ी हो। यसमा 10 जना यात्रु अटाउँछन्। निशुल्क सञ्चालन गरिएका सवारी साधन चिन्हका लागि सवारी साधनको अगाडि र पछाडि ब्यानर राखिएको छ। यस्तै दुवै सवारी साधनमा नगर प्रहरी राखिएको छ। यसरी सञ्चालन गरिएको सेवा आवश्यकताका आधारमा गाड़ीको संख्या बढ़ाउने महानगरपालिकाको योजना रहेको छ। भोटेकोशी बाढ़ीपछि पूर्वी नवलप्रासी नवलपुरमा भेटिएका शवको डीएनए परीक्षणको लागि नमूना संकलन शुरू भएको छ। पहिचान गर्न नसकिने सबै शवको डीएनए परीक्षणका लागि नमूना संकलन गरिने र त्यसपछि व्यवस्थापनको काम शुरू गरिनेछ। त्यसका लागि मध्यविन्दु प्रादेशिक अस्पतालमा अहिले नमूना संकलनको काम भइरहेको हो। डीएनएको नमूना लिएपछि पहिचान गर्न नसकिने र अंग मात्र भेटिएका शव व्यवस्थापनको काम शुरू गर्ने प्रशासनको तयारी छ। यता बाँकेको कोहलपुर नगरपालिकाले भोटेको सीमा आएको भीषण बाढ़ीमा ज्यान गुमाएका नगरवासीका परिवारलाई तत्काल 50,000 रूपियाँ राहत उपलब्ध गराउने भएको छ। आज बसेको नगर कार्यपालिका बैठकले बाढ़ीमा मृत्यु भएका नगरवासीका परिवारलाई काज क्रिया खर्च बापत जनही 50,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिनुभएको छ। रसुवा बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या बढ़िरहेको छ। हजारौं बेपत्ता भएका छन्। घाइतेको अवस्था पनि त्यस्तै छ। बाढ़ीले बगाएर ल्याएका मध्ये नवलपुरमा मात्र 150 भन्दा बढ़ीको शव भेटिएको छ। प्रहरीले खोजी कार्यलाई निरन्तरता दिइरहेको छ। आफन्त शव पहिचानका लागि विभिन्न अस्पताल धाइरहेका छन्। क्षत विच्छेद अवस्थामा भएकाले शव पहिचान गर्न आफन्तलाई नै कठिन भइरहेको छ। निराश मुद्रामा अस्पताल धाइरहेका थोरै मात्रामा आफन्त पहिचान गर्न सक्ने अवस्था रहे पनि धेरैले शव नभेटेर वा भेटिएकाहरू मध्येबाट पहिचान गर्न नसकेर निराश हुँदै फर्किरहेका छन्। रसुवाको भोटेकोशीमा आएको बाढ़ीको उद्गम स्थल लहन्दे खोलामा फेरि दुईवटा ससाना तालहरू निर्माण भएको विज्ञहरूले औलाएका छन्। हिमाल, हिमनदी र हिउँ पहिरोको बारेमा अध्ययन अनुसन्धानमा संलग्न सिनिया वैज्ञानिक गुअसियोङ चङले सार्वजनिक गरेको स्याटेलाइट तस्विरमा हिउँ पहिरो खसेको तल्लो भाग लेहेन्दे खोलामा लहरै लगाएर दुईवटा साना ताल निर्माण भएको देखिएका छन्। सिनिया वैज्ञानिक गुएसियोङ चङसँग अध्ययन अनुसन्धानमा संलग्न नेपाली वैज्ञानिक डाक्टर नितेश खड्काका अनुसार नेपालको सिमाना भित्रै दुईवटा ससाना तालहरू देखिनुले ती तालको पारी जति बेला पनि बग्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा सुरक्षाका मापदण्ड अप्नाउन जरूरी छ। तपाई अहिले सामुदायिक रेडियो बुद्ध आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबर मान्य खबरहरू पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
4: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाडगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
4: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
6: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा एक बैरिया, कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
6: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
0: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। रसुवाको गोसाईकुण्ड गाउँपालिका दुई टिमुरेमा बाढ़ी पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बल एफीएफको उद्धार टोलीले माटोमुनि पुरिएकी करिब 6 वर्षीय बालिकाको जीवितै उद्धार गरेको छ। बाढ़ी पहिरोका कारण टिमुरे क्षेत्रमा ठूलो क्षति पुगेपछि उद्धार तथा खोजी कार्यमा खटिएको एफीएफको टोलीले बालिकालाई माटोमुनि पुरिएको अवस्थामा फेला पारेको हो। उद्धार टोलीले बालिकालाई तत्काल माटोबाट बाहिर निकालेर उपचारका लागि स्वास्थ्य संस्थातर्फ पठाएको छ। बालिकाको अवस्था र पहिरोमा पुरिनुको थप विवरण खुल्न बाँकी नै छ। घटनापछि टिमुरे क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितका सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। तिनाउ खोलामा पौडी खेल्दै गर्दा अचानक आएको बाढ़ीले बगाएर बेपत्ता भएका भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्। आज बिहान तिनाउ गाउँपालिका तीन दोमाम ड्याम साइड स्थित तिनाउ खोलामा पौडी खेल्दै गर्दा अचानक आएको बाढ़ीले बगाएर 21 वर्षीय प्रभास छोरी बेपत्ता भएका थिए। भारतको उत्तर प्रदेश इटवा सिद्धार्थनगर डुमरियागंजबाट परिवारसहित घुम्न आएका तीनजना मध्ये सोनी तिनाउ खोलामा पौडी खेल्ने क्रममा अचानक पानीको बहाव बढ्न गई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी गराउनु भएको छ। अर्का खाँचीको सिद्धगंगा नगरपालिका 12 स्थित कुन्द्रे खोला लगायत गोरुसिंगे सन्धिखर्क सड़क खण्डका विभिन्न स्थानमा पहिरो सहित ढुंगा माटो र रूख खसेर अवरूद्ध भएको सड़क सञ्चालनमा आएको छ। आज बिहान सड़क माथिबाट पहिरो सहित ढुंगा माटो तथा रूख खसेपछि गोरुसिंगे सन्धिखर्क सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको थियो। सड़क अवरूद्ध भएपछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले सम्बन्धित निकाय संघको समन्वयमा अवरोध हटाएको हो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका दिवस बहादुर जीसीका अनुसार प्रहरी टोलीले सड़कमा खसेको पहिरो ढुंगा माटो तथा रूख पन्साएपछि सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको हो। सड़क सञ्चालनमा आएसँगै गोरुसिंगे सन्धिखर्क सड़क हुँदै आवतजावत गर्ने सवारी साधन तथा यात्रुहरूलाई सहज भएको प्रहरीले जनाएको छ। वर्षायाममा यस सड़क खण्डका विभिन्न स्थानमा पहिरो खस्ने तथा सड़क अवरूद्ध हुने समस्या दोहोरिँदै आएको छ। सड़क आसपासका क्षेत्रमा पहिरोको जोखिम रहेकोले यात्रु तथा सवारी चालक सतर्कता अपनाउन समेत आग्रह गरिएको छ। राज्यका विभिन्न क्षेत्रमा बाढ़ी तथा पहिरोबाट ठूलो जनधनको क्षति भइरहेको बेला कपिलवस्तुको बाढ़गंगा स्थित श्रृंगेघाट सामुदायिक वन उपभोक्ता समूहले विपद प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। यस्तो विपदको कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले श्रृंगेघाट सामुदायिक वन उपभोक्ता समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको हो। विपदको पीड़ामा देशभर उद्धार राहत र सहयोगको आवश्यकता बढ़िरहेका बेला समूहले आफ्नो पूर्व निर्धारित तीज गीत प्रतियोगिता समेत स्थगित गरेको छ। हिन्दू नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्ने तयारी गरिएको प्रतियोगिता अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गरिएको समूहले जनाएको छ। कपिलवस्तुको तौलीहवा र गोरुसिङ्गेमा एक वर्षभित्र दिवांगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी गाई जात्रा निकालिएको छ। तौलीहवा र गोरुसिङ्गेमा गाई जात्राका झाँकी निकालिएको हो। नेवा खलको आयोजना झाँकी निकालिएको हो। पछिल्लो एक वर्षभित्र तौलीहवामा 6 जना दिवंगत भएका परिवार आफन्त सहितले गाई जात्रा मनाएको खलका जिल्ला अध्यक्ष हेमन्त श्रेष्ठले जानकारी दिनुभएको छ। यसरी निकालेका गाईलाई श्रद्धालुले दूध फलफूल रोटी सिउरा दहीका साथै अन्न तथा द्रव्यदान गर्ने परम्परा छ। गाईनगर परिक्रमा गराउँदा वर्षभरि दिवंगत भएका व्यक्तिले गाईको पुच्छर समय वैतरणी पार गर्छन् भन्ने धार्मिक विश्वास रहेको छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आरती मनाइने परम्परागत सांस्कृतिक पर्वका रूपमा गाई जात्रालाई लिने गरिन्छ। बीस वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किनुभएका कपिलवस्तु नगरपालिका एक शिव मन्दिर टोलका बाबु सफाले 25,00,000 रूपियाँ भन्दा बढ़ी लगानीमा सुविधा सम्पन्न जिमखाना सञ्चालनमा ल्याउनु भएको छ। कपिलवस्तु नगरपालिका एक नयाँ टोल स्थित एभरेस्ट बैंकको पछाडि उहाँले कपिलवस्तु फिटनेस नामक आधुनिक जिम सञ्चालनमा ल्याउनु भएको हो। नेपाल स्ट्रेन्थ लिफ्टिङका महासचिव तथा पूर्व धर्मर्षि विजेता जीवन गिरीले रिबन काटेर जिमखानको शुभारम्भ गर्नुभएको थियो। तौलीहवामा सुविधा सम्पन्न जिम सञ्चालनमा आएकोमा शुभकामना दिँदै गिरीले बुद्ध नगरी कपिलवस्तुलाई नेपाल तथा विश्वमा चिनाउने अभियानमा यस्ता व्यवसायले समेत योगदान पुर्याउने बताउनु भएको छ। साउदी अरब कतार र मलेसियामा गरी 20 वर्ष वैदेशिक रोजगारी गर्नुभएका 40 वर्षीय बाबु सफाले युवाहरूको माग र जिमप्रतिको बढ़दो रूचिलाई ध्यानमा राख्दै स्वदेश फर्किएर व्यवसाय शुरू गरेको बताउनुहुन्छ। युवा युवती लागू औषध दुर्वेशनमा फस्दै गएको अवस्थामा उनीहरूलाई स्वास्थ्यप्रति जागरूक गराउँदै सकारात्मक गतिविधिमा जोड्न जिमले सहयोग पुग्ने सफाले बताउनु भएको छ। शारीरिक व्यायामसँगै स्वास्थ्य जीवनशैलीप्रति युवाहरूलाई प्रेरित गर्ने आफ्नो उद्देश्य रहेको उहाँले जानकारी दिनुभएको छ। कपिलवस्तु फिटनेसका लागि आवश्यक अधिकांश जिमका उपकरण चीनबाट ल्याइएको सफाले जानकारी दिनुभएको छ। जिममा नियमित सदस्यताका लागि प्रति महिना 1,500 रूपियाँ शुल्क तोकिएको छ। 2 महिना 3 महिना तथा 1 वर्षसम्मको अग्रिम शुल्क बुझाउने सदस्यलाई विशेष शुल्क व्यवस्था गरिएको संचालक सफाले बताउनु भएको छ। भोटीकोशीमा आएको भीषण बाढ़ीमा परि कोहलपुरका एकजनाको मृत्यु भएको छ। 11 जना बेपत्ता भएका छन्। कोहलपुर नगरपालिका 11 का कविराम थारूको मृत्यु भएको पुष्टि भएको नगरपालिकाले जनाएको छ। चितवनमा फेला परेको शव थारूको कोहलपुर ल्याएर अन्त्येष्टि गरिएको नगरपालिकाका नगर प्रमुख पूर्ण आचार्यले बताउनु भएको छ। शव कोहलपुर ल्याउन नगरपालिकाले समन्वय र सहयोग गरेको उहाँले जानकारी दिनुभयो। नगर प्रमुख आचार्यका अनुसार कोहलपुरका बेपत्ता नागरिकको खोजी र उद्धारका लागि नगरपालिकाले जनप्रतिनिधि नगर प्रहरी र आफन्त सहितको टोली परिचालन गर्ने भएको छ। मोबाइल व्यवसायी संगठन रूपन्देहीले बाढ़ी पहिरो पीड़ितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रू 101,000 सहयोग गरेको छ। प्राकृतिक विपदबाट प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले संगठनले उक्त रकम कोषमा जम्मा गरेको हो। राहत रकम मध्ये मोबाइल व्यवसायी तथा सहयोगी साथीहरूबाट रू 76,836 संकलन गरिएको थियो। बाँकी रू 24,164 संगठनको खाताबाट थप गरी कुल रू 101,000 सहयोग गरिएको संगठनले जनाएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले बाढ़ी प्रभावित क्षेत्रका लागि 1,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको कार्यालयमा आज बसेको कार्य समिति बैठक तथा छलफलले तत्कालका लागि पहिलो चरणमा 1,00,000 संगठनको खाताबाट थप गरी कुल रू 101,000 सहयोग गरिएको संगठनले जनाएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले बाढ़ी प्रभावित क्षेत्रका लागि 1,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको कार्यालयमा आज बसेको कार्य समिति बैठक तथा छलफलले

संगठनको खाताबाट थप गरी कुल रू 101,100 गरिएको संगठनले जनाएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले बाढ़ी प्रभावित क्षेत्रका लागि 1,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको कार्यालयमा आज बसेको कार्य समिति बैठक तथा छलफलले तत्कालका लागि पहिलो चरणमा 1,00,000

0: नमस्कार।
1: जापान जाने सोचमा छु, राम्रो जापनिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्ती इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
2: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
3: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
4: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिल वस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
3: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
4: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकेडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
0: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
3: डिजिटल इन्टरनेशनल एकेडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
4: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
5: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर कपिल वस्तु, एभरेस्ट बैंक नजिकै।
6: रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाण्डु मुगलिन सड़क आजदेखि पूर्ण रूपमा सञ्चालनमा। नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि स्थिति सामान्य बन्दै गयो, उद्धार कार्य पुनः शुरू।
1: अब भरिन्दासम्म पनि त्यो नफुटे पछाडि त्यो बिस्तारै खोलिन थालेपछि अब त्यसको जोखिम चाहिँ हामी कम भएको मान्न सक्छौ, फुट्ने जोखिम।
0: तादिङ बेसी जाने वैकल्पिक सड़क पनि सञ्चालनमा। पैसा राख्ने सेफ उड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा पक्राउ। बाढ़ीबाट मृत्यु भएका 669 जनाको शव फेला, खोजी कार्य जारी।
2: मसँग भएको यो पछिल्लो रेकर्ड अनुसार अब मानवीय क्षतिको सन्दर्भमा 659 भन्दा बढी शवहरू फेला परिसकेको अवस्था छ विभिन्न जिल्लाहरूमा।
0: युद्वारा रसुवा बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न 20 लाख युरो मानवीय सहायता उपलब्ध गराउने घोषणा। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना।
3: आजको लागि रसुवा, धादिङ र नुवाकोट क्षेत्रमा नै एक दुई स्थानहरूमा चाहिँ भारी वर्षा पानी पर्ने सम्भावना देखिन्छ।
0: र अस्ट्रेलियामा चलिरहेको टप T20 श्रृंखलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरियासँग 1 विकेटले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: विनाशकारी बाढ़ीले निम्ताएको विपत्तिले नेपालका हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदी किनारमा बस्नेहरूले सचेतना अपनाउनु पर्ने संकेत गरेको छ। जलवायु परिवर्तन र पूर्व सूचनामा काम गर्ने सरकार र गैर सरकारी संस्थाहरूले गर्दै आएका काममा सुधार गरी धेरै

0: नयाँ योजना बनाएर नदी किनारका बस्तीहरूलाई सुरक्षित बनाउनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
1: नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि ओभरफ्लो हुने क्रम रोकिएको छ। स्थिति केही सामान्य बनेसँगै चीनी अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः शुरू गरेका हुन्। पानीको सतह घटेपछि अहिले जोखिम कम रहेको छ। तालमा आएको परिवर्तनका कारण नेपालतर्फ भोटेकोशी र त्रिशुली नदीमा बाढ़ीको जोखिम बढ़ेको थियो। पानीको सतह घटे पनि रसुवादेखि मुगलिनसम्म त्रिशुली नदी किनारका बासिन्दालाई अझै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमै रहन आग्रह गरेको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद प्राजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
2: दुर्बा खोल्दाखेरि केही पहाड बढ्यो पनि त्यसले लेदो पनि बगाएर लिएर आएर अहिले पनि त्रिशुलीमा लेदो नै बगिरहेको अवस्था हो। तर अब जोखिम सामान्य त्यहाँ कुनै पनि ताल थुनिएर भरिँदाखेरि त्यो फुट्ने हुन्छ यदि त्यो जोखिममा छ भने। अब भरिँदासम्म पनि त्यो नफुटे पछाडि त्यो बिस्तारै खोलिन थालेपछि अब त्यसको जोखिम चाहिँ हामी कम भएको मान्न सक्छौँ, फुट्ने जोखिम। तर अब शून्य भएको चाहिँ होइन, त्यस कारणले जोखिम फुट्छ भन्ने जोखिम तुलनात्मक रूपमा अब कम हुँदै गएको छ।
1: भोटेकोशी बाढ़ीका कारण रसुवाको माथिल्लो त्रिशुली तीन बी जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको उद्धारका लागि चिनिया विज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ। सरकारको अनुमतिमा छ जना चिनिया विज्ञ खटाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। उनीहरू चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेका हुन्। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाविताको प्राविधिक अनुगमन गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तम तयार अवस्थामा राखिएका चिनिया विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने सचिवालयले जनाएको छ। शनिबार दिउँसो 4 बजेसम्म रसुवा बाढ़ीबाट मृत्यु भएका 669 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार 669 जनाको शव भेटिएको हो। उक्त सूचना अनुसार सबैभन्दा बढ़ी 248 शव चितवनमा फेला परेका छन्। यस्तै पूर्वी नवलपरासीमा 158, पश्चिम नवलपरासीमा 75, धादिङमा 49, गोर्खामा 54, नुवाकोटमा 41, तनहुमा 31 र रसुवामा 13 शव फेला परेको छ। हालसम्म 2301 जना घाइतेको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
3: अहिलेसम्म अब हाम्रो चाहिँ एनयुएसीले 5-5 घण्टामा चाहिँ रिपोर्टहरू दिइराखेको छ होइन। र अब मसँग भएको यो पछिल्लो रेकर्ड अनुसार अब मानवीय क्षतिको सन्दर्भमा 659 भन्दा बढी शवहरू फेला परिसकेको अवस्था छ विभिन्न जिल्लाहरूमा। त्यसै गर्दा सम्पर्क विहीन मान्छेहरू अहिले पनि 2426 जना चाहिँ सम्पर्क विहीन हुनुहुन्छ, हराइरहनु भएको छ। र तपाईँको चाहिँ 219 जना चाहिँ उपचाररत र केही डिस्चार्ज पनि भइसक्नु भएको छ। अहिलेसम्म चाहिँ हेऱ्यो भने 6560 जना भन्दा बढी मान्छेहरूको चाहिँ उद्धार पनि गरिएको छ भने अब 17366 जना चाहिँ सुरक्षाकर्मी चाहिँ खोज उद्धारका लागि चाहिँ फिल्डमा चाहिँ खटिनु भएको छ तिनवटै सुरक्षा निकायबाट। र यसै बीचमा अब हामीले चाहिँ खोज उद्धारका साथसाथै राहत सामग्री पनि अब वितरण गरिराखेका छौँ।
1: भोटेकोशीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोर्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रूपियाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बल्खु खोला त्रिशुली नदी किनारमा सेफ भेटिएको थियो तर आफू खुसी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। ती सबैमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाण्डु मुगलिङ सड़क आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार भोटेकोशीमा आएको बाढ़ीका कारण विभिन्न स्थानमा सड़कमा लिदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरूद्ध भएको थियो। लिदोसहित सड़कमा थुप्रिएका फोहोर बाढ़ी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार सड़क खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाड़ीलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ। यसैबीच धादिङको बैरेनी बजार क्षेत्रमा झण्डै 1 किलोमिटर सड़क भने अहिले एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको छ। यस्तै धादिङ बेसी जाने वैकल्पिक सड़क सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार परिवाटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार, कुइरेनीटार हुँदै मास्टार जोडिने सड़क सञ्चालनमा आएको छ। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सड़क सञ्चालनमा जोडिएको मन्त्रालयले उल्लेख गरेको छ। यसैगरी 10 भदौको बाढ़ीले धादिङ सदरमुकामलाई काठमाण्डुसँग जोड्ने त्रिशुली नदीमाथिको फुर्के खोला पुल बगाएसँगै सड़क सम्पर्क विच्छेद भएको थियो। हाल बाढ़ीको जोखिममा रहेका रसुवा, धादिङ र नुहाकोट सहित आसपासका क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी प्रदेशका हिमाली भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
4: देशभरकै कुरो गर्नु पर्दाखेरि चाहिँ बागमती प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मध्यमसम्म वर्षा भइरहेको देखिन्छ भने कोशी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। साथै मध्य प्रदेशको पनि एक दुई स्थानमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। आज रातिको कुरो गर्नु पर्दाखेरि चाहिँ विशेष गरी बाढ़ी प्रभावित क्षेत्र, विशेष गरी रसुवा, धादिङ र नुवाकोट, हामी थप बुलेटिन पनि ती क्षेत्रहरूको लागि जारी गर्दैछौ भने ती क्षेत्रहरूमा चाहिँ धेरै ठाउँहरूमै मध्यमसम्म वर्षाको सम्भावना रहने र एक दुई ठाउँमा चाहिँ अलिकति ठुलो पानी पर्ने भनेको भारी पानी पर्ने सम्भावना पनि आजको लागि रातिको लागि देखिएको छ। रसुवा, धादिङ र नुवाकोट क्षेत्रमा नै एक दुई स्थानहरूमा चाहिँ भारी पानी पर्ने सम्भावना देखिन्छ।
1: यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। रसुवाबाट उद्धार गरी ल्याइएकालाई अस्थायी बसोबासका लागि नागार्जुन स्थित एलो गुम्बामा राखिएको छ। सुरक्षाकर्मीले उद्धार गरी ल्याएका 250लाई एलो गुम्बामा राख्ने गरी व्यवस्था मिलाइएको छ। नागार्जुन 2 स्थित गुम्बामा हाल 300 बाढ़ी पीड़ितलाई राखिएको नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
5: नागार्जुन नगरपालिकामा रसुवा समाजका पदाधिकारीहरू बस्नुहुन्छ, उहाँहरू मार्फत कन्ट्याक्ट भएर यो ठाउँको नागार्जुन नगरपालिका वडा नम्बर 2 रहेको पहेँलो गुम्बामा चाहिँ उहाँहरूलाई रेस्क्यू गरिएको छ। लगभग उहाँहरूलाई चाहिँ नेपाल सरकारले अब विभिन्न संस्थाले चलाएको यो फ्री गाडीबाट उहाँहरूलाई रेस्क्यू गरेर वडा नम्बर 2 ल्याएर राखिएको छ। त्यो गुम्बामा चाहिँ ठुलो ठाउँ छ। रसुवा समाजसँग बुझ्दाखेरि लगभग 300 चाहिँ यो ठाउँमा आइसकेको भन्नुहुन्छ।
1: युरोपियन युनियन ईयूले रसुवा बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई 20 लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ। ईयूले शनिबार विज्ञप्ति जारी गर्दै आपतकालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाई लगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो। रसुवा बाढ़ीका कारण 11 जलविद्युत आयोजनामा अझै 898 जना सम्पर्कविहीन रहेको पाइएको छ। निजी विद्युत उत्पादकहरूको संस्था इपानले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै माथिल्लो त्रिशुली 1 576 जना सम्पर्कविहीन रहेका छन्। रसुवामा रहेको यो आयोजनामा 216 मेगावाट क्षमताको हो। रसुवा गढ़ी जलविद्युत आयोजनामा 93 बेपत्ता छन्। रसुवा भटेकोशी जलविद्युत आयोजनामा 4, लाङटाङ खोला जलविद्युत आयोजनाका 42 जना, चिलिमीमा 8 र मलिखु खोला जलविद्युत आयोजनामा 7 जना, नुवाकोटतर्फ सबैभन्दा धेरै माथिल्लो त्रिशुली 3B आयोजनामा बेपत्ता छन्। यस आयोजनाका 122 जना बेपत्ता रहेको इपानको पछिल्लो तथ्याङ्कले देखाएको छ। साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप एण्ड टी ट्वेन्टी श्रृंखलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरिया एकाडेमीसँग एक विकेटले पराजित भएको छ। यससँगै नेपाल एले दुई जित र चार हार सहित तालिकाको सातौं स्थानमा रहँदै श्रृंखला टुंग्याएको छ। यसअघि टस जितेर ब्याटिङ रहेको नेपाल एले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 141 रन बनाएको थियो। कुशल भुटेलले अभिजित 70 रन बनाए पनि दीपक डुम्ब्रेले 16 रन जोडे। यसअघि नर्दर्न टेरिटोरी स्ट्राइक बंगलादेश हाई पर्फर्मेन्स टोली र किंग्समेन एकाडेमीसँग पराजित नेपालले होबर्ट हुरियाक्स एकाडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो।
0: बाढ़ीको उच्च जोखिममा रहेको राप्ती सुनारी गाउँपालिकाका बासिन्दा यति बेला सन्त्रासमा रात बिताउन बाध्य।
6: अहिले पनि अब खोला बढ्न भित्रै जोखिमै छ, मर्ने अब बाँच्ने ठेगानै हुँदैन। जनप्रतिनिधिसँग कोर्डिनेसन गरेर शिक्षासँग प्रत्येक वर्ष मागिरह हुन्छ। अहिले पनि लगभग थुप्रै बजेटहरू पर्याप्त छ। अहिले
0: स्थानीय सरकारसँग पूर्ण रूपमा विश्वस्त हुन गाह्रो। रिपोर्टसँगै विनाशकारी बाढ़ीले सिर्जना गरेको अवस्था र यसबाट सिक्नुपर्ने पाठ, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
7: ग्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
0: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
9: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अविरल वर्षासँगै बाँकेका तटीय तथा तल्ला क्षेत्रमा बाढ़ीको जोखिम बढ़ने गरेको छ। बाढ़ीको उच्च जोखिम रहेको राप्ती सोनारी गाउँपालिकाका बासिन्दा यति बेला सन्त्रासमा रात बिताउन बाध्य छन्। स्थानीय सरकारले उद्धार र राहतका लागि विभिन्न योजना सञ्चालनमा ल्याएको दावी गरे पनि स्थानीयले भने पूर्ण रूपमा विश्वस्त हुन सकेका छैनन्।
11: बाँकेको राप्ती सुनारी गाउँपालिका वडा नम्बर 3 मुक्तकमैया टोलका कुलवीर थारू हिजो आज आकाशमा काला बादल मडारिने बित्तिकै तर्सिनुहुन्छ। 2 वर्ष अघि गाउँमा निर्माण गरिएको तटबन्धले केही राहत त दिएको छ, तर बाढ़ी गाउँमै पस्छ कि भन्ने चिन्ता अझै हटेको छैन।
12: हाम्रो 2 चोटि पस्यो। पहिला त्यो साँक्रो थियो, नदी उता थियो। हामी सानो हुँदाखेरि यो सबै गाई भैँसी चराउँथ्यौँ। बाख्रा यहाँनिर पर्यो, त्यहाँ माथि पर्यो, घर भत्केर त्यो अनाज पानी सबै थारूको जाति के गर्ने। माटोको डेरो बनाएको त्यो त ढलिन्छ।
13: ए डेरी ढल्यो? अहिले चाहिँ आ छैन जोस बाढी
14: अहिले आ छैन।
11: राप्ती सोनारी तीनका कमैया टोल र खैरहानी लगायतका बस्तीहरू बाढी र डुबानको उच्च जोखिममा छन्। मुक्त कमैया टोलका अध्यक्ष शिव थारूका अनुसार सरकारले 57 घर दिए पनि वर्षेनी आउने बाढीका कारण अहिले 15-20 घर मात्र बाँकी छन्। उहाँहरू थायी तटबन्धको माग गर्दै सरकारी निकायमा धाउन थालेको वर्षौं भइसकेको छ।
6: सरकारले दिएको 57 घर कति हो? त्यसपछि अहिले 15-20 घर जति होला। यो ठाउँ त सबभन्दा जोखिम ठाउँ हो। यो जात बनाएर लगिदिन्छ, खाने पिने सारा सुहा बनाउँछ। अहिले पनि अब खोला बढ्न बित्तिकै जोखिमै छ, मर्ने अब बाँच्ने ठेगानै हुँदैन। बसोबासै यही हो, अन्त जग्गा जमिन छैन, यही बस्न पर्या छ जोखिम ठाउँमा। बसौँ पछि अब सिक्कालाई ढाइरा हुन्छौँ, जनप्रतिनिधिसँग उपनिवेशन गरेर सिक्कासँग प्रत्येक वर्ष मागिरह हुन्छौँ। अहिले पनि लगभग थुप्रै बजेटहरू पर्या छ, अहिले चाहिँ बन्दैछ बसौँ पछि। गत वर्ष अगाडि भएको थियो, अहिले पनि यता र यता छ। सिन्हावास गलरावास यो लगभग तल साईपुरसम्म धक्का भेटाउँछ।
11: बाढीबाट धनमाल जोगाउन स्थानीयले आफ्नै तवरले अल्पकालीन उपाय अपनाएका छन्। डुबानबाट बस्न प्राय स्थानीयले जसोतसो पक्की एकतले घर बनाएका छन्। खैरहानीकी कल्पना थारूले बाढी डुबानको डरले डेहरीमा राखेको धान र खाद्यान्न घरको छतमा सारेको बताउनुभयो। तर यो दीर्घकालीन समाधान भने होइन।
15: अगाडिको वर्षमा धेरै नोक्सान थियो, घर डेहरी सेहरी सबै झल्यो त। बखारी अनाज बगायो, सुँगुर बगायो, कति सुँगुर मर्यो। फेरि अब झरी गर्न लाग्छ, कस्तो डर लाग्छ भनिरहेको थिएँ म त। झन् रातिमा पानी आउँछ कि भनेर डराएर बखारी सखारीको धान सबै माथि छतमा बोकेर लग्छौँ।
13: त्यही बाढीकै डरले हो कि अहिले धेरैजनाले घर पक्की बनाउनु भएको रहेछ?
15: हजुर, छतमा गएर बस्ने घर त पक्की छ हाम्रो।
11: विपत्तिको पूर्व तयारीलाई व्यवस्थित बनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणकी उपसचिव गोमा चेम्जोङका अनुसार कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि 2083 बनाएर लागू गरिएको छ।
16: यो विपद आइहाल्यो भने त्यसलाई रेस्पोन्स गर्नको लागि क्षमता कस्तो छ भन्ने कुरा चाहिँ यसले चेक जाँच गर्छ र क्षमता अभिवृद्धि गर्न पनि सहयोग गर्छ। र मुख्यतया चाहिँ यो कार्यविधिमा चाहिँ चार किसिमको चाहिँ यस्तो नमुना अभ्यास सञ्चालन गर्ने भनेको छ।
11: यता स्थानीय सरकारले भने बाढीको पूर्व तयारी र उद्धारका लागि तयारी गरिरहेको जनाएको छ। राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलका अनुसार पालिकामा 2000 क्षमताको सेल्टर भवन बनाइएको छ भने स्थानीय युवाहरूलाई उद्धार तालिम समेत दिइएको छ।
17: यो वर्षमा हामीले विपद प्रति कार्य योजना पनि निर्माण गरेका छौँ। डुबान भएको अवस्थामा व्यक्तिलाई नगद दिनेदेखि लिएर सेल्टर हाउसमा सुरक्षित अवतरण गर्नेदेखि लिएर उनीहरूको स्वास्थ्य, कृषि, शिक्षासम्मको र मनोपरामर्श गर्ने तयारीहरूमा हामी अलर्ट नै चाहिने छौँ।
11: विशेष गरी रातिको समयमा बाढीको सन्त्रास बढ़ी हुने भएकाले स्थानीयहरूले उद्धार टोलीलाई 24 घण्टा जोखिम क्षेत्रमा खटाउन माग गरेका छन्।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। फेरि विनाशकारी बाढ़ी नआओस् भन्ने कामना र सचेतना
18: पल पल हामीले जानकारी दिने संयन्त्र बनायौं भने हामीले के हुन्छ, हामी यस्तो हुँदैछ भनेपछि जीव धनको रक्षा हुन्छ। अहिले जुन धन त गयो नै, जनको क्षति धेरै भएको छ।
0: विनाशकारी बाढ़ीले सिर्जना गरेको अवस्था र यसबाट सिक्नुपर्ने पाठ विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
19: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
10: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
19: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
10: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
19: छोराछोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
10: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपालमा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप. सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. साझा खबरमा शनिबार आज हामी शनिबारीय विशेष मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्दै आएका थियौं. तर यो दुःखद घड़ीमा हामीले कसरी तालहरू फुट्दा सुरक्षित रहने भन्ने बारेमै कुराकानी गर्छौ. नेपाल चीन सीमा नजिक तिब्बततर्फ पहिरोले थुनिएर बनेको ताल फेरि फुट्न सक्ने भन्दै विज्ञहरूले सचेत रहन आग्रह गरेका छन्. नेपालका 21 भन्दा बढ़ी तालहरू फुट्न सक्ने जोखिममा रहेको भनेर लामो समयदेखि भूगर्भविद तथा ताल विज्ञहरूले भन्दै आएका थिए. र अहिले भइरहेको घटना र यसबाट अप्नाउनु पर्ने सचेतना र अब पुनर्स्थापना तथा पुननिर्माणको क्रममा दिनुपर्ने ध्यान लगायतका विषयमै केन्द्रित भएर हामीले भूगर्भविद प्रकाश चन्द्र घिमिरेसँग कुराकानी गरेका छौं.
18: यसलाई रोक्न सकिँदैन, तर यसको बारेमा पूर्व सूचना प्रणाली हामीले विकास गर्न सक्छौ, त्यसको पूर्वाधार विकास गर्न सक्छौ. तर त्यो पूर्वाधार छैन, पूर्वाधार शून्य छ. र त्यो त्यस्तो अध्ययन गर्ने त्यसलाई दैनिकी हाम्रो बिहान सुरु भएदेखि हाम्रो 24 घण्टा 7 दिन 365 दिन हाम्रो एउटा अलर्ट टिम हुनुपर्छ पब्लिकलाई त्यो विषयमा सेटेलाइट इमेजहरू हेरेर त्यस्ता खालका स्टेसनहरू बनाएर त्यसमा चाहिँ राज्यले लगानी गरेर हामी पब्लिकलाई पल हामीले जानकारी दिने संयन्त्र बनायौँ भने हामीले के हुन्छ, हामी यस्तो हुँदैछ भनेपछि जीवधनको रक्षा हुन्छ. अहिले जुन धन्दा गयो नै जनको क्षति धेरै भएको छ, अब त्योबाट हामीले धेरै त्यसको असरलाई धेरै कम गर्न सक्छ. राज्यले गर्ने राज्यको दायित्व त्यही हो. तर यसमा राज्य हिजो पनि आँखा चिम्ल्या थियो, आज पनि अब आँखा चिम्लेकै छ. र हाम्रो प्राज्ञिक वर्गहरू पनि जब घटना हुन्छ एकदम ठुल्ठुलो कुरा गर्ने, अरू बेला यस्ता पूर्वाधारको उसमा कुनै पनि ध्यान नदिने र एकीकृत भएर आवाज नउठाउने, आफूलाई केन्द्रमा राखेर बहस गर्ने खालका जुन प्रवृत्तिहरू छन् यिनी पनि एउटा कारण हुन् भनेर भन्छु मैले.
0: हजुर, अब यो फेरि पनि ताल फुट्छ भन्ने सूचना बेला बेलामा आइरहेको छ, होइन? अब यस्तै खालको घटनाको पुनरावृत्तिको सम्भावना तपाईँले कतिको देख्नु भएको छ?
18: हजुर, अब यही भोटेको सिकै कुरामा त्रिशुली माथिको भोटेको सिकै उसमा एउटा ताल बनेको छ र त्यसमा पानी जम्मा भइराखेको छ भन्ने जुन मित्रास तिनबाट सूचना आयो र त्यो फुटेको पनि भन्ने जानकारी आयो र त्यो फुटेको पानी धेरै थिएन, सायद त्यो रिलिज भइसक्यो. तर यस्तो खालको जुन यसलाई अहिले अब हाम्रा विज्ञहरूले प्राज्ञिक वर्गहरूले अनुमान लगाउनु भएको छ, यो अनुमान लगाउने विषय हो र यो हामी त विज्ञ भन्नेले त हामी भन्नु पर्थ्यो नि यो भनेर, होइन? भन्न सकिन्छ, तर हामीसँग साधन स्रोत छैन, त्यो संयन्त्र छैन, होइन? हामी अन्दाजीको भरमा बोलिरहेछौँ. र म विज्ञ साथीहरूलाई प्राज्ञिक साथीहरूलाई के आह्वान गर्छु भन्दाखेरि यस्ता कुरा अनुमानको भरमा नबोलौँ. हामीले चाहिँ सरकारलाई त भन्यो यो संयन्त्र बनाऊ सरकार भनेर भनौँ र जनस्तरबाट पनि यस्ता खालका पूर्वाधार बनाउन दबाब दिउँ भनेर भन्छु मैले. र यस्ता खालका घटनाहरू यो अलि जुन त्रिशुलीको भोटेको सीमा घट्यो, यस्तो खालको घटना हाम्रा उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ. हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्रराष्ट्र चीनबाट आउने नदीहरूको पनि छ. यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन हाम्रो यो बर्खाको मात्र बेला होइन अरू बेला पनि आउन सक्छ, यो त पहिरो भन्ने कुरो हिम पहिरोको कुरो छ अहिले, हिम पहिरो त जुनसुकै बेला पनि आउन सक्छ. त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा वृहत कार्यक्रम एउटा दृढ कार्यनीति नल्याउँदासम्म यस्ता घटना भइराख्छन्. यद्यपि यसलाई रोक्न सकिँदैन, तर यस्ता पूर्वाधार भयो भने हामीले पूर्व सूचना दिएर हामीले गर्न सक्छौ.
0: अहिलेको यो प्रविधिको समयमा होइन, अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल अर्थ छ, होइन? अनि विभिन्न किसिमका फोरकास्टिङ गर्ने कुराहरू सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त. तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्। तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
18: हजुर, पब्लिकले सूचना नपाएको अवस्था हो छ अहिले पनि। किन यो भइरहेको छ? तबसम्म भइरहेको छ जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुन्नुहोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत, सरकारका सम्बन्धित मन्त्रालयका हाम्रा त्यहाँ सल्लाहकारहरू हुनुहुन्छ, विज्ञहरू हुनुहुन्छ, उहाँहरूले सुनेर त्यसको नीति निर्माताहरूलाई उहाँहरूले जानकारी दिनुहोस्। आजै यो निर्णय गर्नुहोस् र यसमा वृहत लगानी गर्नुहोस्। अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्, त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट, कम्तीमा पनि नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस् र उनीहरूलाई साधन सम्पन्न बनाइयोस्। यसमा चाहिँ तपाईँको अहिले गुगल, जुन हजुरले भन्नुभयो गुगल इमेजहरू छ, हामीसँग चाहिँ सेटेलाइट इमेजका हामीलाई पल पलका तस्विरहरू हामीले हामीलाई उपलब्ध हुनुपर्छ।
0: साझा खबरमा अब मिलीजुली नेपाली। तादिङ बेसी जाने वैकल्पिक सड़कहरू सञ्चालनमा आएका छन्। परेवा टार, नेपाल टार, गजुरी टार, पिपल टार, आदम टार, बेलिन टार, केउरिनी टार हुँदै जोडिने सड़कहरू सञ्चालनमा आएका हुन्। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सड़क सञ्जालमा जोड़िएको छ। गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढ़ीले धादिङ बेसी जाने त्रिशुलीमाथिको पुल बगाउँदा सदरमुकामसँगको सड़क सम्पर्क टुटेको थियो। सरकारले रसुवा बाढ़ीबाट उद्धार गरेर उपचार गरिरहेका अस्पतालहरूको नाम पनि सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार रसुवा जिल्ला अस्पताल, त्रिशुली अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोट, राष्ट्रिय ट्रमा सेन्टर, वीरेन्द्र अस्पताल छाउनी, टिचिङ अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नर्विक अस्पतालमा उद्धार गरिएका व्यक्तिहरूको उपचार भइरहेको छ। त्यस्तै मनमोहन अस्पताल, नर्विक इन्टरनेशनल अस्पताल, मनमैजू शुभम इन्टरनेशनल अस्पताल, ग्रीन सिटी अस्पताल, हेम्स अस्पताल, प्रसूति गृह, थापाथली एपीएफ अस्पताल र ग्रान्डी इन्टरनेशनल अस्पतालमा उद्धार गरिएका बिरामीहरूको उपचार भइरहेको छ। बाढ़ीका कारण प्रभावित बनिएको रसुवा स्थित माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको सुरक्षित उद्धारमा चिनिया उच्च दक्ष टोली परिचालित भएको छ। नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनिया टोलीलाई परिचालन गरिएको हो। सरकारको अनुमति पश्चात 6 जना सम्मिलित चिनिया
14: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
20: यति बेला साँझको 8 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। भोटे कोशी बाढ़ी प्रभावितको बिचल्ली खाना बस्नकै समस्या, करिब 60 घण्टापछि 6 वर्षकी बालिकाको जीवितै उद्धार, 669 जनाको शव फेला, खोज तथा उद्धारमा थप तीव्रता दिन माग।
1: खोज तथा उद्धार कार्यमा सहयोग गरिदिनु हुन अनुरोध छ।
2: सामग्रीहरू अब तपाईँको सर्टेज हुँदैछ।
3: तेस्रो दिनमा त विदेशी मान्छे आइसकेको छ, विदेशबाट फ्लाई गरेर आइसकेको अर्थ संसार त भन्ने बित्तिकै त जादु मन्त्र जस्तो त भएन होला।
4: हिजो आँखाभरि आँसु ल्याएर उहाँले मलाई भन्नुभयो, म रातभरि त्यहाँ बसेको, रातभरि म त्यहाँको बाहिर बसेको।
0: डीएनए सुरक्षित राखेर व्यवहारिसे शवको व्यवस्थापन शुरू। डीएनए विश्लेषण र शवको व्यवस्थापनका लागि सरकारले माग्यो विदेशी सहयोग। परराष्ट्र मन्त्री र चिनिया विदेश मन्त्री वाङ बीच टेलिफोन वार्ता। लेन्दे खोलामा फेरि ससाना तालहरू निर्माण। बाढ़ी बारे पूर्व जानकारी दिन नेपालमा गुगलले शुरू गर्यो आपतकालीन सूचना सेवा। नेपालको विपत्तिपछि चीन र नेपालसँग सीमा जोड़िएका हिमनदी निगरानीमा भारतको तीव्रता। साथमा प्रमुख खबर संक्षेप। नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: LG ले ले आयो नया LG Essential Series अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट EMI नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में LG LG Life's Good
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर भुटेकोशी बाढ़ी प्रभावितहरूको विचल्ली भएको छ बाढ़ी गएको तीन दिनसम्म पनि खोज तथा उद्धारको काम चलिरहेको छ सम्पर्क विहीन भएका व्यक्तिका परिवार छटपटिएका छन् सम्पर्कमा आएकाहरूले पनि उद्धारका लागि गुहार मागिरहेका छन् नेपाल प्रहरीका अनुसार हालसम्म 669 जनाको शव संकलन भएको छ बेपत्ता हुनेको संख्या नै यकिन हुन सकेको छैन सशस्त्र प्रहरीले करिब 60 घण्टापछि 6 वर्षकी बालिकाको जीवितै उद्धार गरेको छ बोर्डर आउटपोस्ट टिमोरे रसुवाबाट करिब 200 मिटर नजिकबाट उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ बाढ़ी आउने पूर्व सूचना अनुसार भागेर ज्यान जोगाएकाहरू पनि अहिले खाने गाँस र बस्ने बासको समस्यामा परेका छन् बाढ़ीले घर सम्पत्ति र जीविकोपार्जनका स्रोत बगाएपछि प्रभावितहरू सुरक्षित स्थानमा आश्रय लिएर बस्न बाध्य बनेका छन् तत्काल खाद्यान्न खानेपानी र अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ जंगलमा घाँस काट्न जाँदा बाढ़ी आएपछि भागेर ज्यान जोगाउनु भएकी इन्द्रमाया डंगोलले ठूलो मानवीय क्षति भएको बताउनुभयो
3: स्कूल जाने बेला थियो सर सबै बच्चाहरू गाडीमा थियो गाडी नि रहेन बच्चाहरू नि रहेन धेरै बच्चाहरू घाइते भयो धेरै बच्चाहरूलाई लयो जोगाउन सकिन सर बच्चाहरूलाई तिनवटा स्कूलको परे सर बच्चा तरगाको रामचन्द्र स्कूलको त्रिनिटीको सायद नीलकण्ठ पनि परे होला बच्चाहरू चारै स्कूलको भेटे बच्चाहरूलाई बसहरू एउटा नै रहेन बच्चाहरू बसमा भएको बच्चाहरू एउटा नै रहेन गोसाइकुण्ड गएर आउने समय थियो गोसाइकुण्ड गएर आउने यात्रुहरूको नि कसैको नि उद्धार भएन सर धेरै मान्छेहरूको जनधन क्षति भयो सर
2: बाढ़ी आउँदैछ भनेर जानकारी दिँदै खोला हेर्न गएका व्यक्तिलाई समेत बाढ़ीको पहिलो भल्कोले अब कहिल्यै नफर्कने गरी बगाएको छ बेपत्ता भएकालाई बचाउन नसकिएको बाढ़ी प्रभावित क्षेत्रका स्थानीय सन्तमान लामा बताउनुहुन्छ
4: के भयो भन्नुहुन्छ भने मलाई त्यो उतापट्टिको एउटा हार्डवेयर सरले बेदरौदी नबस भन्या छ लामा सर भन्न आउनुभयो मेरो पसल अगाडि आउनुभएछ नबस भनेको त भाग्नु पर्यो नि त मैले कुरा गरेँ ठिक छ सर अब तपाईँ सायद लाग्दै गर्नुहोस् म खोला हेर्न जान्छु भनेर उहाँ खोलापट्टि लाग्नु भयो मेरो पसलबाट उता खोलातर्फ मोड फर्काउनु भयो उहाँले अनि मैले भने नजानुस् भनेर चाहिँ म जाँदै थिएँ उहाँलाई खोज्न जाँदै थिएँ उहाँलाई फर्काउनु जाँदै थिएँ खोला एक्कासी सिधै आइहालेँ सिधै आएपछि उहाँ चाहिँ मैले उहाँलाई भेट्नु पाइएन खोलाले पहिलो भल्कोले उहाँलाई हानेर उहाँलाई लडाएर लग्यो मैले बुढी मेरो पछाडि थियो म फर्केर बुढीले समाएँ अनि पहिलो मुखोमा कुनामा ल्याएर न्यागियो हामीलाई अनि मैले बुढीलाई उचालेर माखलो गरामा सुर्खामा फ्याँक्ने भ्याएँ अनि म बुट्टा समातेर निस्किनु उत्पन्न भएँ
2: खोज तथा उद्धार चलिरहेको भए पनि अझै धेरै व्यक्ति सम्पर्कविहीन रहेकाले उद्धार कार्यलाई थप तीव्रता दिनुपर्ने प्रभावितहरूको माग छ सम्भावित जोखिममा रहेका स्थान सुरुङ तथा बाढ़ीले पूरिएका क्षेत्रमा खोजीलाई प्राथमिकता दिन उनीहरूले आग्रह गरेका छन् बाढ़ी प्रभावित क्षेत्रका स्थानीयलाई सशस्त्र प्रहरीले राज्य संयन्त्र खोज तथा उद्धारमा खटिएकाले नआतिन आग्रह गरेको छ
5: पुरै सरकार यसमा लागेको छ राज्य संयन्त्र लागेको छ यदि सबै सुरक्षा निकायहरू अब एकचोटि आत्तिर मात्रै पनि हुँदैन
6: सर अर्को कुरा
5: ओली गर्न सक्ने कुरा
6: हजुर
5: सबै निकायहरू एक ठाउँमा बसेर काम भइरहेको छ मैले हजुरहरूलाई जानकारी गराएँ म हिजो राज्यसँग पनि मिटिङ गर्छु होइन गृहमन्त्रीज्यू प्रधानमन्त्रीज्यू सबै निकायहरू नेपाल सरकारको अझै यदि भएन भने अन्तर्राष्ट्रिय सहयोग लिने समयका कुराहरू पनि नेपाल सरकारले सोचिरहेको छ आइदिनु रहेको छ हामी सम्पूर्ण राज्य संयन्त्र हामी नखाएर नचुकेर हामी काम गर्छौँ
6: एकदम
5: काम गर्छौँ हाम्रो पुरै प्रयास चाहिँ यसमा चाहिँ लाग्छ किन अब यो विपत्तिको बेलामा एउटा प्राथमिकता निर्धारण गरेर काम हुन्छ सबैतिर किनभने सबैलाई आपद छ सबै पीडामा हुनुहुन्छ तर पनि अब राज्यले संयन्त्रले काम गर्दा प्राथमिकता निर्धारण गरेर काम गर्नुपर्छ कर्मचारी त्यो कुरामा हामी छौँ त्यस कारण नआत्नु हामी जो बाँच्या छौँ अब यति पीडा त भयानक इतिहासमा पनि यस्तो भएको थिएन यो कुरा हामीले फिल गरेका छौँ
2: सरकारले बाढ़ी गए लगत्तै सचेतनामूलक सन्देश जारी गरिरहेको छ मोबाइलको रिङटोनमा सम्पर्क विहीन भएकाहरूको जानकारी प्राप्त भएमा पैसा नलाग्ने नम्बरमा खबर गरिदिनेसम्मको सन्देश प्रभाव भएको छ
6: भोटेकोसी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरू सम्बन्धी कुनै सूचना प्राप्त भएमा वा कुनै सहयोग आवश्यकता भएमा पैसा नलाग्ने नम्बर 1234 वा हेलो सरकारको नम्बर 1111 सम्पर्क गरी जानकारी गराई खोज तथा उद्धार कार्यमा सहयोग गरिदिनु हुन अनुरोध छ।
2: बाढ़ी प्रभावित क्षेत्रमा प्रधानमन्त्रीदेखि मन्त्रीहरू पुगिरहेका छन्। नुवाकोटमा रहनुभएका गृहमन्त्री सुदन गुरूङले केही बेर अघि मात्र सुरक्षा निकायहरूसँग नुवाकोटमै छलफल गर्नुभएको छ। सबैलाई एकैपटक खोज तथा उद्धार चाहिएको छ, त्यसले कठिनाई भएको छ। गृहमन्त्री गुरूङले गुनासो गर्ने प्रभावितहरूसँग सरकारलाई काम गर्न दिन भन्नुभएको छ।
7: उहाँको परिवार बिचरा दुःखमा छ, भित्रपट्टि छ। हिजो आँखाभरि आँसु ल्याएर उहाँले मलाई भन्नुभएको छ, म रातभरि त्यहाँ बसेको छु, रातभरि म त चौनलको बाहिर बसेको छु, रातभरि त खन्दै बसेको छु। किन भन्दाखेरि 6 बजीपछि हेलिकप्टर उड्दैन, 6 बजीपछि काम भएन भने एटलिस्ट म त्यहाँ गयो भने मलाई हेलिकप्टर मैले त्यहाँ क्यास्कोपेटर भने तानेर मान्छे रेस्क्यु गर्नु सक्छु भने म रातभरि त्यहाँ बसेको बिहानको 6 बजी आएको छु, रातभरि हामी पनि सुतेका छैन। तपाईँको मान्छेलाई बाँचेको छ क्या, त्यति त्यति त्यति तपाईँ ढुक्क हुनु पर्ने, तर उहाँको मान्छे त भेटाएको पनि छैन, यति त बुझ्नु पर्यो नि।
8: हामीले त भेटाएको
7: होइन, अरू उपायबाट पनि हामी अब गर्नु पनि उहाँ हाम्रो अहिले त हस्पिटल छ भने हस्पिटल छ, डाँडामा छ भने सुन न, सुन्नु खाने सुन न, हस्पिटल छ भने।
2: भुटेकोसी नदीमा आएको भीषण बाढ़ीले राष्ट्रिय मानवीय संकट निम्त्याएको छ। बाढ़ीका कारण ठूलो मानवीय क्षति भएको छ, कयौं व्यक्ति बेपत्ता छन्, घर सम्पत्ति र जीविकोपार्जनका स्रोत समेत गुमेका छन्। बाढ़ीले सड़क सञ्जाल विच्छेद भएपछि खाद्यान्न अभाव भएको रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नोर्पु तामाङले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो।
9: सड़क सञ्जाल पूरै टुटेको छ, सामग्रीहरू अब तपाईँको सर्टेज हुँदैछ, अब ल्याउन सक्ने माध्यम भनेको हेली हो। मौसमको गडबडी विविध कारणले पर्याप्त मात्रामा खाद्यान्न सामग्री आउन सकिरहेको छैन, फेरि यहाँ ल्याएर मात्रै भने यहाँबाट सम्बन्धित स्थानहरूमा लानलाई पनि हेलीभन्दा अरू विकल्प छैन, अब त्यो नै सबैभन्दा ठूलो ट्रान्सपोर्टेशनको समस्या छ। अब
2: सड़क सञ्जाल विच्छेद हुँदा प्रभावित बस्तीमा राहत सामग्री पुर्याउन समेत कठिनाई भएको छ। बाढ़ी पीड़ितहरू अहिले राहतको पर्खाईमा छन्। तत्काल खाद्यान्न, खानेपानी, औषधि तथा बसोबासको व्यवस्था गर्नुपर्ने अवस्था रहेको स्थानीय जनप्रतिनिधिहरूको भनाई छ। राज्यले विदेशी सहयोग लिन ढिलो गर्दा सुरुङमा सयौंको जीवन जोखिममा रहेको गुनासो आएको छ। नेपालले उपलब्ध सबै विश्वसनीय उद्धार तथा राहत सहयोग तत्काल स्वीकार गर्नुपर्ने माग भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा पुग्नुभएका अर्थमन्त्री स्वर्णिम वाग्लेसँग विदेशी विपद सहायता लिन ढिलो हुनुको कारण पीड़ितले सोधेका छन्। नेपालले मात्र उद्धार गर्न नसक्ने देखिएकाले तत्काल अन्तर्राष्ट्रिय सहयोग माग्न उनीहरूले आग्रह गरेका छन्। परराष्ट्र मन्त्री शिशिर खनालले विदेशी उद्धार टोलीको सहायता प्रस्ताव अस्वीकार गरिएको भन्ने कुरा नै गलत रहेको बताउनु भएको छ। आवश्यकता अनुसार विशेष प्रकृतिको सहायताका लागि मित्र राष्ट्रहरूसँग आग्रह गरिरहेको उहाँले बताउनुभयो। परराष्ट्र मन्त्री खनालले सुरुङमा फँसेका व्यक्तिहरूको उद्धार तथा खोजी कार्यका लागि मित्र राष्ट्रहरूसँग विशिष्ट सहयोग मागिएको बताउँदै बुझाइको आधारमा लेखिदिन पत्रकारहरूसँग नै आग्रह गर्नुभयो।
10: कसरी बुझ्नुपर्छ भने पहिलो दिन डिजास्टर भयो, दोस्रो दिन अभियसली त्यसको असेसमेन्ट ग्राउण्ड रिपोर्ट भयो, त्यसपछि हामीले इमिडिएटली तेस्रो दिनमा त विदेशी मान्छे आइसकेको छ, विदेशबाट फ्लाइ गरेर आइसकेको अर्थ संसार त भन्ने बित्तिकै त जादु मन्त्र जस्तो त भएन होला, हामीले भन्यौं तुरन्तै अपियर त भएन, भनेपछि गिभन फर्मल जुन औपचारिक संयन्त्रले जसरी कम्युनिकेट गर्छ त्यो टाइमलाई नै तपाईँले एक्स्ट्रापोलेट गर्नुभयो भने ब्याकवर्ड ट्र्याक गर्नुभयो भने यदि मान्छे तेस्रो दिन आयो भने संचारको प्रक्रिया त पक्कै पहिला शुरू भयो होला नि त, त्यसले गर्दाखेरि एकैचोटि तेस्रो दिन चाहिँ भन्ने बित्तिकै मान्छे आएको भन्ने जस्तो भाष्यबाट चाहिँ हामी त्यस्तो चिन्तन त्यस्तो बुझाइबाट मुक्त हुनुपर्छ। पहिलो दिन डिजास्टर भयो, दोस्रो दिन असेसमेन्ट भयो, तेस्रो दिन यहाँ मान्छे छ भनेपछि त्यो बुझाइबाट हजुरहरू विद्वत मान्छेले त्यो बुझाइको आधारमा लेखिदिनु होला।
2: यो कसले सहयोग प्रस्ताव गरिरहेको छ भनेर सुन्ने समय भने होइन, यो त त्यो सहयोगले कति धेरै जीवन बचाउन सक्छ भनेर हेर्ने समय हो। हरेक घण्टा महत्वपूर्ण छ, मानवीय जीवनले प्रतीक्षा गर्न सक्दैन, सबैले आफ्नो क्षमता प्रयोग गरेर सहयोग गरौं। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण
8: रसुवाको गोसाईकुण्ड गाउँपालिका दुई टिमुरेमा छ वर्षीय बालिकाको 60 घण्टापछि जीवितै उद्धार भएको छ। सशस्त्र प्रहरी बल नेपाल एपीएफको टोलीले बालिकाको माटो मुनिबाट उद्धार गरेको हो। शुक्रबार साँझ खोज तथा उद्धारमा खटिएको एपीएफको टोलीले बालिकाको उद्धार गरेको सशस्त्र प्रहरीले आज जानकारी दिएको छ। भदौ 10 गते बिहान भोटे कोशीमा आएको बाढ़ीले रसुवागढ़ी सहित तल्लो तटीय क्षेत्रमा जनधनको ठूलो क्षति गरेको छ। बाढ़ीमा हराइरहेका मानिसको खोजीका लागि यतिखेर नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना खटिएका छन्। यसै क्रममा सशस्त्रको टोलीले टिमुरे क्षेत्रमा खोज तथा उद्धार गरिरहेको छ। खोजबिनका क्रममा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट टिमुरेबाट करिब 200 मिटर नजिक बाढ़ीले थुपारेको ढुंगा र काठभित्रबाट बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ। टिमुरेबाट उद्धार गरिएकी बालिकाको नाम मनिषा मगर रहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। थप जानकारी लिने काम भइरहेको छ। उद्धारपछि सशस्त्र प्रहरीले सुरक्षित स्थानमा राखेर प्राथमिक उपचार गरेको छ र टिमुरे बीओपीमै हिजो साँझ उनलाई सुरक्षित अवस्थामा राखिएको थियो। आज थप उपचारका लागि काठमाडौँको महाराजगंज स्थित त्रिविशिक्षण अस्पतालमा अहिले उनलाई भर्ना गरिएको छ। भोटे कोशीको विनाशकारी बाढ़ीमा परि बगेर चितवन पुर्याएका तर पहिचान हुन नसकेका शवहरूको जमीन मुनि व्यवस्थापन शुरू भएको छ। शनिबार बिहान जिल्ला प्रशासन कार्यालय चितवनले शवहरू सडे गलेर महामारी फैलिन सक्ने जोखिम बढ़ेको भन्दै पहिचान नभएका तथा व्यवहारिसे शव व्यवस्थापन निर्देशिका 2083 बमोजिम शवहरूलाई जमीन मुनि व्यवस्थापन गर्ने सूचना जारी गरेको थियो। सोही निर्णय कार्यान्वयन गर्दै आज दिउँसोदेखि भरतपुर महानगरपालिका वड़ा नम्बर 1 स्थित रामनगर र देवघाटको बीचमा पर्ने जंगल क्षेत्रमा शवहरू गाड्न थालिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म चितवनमा 233 शव संकलन भएका छन्। तीमध्ये 6 शव पहिचान भई आफन्तलाई हस्तान्तरण गरिसकिएको छ भने बाँकी शवहरू अत्यधिक सडे गलेको र दुर्गन्धित भई चिन्न नसकिने अवस्थामा पुगेपछि सुरक्षित स्थानमा व्यवस्थापन गर्न लागि हो। एसपी पौडेलले घटनास्थलबाट दिएको जानकारी अनुसार भविष्यमा आफन्तले दावी गर्न आएमा सहजै शव निकालेर दिन सक्ने गरी अन्तर्राष्ट्रिय रेडक्रस समितिको मापदण्ड बनाएर अत्यन्तै व्यवस्थित र वैज्ञानिक तवरले शवहरू गाडिएका छन्। पौडेलका अनुसार यसरी शव व्यवस्थापनका निश्चित प्रक्रिया हुन्छन्। खाडलमा राख्नु अघि प्रत्येक शवको अनिवार्य रूपमा डीएनए नमूना संकलन गरिएको छ। यस्तै भोटे कोशीको विनाशकारी बाढ़ीमा परि नवलपुरमा संकलन भएर पहिचान नखुलेका व्यवहारिसे शव पनि व्यवस्थापन शुरू भएको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार पहिचान हुन नसकेका शवलाई डीएनए का लागि नमूना संकलन गरी संकेत नम्बर राखेर व्यवस्थापन गर्न शुरू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीको उद्गम स्थल लेहेन्दे खोलामा फेरि दुईवटा ससाना तालहरू निर्माण भएको विज्ञले बताएका छन्। हिमाल हिमनदी र हिउँ पहिरोको बारेमा अध्ययन अनुसन्धानमा संलग्न चिनिया वैज्ञानिक गुओ शिओङ चङले सार्वजनिक गरेको सेटेलाइट तस्विरमा हिउँ पहिरो खसेको तल्लो भाग लेहेन्दे खोलामा लहरी लगाएर दुईवटा साना ताल निर्माण भएको देखिन्छ। चिनिया वैज्ञानिक गुओ शिओङ चङसँग अध्ययन अनुसन्धानमा संलग्न रहेका नेपाली वैज्ञानिक डाक्टर नितेश खड्काका अनुसार नेपालको सीमानाभित्रै दुईवटा ससाना तालहरू देखिनुले ती तालको पानी जति बेला पनि बग्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा सुरक्षाका मापदण्ड अप्नाउन जरूरी भएको बताइएको छ। हिउँ विज्ञ डाक्टर खड्काले भन्नुभएको छ, यो घटनापछि देखिएका तालको आकार हेर्दा धेरै ठूलो मात्रामा पानी रहेको जस्तो त लाग्दैन, तर पानी जति बेला पनि बग्न सक्छ। उहाँका अनुसार यी दुवै ताल फुटे पनि तल्लो तटीय क्षेत्रमा पहिलेको जस्तो ठूलो जोखिम पनि हुँदैन। डाक्टर खड्काले भन्नुभएको छ, तल्लो क्षेत्रका घर जग्गा भौतिक पूर्वाधार बग्न र नोक्सानी हुन बाँकी केही छैन। योभन्दा बढ़ी क्षति हुनलाई 10 गतेको भन्दा ठूलो बाढ़ी आउनुपर्छ। यी ससाना तालमा धेरै मात्रामा पानी देखिँदैन, तर पनि हाल सुरुङभित्र पसेका व्यक्तिको उद्धारको काम भइरहेकाले त्यसलाई असर पार्न सक्ने हुनाले समयमै उद्धारको काम सक्न आवश्यक भएकोमा उहाँको जोड़ छ। परराष्ट्र मन्त्री शिशिर खनाल र चीनका विदेश मन्त्री वाङ यी बीच आज टेलिफोन वार्ता भएको छ। वार्तामा दुवै पक्षले भविष्यमा यस्ता विपदका जोखिम न्यूनीकरण गर्न प्रभावकारी पूर्व सूचना प्रणाली विकास तथा दुई देश बीचका विद्यमान संयन्त्रलाई थप सुदृढ गर्ने विषयमा सहकार्य बढ़ाउनेमा जोड़ दिएको परराष्ट्र मन्त्रीको सचिवालयले अहिले साँझ जनाएको छ। नेपाल र चीनबीच विपद व्यवस्थापन, सूचना आदान प्रदान तथा पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन निरन्तर समन्वय र सहकार्य गर्ने विषयमा दुवै पक्षबीच कुरा
11: भएको छ। रसुवा स्थित माथिल्लो तिर्सुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित उद्धारका लागि चिनिया विज्ञ टोली आज खटिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार 6 जना सम्मिलित चिनिया विज्ञ टोली मैदानमा खटिएको हो। अत्यन्तै जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनिया विज्ञ टोलीलाई परिचालन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। रसुवा बाढ़ीका कारण 11 जलविद्युत आयोजनामा अझै 898 जना सम्पर्कविहीन रहेको पाइएको छ। निजी विद्युत उत्पादकहरूको संस्था इप्यानले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै माथिल्लो तिर्सुली 1 का 576 जना सम्पर्कविहीन छन्। रसुवामा रहेको यो आयोजना 216 मेगावाट क्षमताको हो। त्यस्तै रसुवागढ़ी जलविद्युत आयोजनामा 93 जना बेपत्ता छन्। रसुवा भोटेकोशी जलविद्युत आयोजनामा 4 र लाङटाङ खोला जलविद्युत आयोजनाका 42 जना बेपत्ता छन्। चिलिमेमा 8 र मेलुङ खोला जलविद्युत आयोजनामा 7 जना बेपत्ता रहेको इप्यानले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरिएका र सम्पर्कमा आएका पर्यटकको संख्या 187 पुगेको छ। नेपाल पर्यटन बोर्डले पछिल्लो तथ्याङ्क सार्वजनिक गर्दै त्यसबारे जानकारी गराएको छ। बोर्डका अनुसार 184 पर्यटकको उद्धार भएको र 3 जना सम्पर्कमा आएका छन्। अझै 420 पर्यटक सम्पर्क बाहिर रहेका छन्। तिर्सुली अस्पतालको आसपासमा रहेका 4 वटा बाढ़ी प्रभावित शिविरमा औषधिको अभाव भएको समाचार प्राप्त भएको छ। भोटेकोशी बाढ़ी प्रभावितलाई उद्धार गरेर तिर्सुली अस्पताल आसपासका 4 वटा शिविरमा राखिएको छ। विदुर नगरपालिका 8 स्थित भैरूम माविमा 400, विदुर नगरपालिका 9 को तिर्सुली एजे चर्चमा 150, स्पर्क स्कूलमा 106 र सुलक्षण स्कूलमा 95 जनाले आश्रय लिइरहेका छन्। उनीहरूमा देखिएको समस्याका लागि आवश्यक सामग्रीका लागि तिर्सुली अस्पतालका निमित्त निर्देशक डाक्टर राजेन्द्र लामाले सरकारसँग आग्रह गर्नुभएको छ। चारै शिविरमा उपचारमा संलग्न स्वास्थ्य कर्मीका अनुसार धेरै जसो नसर्ने रोगको नियमित औषधि खाइरहेका मानिस छन्। उनीहरूका लागि तत्काल औषधि आवश्यक रहेको जनाइएको छ। यस्तै पानीजन्य रोगको त्रास पनि देखिएको छ। त्यसका लागि पानी सफा गर्ने औषधि आवश्यक भएको छ। बाढ़ी तथा अन्य विपदका जोखिमबारे सर्वसाधारणलाई समयमै जानकारी दिन गुगलले नेपालमा आपतकालीन सूचना सेवा शुरू गरेको छ। गुगलले होम पेजमा नेपाल फ्ल्यास फ्लड इमर्जेन्सी इन्फो एण्ड अपडेट्स छुट्टै लिंक उपलब्ध गराएको हो, जसमार्फत पछिल्लो बाढ़ीको अवस्था, जोखिम क्षेत्र सम्बन्धी जानकारी तथा अन्तर्राष्ट्रिय संचार माध्यममा प्रकाशित समाचार हेर्न सकिनेछ। सेवामा बाढ़ी सम्बन्धी गुगलको फ्लड अलर्टसँगै प्रभावित क्षेत्र देखाउने नक्सा पनि समावेश गरिएको छ, जसले बाढ़ीको जोखिममा रहेका स्थान पहिचान गर्न र त्यहाँको अवस्थाबारे जानकारी लिन सहयोग गर्नेछ। नेपाल प्रहरीले कञ्चनपुरबाट 2 जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ। आज दिउँसो कर्णाटकबाट आएका भारतीय प्रहरीका असही सहितका 2 जना इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले नियन्त्रणमा लिएको हो। उनीहरू दोधारा चाँदनीका शंकर लुहारलाई पक्राउ गर्न भन्दै उनको घरसम्म पुगेका थिए। अनुमति बिनै नेपालभित्र पसेर नेपाली नागरिक पक्राउ गर्न खोजेको सूचना पाएपछि दुवैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दिङबेसी जाने वैकल्पिक सड़क सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार परिवारटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार, क्युरिनीटार हुँदै मास्टर टार जोड़िने सड़क सञ्चालनमा आएको हो। हिमनदी खस्ता आएको मानिएको विनाशकारी बाढ़ीको केही दिनपछि भारतले चीन र नेपालसँग सीमा जोड़िएका आफ्ना हिमाली क्षेत्रमा हिमनदी तथा हिमनदी जन्य तालको निगरानी बढ़ाएको अधिकारीले बताएका छन्। यूएस जियोलोजिकल सर्वेका अनुसार तिब्बत नेपाल सीमामा आएको विपत्ति हिमनदी खस्ता उत्पन्न लेदोसहितको तीव्र वहावका कारण भएको थियो। हिमनदी खस्नुको एकिन कारण स्पष्ट नभए पनि जलवायु परिवर्तनका कारण विश्वभर हिमनदी तीव्र गतिमा पग्लिँदा यस्ता विपत्तिको जोखिम बढ़िरहेको वैज्ञानिकले बताएका छन्। हामीले आफ्ना टोलीलाई सतर्क रहन र राज्यका कुनै पनि क्षेत्रमा यस्तै अवस्था सिर्जना भइरहेको छ कि छैन भनेर निगरानी गर्न भनेका छौं, भारतले भनेको छ। नेपाल क्रिकेट संज्ञानले रसुवा र नुवाकोटमा आएको अकल्पनीय बाढ़ीका कारण भएको विनाशबाट प्रभावित नागरिकलाई राहत उद्धार तथा पुनस्थापना कार्यमा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 30 लाख रूपियाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ। यस्तै अस्ट्रेलियामा जारी टप N20 प्रतियोगिता अन्तर्गत आज नेपाल ए र हैदराबाद किंग्स मेन एकाडेमी बीचको खेल शुरू हुनुभन्दा अगाडि दुवै टोलीले एक मिनट मौन धारण गर्दै नेपालमा प्राकृतिक विपदबाट प्रत्यक्ष प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएको क्यानले जनाएको छ। उक्त प्रतियोगिताका दौरान टोलीले बाढ़ी पीड़ितको सहयोगका निम्ति फण्ड राइजिङ कार्यक्रम पनि गरिरहेको छ।
12: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
14: ए भतिज त एकाएक शाकाहारी भइस रे कमजोर होला है कमजोर
15: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
14: जे पाए त्यही खालास अनि रोगले समात्ला
15: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
16: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
17: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
14: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
18: 7 मिनटको त्यो प्रलय 3300 माथिबाट खसेको लेदोले केरुङ नाकामा कसरी मचायो विनाश प्रति सेकेन्ड 50 मिटरको गतिमा बगेको थियो लेदो सहितको बाढ़ी नेपाल चीन सीमा क्षेत्रमा पनि केरुङ नाका आसपास अचानक आएको भोटी कोसीको भीषण बाढ़ी र पहिरोले सीमावर्ती क्षेत्र मात्र होइन भूगोलकै स्वरूप बदलिदिएको छ। चीनको प्राकृतिक स्रोत मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो 3D तस्विर र भूगर्भ विद्युतको विश्लेषणले यो महाविपदको यस्तो भयानक तथ्य बाहिर ल्याएको छ जसले कोहीलाई स्तब्ध बनाउँछ। विज्ञहरूका अनुसार यो विनाशको श्रृंखला चिनिया भूभागबाट नभई नेपालतर्फको चोकिया नदीको माथिल्लो तटीय क्षेत्रबाट शुरू भएको थियो। झण्डै 5140 मिटरको अत्याधिक उचाइमा रहेको हिम नदी भत्किएपछि हिउँ र चट्टानका टुक्राहरू तीव्र गतिमा तल छर्न थाले। तीव्र ढलानका कारण बाटोमा रहेका खुकुला माटो र ढुङ्गाहरूलाई सोर्दै यो केवल बाढ़ी मात्र रहेन एउटा विशाल लेदो भावमा परिणत भयो। यो भयानक लेदो नेपाल र चीनको सीमा नदी गो बायसिक हुँदै दोङलिङ साङपो नदीमा मिसिएर सिधै केरुङ नाकामा बद्रिन पुग्यो। यो पहिरो यति विघ्न विनाशकारी हुनुको मुख्य कारण यसको उद्गम स्थल र केरुङ नाका बीचको उचाइको ठूलो खाडल हो। 5140 मिटरको उचाइबाट शुरू भएको पहिरो 1800 मिटरमा रहेको केरुङ नाकासम्म आइपुग्दा करिब 20 किलोमिटरको दूरीमा 3300 मिटरको ठाडो उचाइमा गिरावट भयो। तथ्याङ्क अनुसार बुधबार बिहान चिनिया समय अनुसार 10:52 हिमनदी भत्किएको थियो र 7 मिनटपछि अर्थात 10:59 नै पहिरो केरुङ नाकामा आइपुगेको थियो। प्रति सेकेण्ड 50 मिटरको अकल्पनीय औसत गतिमा बगेको यो लेदोका कारण मानिसहरूलाई जोगिनका लागि सोच्ने समय समेत मिलेन। यस प्रलयको सबैभन्दा अनौठो र डरलाग्दो दृश्य के देखियो भने मुख्य नदीमा ठोकिएपछि पहिरोको गति र चाप यति धेरै थियो कि यसको केही अंश नदीको भावको उल्टो दिशा अर्थात अपस्ट्रीम तर्फ पनि बगेको थियो। 3D तस्विरको विश्लेषणले पहिरोको लेदो करिब 3 किलोमिटर उल्टो बगेको स्पष्ट देखाएको छ। अहिले कठिन भौगोलिक बनावट सड़क सञ्जालमा भएको पूर्ण क्षति र थुप्रिएको ठूलो मात्राको लेदोका कारण खोजी र उद्धार कार्य दुवैतर्फ चुनौतीपूर्ण बनेको छ। चीनको राष्ट्रिय राजमार्ग क्षेत्र विच्छेद भएको छ भने केरुङ मुनिको उपत्यका ग्रामीण सड़कहरू पूर्ण रूपमा बगाएकाले पैदल हिँड्ने बाटो समेत बाँकी छैन। साँगुरो र भिरालो जमिन भएकाले उद्धार टोली र भारी उपकरण परिचालन गर्न पर्याप्त ठाउँ छैन। कतिपय घर र संरचनाहरूलाई बगाएर निकै तल पुर्याएकोले ती कहाँ पुगे भनेर यकिन गर्न समेत गाह्रो भएको छ। हाल ड्रोन विशेष सेन्सिङ उपकरण र भौगोलिक विज्ञहरूको टोली प्रयोग गरेर उद्धार र थप जोखिमको अध्ययन जारी राखिएको छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो, खुशीको कनेक्शन। यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ रसुवाको गोसाई कुन्ना गाउँपालिकाका अध्यक्ष कैसाङ नोर्पु तामाङ।
0: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक, सबैका लागि बैंक। दिस होम इन्टरनेट
2: मानवीय सेटी सबभन्दा ठूलो हो, धेरै भएको छ। त्यस पछाडि अब भौतिक संरचनाहरू, अब सरसम्पत्तिहरू।
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
4: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्ती इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
5: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
6: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
7: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
6: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
7: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
4: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 076590189 र 97627386341।
6: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
7: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
8: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर, कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।
7: बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083-5/31 बाढगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नु हुन यस्तै सूचनाद्वारा जानकारी गराइन्छ।
4: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै प्लट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन

0: कठा पुष्प दुई कठा नर्सरी एक कठा हुनुपर्ने 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने
1: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समिति 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह कृषि सहकारी जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि वडा कार्यालयको सिफारिश पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूची 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र
0: नोट कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.baganga.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन
2: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 98 4 52 747 र 98 5 76 29 379

0: तपाईँको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
3: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
2: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747, 98857-62979। अनुरोधक बाणगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कृषि विकास शाखा, बाणगंगा, कपिलवस्तु।
3: वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका 8 जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण। मिति 2083 भदौ 14 आइतबार, समय बिहान ठिक 11 बजे, स्थान पञ्जाबी तड्का एन्ड पार्टी प्यालेस, बाणगंगा नगरपालिका 4 ठाकुरापुर, कपिलवस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहवा रोड। अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, कपिलवस्तु।
0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
4: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
5: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
6: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली भाडगंगा एक बैरिया कपिल वस्तु
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9857050243 9806225243 र 9813514417
7: होइन कहाँबाट लिएर आउनु भयो यस्तो गहना न डिजाइन राम्रो छ हेर्नुहोस् त यो हार यो बाला म त लाउँदिन है
8: अब के गर्नु त राम्रै त छ नि कहाँ राम्रो डिजाइन छ कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भनेको थाहा हुन्छ नि
7: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाँची ज्वेलर्स बाडगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन भनेको सुन्ने होइन आफ्नो मनले ल्याउने हो पैसा मात्र सुहा
8: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाँची ज्वेलर्स तिर त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त
6: हजुर विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स चार नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ
7: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स चार नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि
9: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल मोबाइल 9800795526 र 9847082790
0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
10: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ
0: ब्लड प्रेसर सुगर थाइराइड मुटु रोग छाती रोग ग्यास्ट्रिक अल्सर निमोनिया चक्कर लाग्ने लुतो दाज पुतले दुबे चाया डन्डीफोर पुरानो घाउ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाड जोर्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यापिएको भाँचिएको हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ
10: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि
0: सम्पर्क नम्बर 0175349005 0175359005 र मोबाइल 9857078010

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बाढगुङ्का चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नु होला विशेषज्ञ टिकट
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।

0: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात् 2083-5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्या प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
2: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083 श्रावण 31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिश पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
1: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
0: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 4 13 52 747 र 98 5 76 29 379।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बारडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल बस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
3: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
4: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
5: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिल वस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्, अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
6: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
5: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
2: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 076-590-189 र 97-627-86-341।
6: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
2: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तीजको उल्लास अनि मायाको चिनो।
5: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बारगङ्गा 2 पिपरा कपिल वस्तु।
7: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
5: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगङ्गा 2 पिपरा कपिल वस्तु। सम्पर्क नम्बर 98570-56249 र 98075-18300।

पालुआ फेरिन सक्छ उजाड डालीमा पनि पालुआ फेरि

0: प्रकार को रसायन केमिकल न मिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सारेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोगा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
3: हजुर विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ
3: नभुल्नु होला
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200
4: खुसीको खबर विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ
5: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै
4: बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना यस बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5 महिना 31 गते भित्र बाढगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ
6: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने 50% अनुदानमा साना मेसिन औजार वितरण पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा फलफूल 5 कट्ठा च्याउ 500 बल्ब बिउ उत्पादन 30 कट्ठा पुष्प 2 कट्ठा नर्सरी 1 कट्ठा हुनुपर्ने 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने
7: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समिति 2083/31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह कृषि सहकारी जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि वडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो कृषि विकास तथा कृषि पश्चात कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 को अनुसूची 2 अनुसारको ढाँचामा प्रस्ताव तयार तयार गरी पेश गर्नुपर्ने। लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
6: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.baggangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
4: विस्तृत जानकारीका लागि
7: सम्बन्धी निवेदन मात्र।
6: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.baggangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च

0: राख्नुहोला। सम्पर्क नम्बर 98 4352 7 47 र 98 5 76 29 379।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
3: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571 713। संचालक गिरिराज गणेश।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रहाली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: यो बाइक बिग्रेर हैरा नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन नगरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा एक बैरिया, कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।

0: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, भाडङ्गा 4 जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
3: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
3: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारदुङ्गा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
4: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना खचा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
6: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर

0: जितपुर तौली हवा रोड कृषि विकास बैंक को अगाडि न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल मोबाइल 9800795526 र 9870782790।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुशी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हार जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हार जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
4: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
5: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाघोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
2: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
4: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 9857055138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
6: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083 6 महिना 9 गते भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
7: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र कृषक समूह कृषि सहकारी समिति कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि ओडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण
6: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
4: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
8: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
4: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
9: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
10: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
4: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
9: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
4: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भारगंगा एक बैरिया, कपिलवस्तु।
10: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।

एटिन्जेल सम्म तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज सँगै ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा हाँसो खुशी आँसु रोधन सुख दुःख माया ममता सद्भाव सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड तराई गाउँ बस्ती पाखा पखेरा सहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डोलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हौन। एटिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोस जागर उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपनी।

0: हजुर अब एक किसिम पछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ। तपाईँ हाम्रो घर आँगनमा रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।

गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः तस्मै श्री गुरवे नमः। समादरणीय सूत्र श्रोता, कार्यक्रम अध्यात्म दर्शन में यहाँहरुलाई स्वागत छ। कार्यक्रम अध्यात्म दर्शन सँगै उपस्थित भएको छु म तपाईहरुकै प्रिय व्यक्ति आचार्य कमल। कार्यक्रम अध्यात्म दर्शन सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz को आकाशीय ध्वनि तरंगमा प्रत्येक दिन बिहान 5 बजेदेखि करीब करीब 5:30 बजेसम्म तपाईहरुले सुन्दै आइराख्नु भएको छ। कार्यक्रम अध्यात्म दर्शनमा हामी विशुद्ध रूपमा आत्मिक छलफल आत्मिक सत्संग गर्ने गर्दछौं, जसले जीवन रूपान्तरणको लागि ठूलो भूमिका खेलोस् र प्रत्येक जीव मात्रको कल्याण होस्, प्रत्येक व्यक्ति व्यक्तिको चेतना जागृत होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस् र सबैले परम तत्वलाई आनन्दको रूपमा बोध गर्न पाउन भन्ने उद्देश्य साथ यो कार्यक्रम सञ्चालित छ। यसै उद्देश्यको साथमा आज पनि हामी फरक प्रसंग लिएर तपाईहरुमा आज उपस्थित भइसकेका छौं। प्रसंग प्रारम्भ गर्नुभन्दा पूर्व सुन्छौं एउटा सुमधुर भक्ति संगीत।

विप्र सुदामा, महान दरिद्री सुदामा पंडित भगवान श्री कृष्ण का बालक अवस्था का साथी थिए। दुवै एउटै गुरु का घर में संगसंगै पढ़ेका थिए। सुदामा वेद तत्वज्ञ विषयहरूबाट विरक्त शांत र जितेन्द्रिय थिए। भगवान श्रीकृष्ण संग इनको खूब गाढ़ा मित्रता थियो। दुख का साथ थी दीनबंधु को यथार्थ मित्रता होने गर्छ। यसैमाथि यिनीहरुको यो नाम को सार्थकता छ। विद्या पढ़ी सके दुवै साथी आफ्नो घर गईहाले। धेरै समय बित्यो, आपस में कहिल्यै भेट भएन। भगवान श्रीकृष्ण त द्वारकामा राजराजेश्वर बने र उता बिचारा सुदामा एउटा थोत्रो थोत्रो झोपडीमा निवासी भए। सुदामाजी जस्ता सज्जन थिए उस्तै नै उनलाई सती स्त्री पनि जुरेकी थिइन्। दरिद्रता त उनका घरमा साक्षात मूर्तिमान भएर रहन्थ्यो र दम्पति हरिभजन गर्दै सन्तोषले आफ्ना शुद्ध जीवन बिताउँथे। धनको लोभ त छँदै थिएन, आवश्यक सामग्रीहरूका लागि पनि तिनीहरू कसैसँग केही माग्दैनथे। प्रारब्धवश जे जति आफै पाइन्थ्यो उसैमा निर्वाह गर्दथे। दरिद्रताका कारण सुदामाजी एउटा धेरै मैलो धस्सिएको कपडाको झुम्रा पहिरहन्थे र उनी पतिव्रता स्त्री पनि उनकै झैं एउटा झुम्रोले आफ्नो काम चलाउँथिन्। नित्य भोजन नपुग्नको कारण पति जस्तै स्त्री पनि उनैका सँगसँगै भोगको खपी नसक्नु कष्ट सहन्थिन्। तर पतिसँग उनले कहिल्यै केही भन्दिनथिन्। पति पत्नी का स्वभाव र उनको भक्ति कस्तो थियो भने नीत पूजा जप ज्ञान ध्यान में रहत सुदामा, सेवत चरण पुनित प्रेम ते नित्य सुवामा। यही प्रकार बीते दिवस जो दरिद्र जो उग्र मन, यथा लाभ संतोष सुख रमत राम रमनी रमन। दंपति इस प्रकार आफ्नो सात्विक जीवन बिताउँथे। सुदामा बेला बेला में आफ्नी सती पत्नीलाई आफ्नो बाल्यकालको कथा सुनाउने गर्थे र गुरुगृह का कुरा हुँदा खेरि भगवान श्रीकृष्ण को सम्झना हुँदा साथ उनी प्रेममा मग्न हुन जान्थे। प्रिय सखा को सम्झनाले उनको रोमाञ्च हुन जान्थ्यो। आँखामा डब डब आँसु आउँथ्यो, बाढी गदगद हुन जान्थ्यो र ठूलो कठिनाइताका संग उनी हृदय हृदय आफ्नो मित्रका मनोहर लीलाहरू सुनाउँथे। पत्नी पनि उनको कुरा सुनेर दंग पर्थिन्। एक फेर यस्तो भयो कि केही दिनसम्म लगातार अन्न पाइएन। भोकका कारण बिचारा ब्राह्मणीका मुख सुक्यो। केटाकेटीको हालत देखेर उनको छाती द्रवित भयो। उनले मनमा सोचिन् कि जगतका एकमात्र निधि सम्पूर्ण ऐश्वर्यका खानी भगवान जसको साथी हुनुहुन्छ उसकी बालबच्चा भोकको कारण प्राण छोडुन्, यो कुरा त ठिक होइन। उनले आफ्ना हृदयको कुरा पतिसँग भन्न खोजिन्, परन्तु साहस भएन। एकछिन उनले रोकिन्। केटाकेटीहरूले फेरि खानालाई माग्न थाले। मातृ स्नेह उम्ल्यो। दरिद्र पीड़िता दुखिता सती ब्राह्मणी संग अब रहन सकेन। उनी डरले काम्दै पति का नजिक गएर विनय पूर्वक बोल्न थालिन्। ननु ब्रह्मन् भगवत सखा साक्षात् श्रियपति ब्रह्मण नेश्य शरण्यश्य भगवान सातु दर्शव। हे महाभाग, मलाई थाहा छ कि साक्षात् लक्ष्मीपति ब्राह्मणहरूको हितकारी शरणागत पालक यादव श्रेष्ठ भगवान श्रीकृष्ण चन्द्र हजुरका साथी हुनुहुन्छ। उहाँ साधुहरूको परम गति हुनुहुन्छ। हजुर उहाँका समीपमा पाल्नुहोस्, उहाँको नजिक जानुहोस्। हजुर कुटुम्बी हुनुहुन्छ, दरिद्रताको कारणबाट कष्ट पाइरहनु भएको छ। उहाँले हजुरलाई अवश्य पनि प्रशस्त धन दिनुहुनेछ। उहाँ भोज वृष्णि र अन्धभक्तहरूका स्वामी आज भोलि श्री द्वारकाजीमा राज भएको छ। हे प्रभु, उहाँ जगद्गुरु आफ्ना चरण कमललाई स्मरण गर्ने कसैलाई पनि जब आफ्ना स्वरूपसम्म दिनमा पनि संकोच गरी बक्सिन्न, तब आफ्ना परम भक्त हजुरलाई उहाँबाट धन पाइनुमा त सन्देह नै छैन। हे प्रभु, म जान्दछु कि हजुरलाई धनको रत्तीभर पनि इच्छा छैन, तर धन बिना गृहस्थीको निर्वाह चल्न सक्दैन, कठिन हुन्छ। त्यसकारण हे मेरा करुणा निधान, विचार गरेर हजुर आफ्नो प्रिय मित्रसँग जानु नै पर्दछ, जानुहोस्। सुदामाले सोचे कि ब्राह्मणीका दुःखहरूबाट आत्तिएर धनको निम्ति मलाई द्वारकामा पठाउन खोज्छिन्। उनलाई यो कार्यका लागि मित्रका घरमा जान बडो संकोच भयो। उनले भन्न थाले, हे बौलाई, के तिमी धनका लागि मलाई उहाँ पठाउँछौ? के ब्राह्मण कहिले धनको इच्छा गर्ने गर्छन्? आफ्नो त काम भगवानको भजन गर्नु नै हो। भोक लाग्यो भने भिक्षा माग्न सक्दछौ, भिक्षा माग्न गइहाल्छौ नि। मेरे हे हरिको पद पंकज बार, हजार लो देख परीक्षा, औरन को धन चाहिए बाबरी, ब्राह्मण के धन केवल भिक्षा। ब्राह्मणले भन्यो, यो त ठीक हो, तर यहाँ त भीख पनि त भाग्यले दिएन। मेरो फाटे
च्यातिएका र भोकले छटपटाएका केटाकेटीका मुख मात्र हेर्नुहोस्। मलाई धन चाहिन्न, म भन्दिनँ कि तपाईँ उहाँसँग गएर राज्य लक्ष्मी माग्नुहोस्। आफ्नो यस्तो दुखी अवस्थामा एक फेर उहाँ पुगेर हजुर उहाँसँग भेट गरेर त आउनुहोस्। सुदामाले जानमा आनाकानी गरे, तर आखिरमा यो विचार गरे कि जान्छु यो न्यू पारी। अयम हि परम लाभ उत्तम श्लोक दर्शन। श्रीकृष्ण चन्द्रका दुर्लभ दर्शन नै ठूलो लाभ हुनेछ भन्ने भावनाका साथ सुदामा जाने निश्चय गरिहाले। तर खाली हात कसरी जाउन्? उनले स्त्रीसँग भन्न थाले, श्रीमतीलाई भन्न थाले, अप्यस्नोत्पायनम किञ्चित गृहे कल्याणी दीयता। हे कल्याणी, यदि केही कोसेली लाने कुरा घरमा छ त ल्याउनु होला। पतिको कुरा त ठिक थियो, परन्तु बिचारीले के दिन्थिन्? सुदामालाई त श्रीकृष्ण प्रेमका मस्तीमा कैयौं दिनको भोकको पनि थाहा थिएन, तर ब्राह्मणीले त घरभित्रको स्थिति रौं रौं थाहा थियो। दरिद्रका घरमा हिराको कनिकाको अभाव जस्तै सुदामाका भत्केका छाप्रामा फुटेका भाँडाहरूमा अन्नको सानो कनिका पनि थिएन। ब्राह्मणी चुप रहिन्, तर आखिर यो सोचिन् कि केही नदिइकन सुदामा जाने छैन। तिनी बडो संकोच साथ छिमेकी कहाँ पुगिन्। आशा त थिएन, परन्तु छिमेकीले निगाह पूर्वक उनलाई चार मुठी चावल दिइहाले। ब्राह्मणीले चामललाई चैल खण्डेन तान बद्धा भर्ते पादा दुपायनम एउटा थुत्रो फाटोमा टालामा बाँधी श्रीकृष्णलाई कोसेलीको निम्ति पतिलाई टक्र्याइन् र सहर्ष मुनि बोलिन्, सिद्धि करौं गणपति सुमिरी बाँधी टुपटिया खुट चले जाहु ते मारगही मागत बाली बुट। सुदामाले चामलको पोको पुल्टामा राखेर द्वारका तर्फ प्रस्थान गरे। धेरै दिनपछि प्यारा साथीसँग हुने भएको भेटघाटबाट हुने आनन्दको रमाइलो कल्पना गर्दै निष्काम भक्त सुदामा द्वारकाजी पुगे। सुदामा त द्वारकाको झकी झकाउदेखि चकित हुन गए। यी ब्राह्मणले श्रीकृष्णको दरबार पनि चिन्दैनन्। यो कुराले आश्चर्यचकित भएर कुनै नागरिकले सुदामालाई महाराजको दरबार टाढैबाट देखाइदियो। सुदामा दरबारका पहिला द्वारमा पुगे। द्वारपालले टाउको निवराएर कुशल समाचार सोधेपछि भन्यो कि हे द्विजराज, हजुर को हुनुहुन्छ? कोसँग भेट हुने इच्छाले यहाँ पाल्नु भएको हो? सुदामाले भन्न थाले, हौ भिखारी संसार दिन दुर्लभ दुर्दश हौ। सुदामाको मुखबाट भगवानका निम्ति मित्र शब्द सुनेर द्वारपालको बुद्धिले ठाउँ छोड्यो। उनले ठान्यो कि कहीँ बाहुन बौला त होइन रे, यस्ता सर्वेश्वर भगवानलाई नाङ्गो भोको बाहुन आफ्नो साथी कसरी हुन सक्दछ? परन्तु द्वारपाल त भगवानकै थियो। उसले सोच्यो कि मेरा स्वामी दिन बन्धु पनि वैभक्षिन्छ, दुखीको मित्र भन्नु उहाँको निमित्त स्वाभाविक नै हो। राजनियमको अनुसार बाहुनले आदरसहित त्यहाँ बस्न लगाएर द्वारपाल भित्र गयो। गएर भन्न थाल्यो, हे भगवान, तपाईँलाई भेट्न कोही आएको छ? मुकुट त्यही रहन गयो, पिताम्बर त्यही खसिसक्यो, कटपाउ पहिरन पाएनन् र दौडे द्वारपट्टि जाँदा सुदामा पाउमा छाँद हाल्न थाले। आज भक्त भगवानका प्रिय सखाका रूपमा मधुर मिलन भइरहेछ। कृष्ण सुदामा दुवैका आँखाहरूमा मिसिएका आँसुका धारा गंगा गोदावरी भन्दा पनि कल्याणकारी भएर जगतलाई पावन गरिरहेको छ। कृष्ण महाराजका सहस्रौं रानी मुग्ध भएर लीलामयको प्रेम लीला देखिरहेका छन्। देवराज इन्द्र कल्प वृक्ष कुबेर र सुमेर आत्तिरहेका छन् कि भगवान कहीँ हाम्रो सर्वस्व सुदामालाई दिन हालुन्। ऋषि मुनि र भक्तगण भक्तवत्सल भगवानको मिलन रीतिलाई देख्दा देख्दै प्रमोदित भइरहेका छन्। भगवानले खुट्टा फुट्ने रोगले चिरिएका पाउलाई देखेर रुँदै रुँदै भन्न थाल्नुभयो, बाटोको पानी छुन पनि आवश्यक भएन। महाराजले आफ्नै आँसुका धाराले सुदामाका पाउ धुन थाल्नुभयो र उहाँलाई छातीमा टाँस्नुभयो। धेरै समयसम्म भयो भगवान सुदामालाई छातीमा अलग गर्नुभएको छैन। चारैतिर असंख्य मानिसको हुल जम्मा भयो। अन्तमा उद्धव र अक्रुरादी आएर भगवानसँग प्रार्थना गरे। तब भगवान सुदामाको अंगालो हालेर उनलाई अन्तःपुरमा लिएर गइजानुभयो। जुन दरबारमा बिना आज्ञा विष्णु र अन्धक वंशी यादव पनि पाउन जान पाउँदैनथे, ती दरबार मध्येको सर्वाङ्ग सुन्दर दिव्य दरबारमा सुदामा पुग्नुभयो। भगवान अच्युत प्रिय बन्धु सुदामालाई आदरपूर्वक लिए गएर आफ्नो दिव्य पलङमाथि बसाल्नुभयो। पूजनको सामग्री तयार गर्नुभयो, पूजन गर्न थाल्नुभयो, आफ्नै हातले उनका चरण धुन थाल्नुभयो, जसलाई स्वयं त्रिलोक पावन हुँदाहुँदै पनि आफ्नो शिरमा धारण गर्नुभयो। रुक्मिणीले भन्नुभयो कि म पनि चरण धोउला। भगवानले भन्नुभयो, ठिक त छ, सबै रानीहरू पखालुन् यिनका पाउ, जसलाई दरबारहरूमा छर्किएर पिएर स्थान र मनलाई पवित्र गरून्। रुक्मिणी एक हातमा सुनको झारी लिएर अर्का हातले चरण धुन लागिन्। यसपछि सबै रानीहरूले पनि यसै गर्न थाले। स्वयं लक्ष्मीपति जसको पाउको चरणामृत लिनुहुन्छ
उनको चरण यदि लक्ष्मी या उनका साथीहरू हुन्छन् भने देशमा आश्चर्यको कुरा नै के छ र भगवानले आफ्ना साथीका शरीरमा दिव्य गन्धयुक्त चन्दन अगर कुमकुम लगाइदिनु भयो र सुगन्धित धूपदीप इत्यादिले पूजन गरी दिव्य भोजन गराउनु भयो। पान सुपारी टक्राउनु भयो। ब्राह्मण सुदामाको शरीर अत्यन्त मलिन र क्षीण थियो। शरीरभरि ठाउँ ठाउँमा नशाहरू देखिएका थिए। उनले एउटा थोत्रो फाटेको कपड़ा पहिरेका थिए। परन्तु भगवानका प्यारा साथी भएको कारण साक्षात लक्ष्मीकी अवतार रूपमणी आफ्ना साथी देवीहरू सहित रत्न दण्डयुक्त व्यञ्जन चमर हातमा लिई परम दरिद्र भिक्षुक ब्राह्मणलाई ठूलो चाखपूर्ण पूर्वक सेवा पूजा गर्न लागे। भगवान श्रीकृष्ण सुदामाको हात आफ्ना हातमा लिएर बालक अवस्थाका मिठा मिठा कुरा गर्न थाल्नुभयो। बाल्यकालको एउटा गुरु सेवा र गुरु स्नेहको सुन्दर कथा भगवानले सुदामालाई सम्झाउनु भयो। सुदामा भगवानका वाणी सुनेर अत्यन्त प्रसन्न भए। उनलाई धनको कामना त पहिले नै रत्तीभर पनि थिएन, परन्तु उनका मनमा कहीँ लुकेको कुनै सूक्ष्म कामनाको कुनै कल्पना पनि गर्न सकिन्थ्यो भने त्यो पनि अब नष्ट हुन गयो। सुदामाले भन्न थाले, किमस्मा भिरनिवृत्तम देव देव जगद्गुरु भवता सत्यकामेन यशाम वासु गुराभूत। हे देवदेव, हे जगद्गुरु, तपाईँ सत्य संकल्प हुनुहुन्छ। सौभाग्यवश गुरुकुलमा म हजुरको साथ पाएर कृतार्थ हुन गए। हे नाथ, हजुरका कृपाले मलाई कुनै पनि कामना छैन, सब फल प्राप्त छन्। हे प्रभु, सम्पूर्ण मंगलहरूको उत्पत्तिका स्थान वेदमय ब्रह्म हजुरको मूर्ति हो। स्वामी हजुरले गुरु जहाँ रहेर विद्या पढ्नु अत्यन्त विडम्बना र लोकाचार मात्र हो। भगवानले प्रिय मित्रपट्टि प्रेमपूर्वक दृष्टिले देख्दै हाँसेर भन्नुभयो कि भाइ, तिमीले मेरो लागि के उपहार पनि ल्याएका छौ? भक्तहरूद्वारा प्रेमपूर्वक दिएको मामूली वस्तुको पनि धेरै मान गर्दछु किनकि म प्रेमको भोको छु। अभक्तद्वारा दिएको अपार सामग्री पनि उनलाई सन्तुष्ट गर्न सक्दैन। पत्रम पुष्पम फलम तोयम यो मे भक्ता प्रेच्छति। जो भक्त पत्र पुष्प फल जल आदि मलाई प्रेमपूर्वक अर्पण गर्दछ त्यो पदार्थमा प्रेम सहित अर्पण गर्दछु खान्छु। भगवानद्वारा यति भनेपछि पनि सुदामाले चामलको पोको भगवानलाई दिन सकेनन्। भगवानको अतुल्लो राज सम्पत्ति र वैभव देव देखेर सुदामालाई चामल दिन ठूलो लाज भयो। भगवान हरि सबै जान्नुहुन्थ्यो। उहाँले फेरि प्रेमपूर्वक भन्न थाल्नुभयो, तर सुदामाले शिर झुकाए चामलको पोको दिएनन्। सबै प्राणीहरूको मनको कुरा जान्ने भएका हरिले आफ्ना निकट ब्राह्मण आएको कारण बुझेर विचार गर्नुभयो कि यो मेरो निष्काम भक्त र सखा हो। यसले धनका कामनाले पहिला कहिले मेरो भजन गरेन र न अहिले यसलाई कुनै किसिमको कामना छ। त्यसकारण उसले चावललाई उपहार भनी दिन चाहन्न, परन्तु यो आफ्नी पतिव्रता पत्नीका प्रार्थनाले मसँग आइरहेको छ। अतएव यसलाई म त्यो भोग मोक्ष रूप सम्पत्ति दिउँला जुन देवताहरूलाई पनि दुर्लभ छ। यस प्रकारसँग विचार गरी भगवानले यो के हो भनेर छिटो छिटो सुदामाका पोल्टामा लुकाएको चावलको पोको बलजफ्ती तान्न थाल्नुभयो। पुराना फाटेको कपडा थियो, पोको खुस्क्यो र चामल जताततै पोखियो। भगवानले अत्यन्त प्रेमपूर्वक तिनलाई बटुलेर भन्न थाल्नुभयो, नन्मेदतु पनि तम् मे पर प्रेरणनम सखे तर्पयन्त्यमा विश्वमेतङ्ग पृथुकं तण्डुला। ये सखे, यही त मलाई अत्यन्त प्रसन्न गर्ने भएको प्रिय उपहार हो। यी चावल मलाई मसँगै समस्त विश्वलाई तृप्त गरिदिनेछन्। यस प्रकार भनेर एक मुठी चावल चबाउनुभयो र त्यसको दिव्य स्वादलाई सराहना गर्न थाल्नुभयो। तुरन्तै अर्को मुठी भरि यत्तिकैमा नजिकै बसेकी हरिचरण कमलिनी नित्य किङ्करी अनन्याश्रेया लक्ष्मी रूपिणी जगत जननी श्री रुक्मिणीले परब्रह्म भगवान यदुनन्दको हात समाति हालिन्। खै खै, मलाई पनि दिनुहोस्, म पनि खान्छु। हे विश्वरूप, ठिक छ, गर्नुहोस्। हजुरको यति प्रसन्नता नै मानेश्वरका सबभन्दा ठूलो श्रीबुद्धिको लागि यथेष्ट छ। मेरा कृपाले मिल्ने भएको यो लोक र परलोकको तपाईँले बनाएको सबै प्रकारको सम्पत्ति ऐश्वर्य यो बाहुनको यही एकमुठी चामलले नै मिलिसक्यो। अब अरू चामल चबाएर के हजुर मलाई पनि दिइहाल्न चाहनुहुन्छ? माता लक्ष्मी, धैर्य लिनुहोस्, भगवान तपाईँलाई दिनुहुन्न, उहाँ त स्वयं आफै दिनुहुन्छ। जो कसैले रोके पनि रोकिँदैन। वास्तवमा भक्तहरूलाई तपाईँबाट काम नै के छ? तिनीहरू त हजुरका स्वामीको उपासक छन्। तपाईँ उनको सेवा गर्नको लागि साथ रहनुहुन्छ भने हजुरको आज्ञा अस्तु। भगवान मुठी छोडेर मुस्कुराउन लाग्नुभयो। त्यसपछि उनले भने, भक्तमाल कर्ता महाराज श्री रघुराज सिंहजीले भन्नुहुन्छ, ऐसे सुनी प्यारी वचन, यदु नन्दन मुस्काई, मन्द मन्द बोले वचन, आनन्द उर्न समाई। सुदामा केही समयसम्म त्यहाँ बसे। भगवानले आफ्नी पटरानीहरू सहित उनको ठूलो सेवा गर्नुभयो। श्रीकृष्ण मिलनको अतुल सुख भोगी सुदामा भगवानको आज्ञा लिएर घर गए। विश्वपिता आनन्दमय परमात्मा धेरै टाढासम्म सुदामाको सँगसँगै जानुभयो र प्रणाम तथा विनीत प्रार्थनापूर्वक वचनहरूबाट प्रसन्न गरी प्यारा मित्रलाई विदा गर्नुभयो।
श्रीकृष्ण महाराजले उनलाई कति पनि धन दिनु भएन र न सुदामाले उहाँसँग केही मागेन। यो कुरा होइन कि उनका मनमा माग्ने त कामना रहेको छ, परन्तु लाजले या नमानिकन अधिक पाइने छ। भगवान सब जान्नुहुन्छ, म के भन्नु, उहाँ नै दिनुहुनेछ। यस भावले नमाएको हो, वास्तवमा उनका मनमा कामनाको लेस पनि थिएन। उनी त श्रीकृष्णको दर्शन पाएर परम आनन्दमा पुग्ने स्त्रीले भन्नाले धनको इच्छाले जुन उनलाई पाउनु परेको थियो उनलाई आफ्नो यही कृपणतामा ठूलो लाज भइरहेको थियो। सुदामा मनमनै विचार गर्दै गइरहेका छन्, अहो ब्रह्मण्य देवस्य दृष्टा ब्रह्मण्यतामया यद्र दीदतमो लक्ष्मी अलिष्टो विव्रतो रसिः। अहो मैले ब्रह्मण्य देव भगवानको ब्रह्मण्यता राम्ररी देखे, हेर उहाँका वक्षस्थलमा साक्षात लक्ष्मी निवास गर्नुहुन्छ, तथापि उहाँले म महादरिद्रीलाई अंगालो हाल्नुभयो। कहाँ म निज दरिद्र, कहाँ लक्ष्मी निवास भगवान श्रीकृष्ण, तथापि उहाँले मलाई ब्राह्मण सम्झी अंगालो हाल्नुभयो र जस्तो दाजुको आदर गरिन्छ त्यसरी नै आफ्नो प्रियाका पलङमा मलाई बसाल्नुभयो र मेरो बाटाको थकाई हटाउनको निम्ति साक्षात लक्ष्मीकी अवतार रुक्मिणी मलाई चवरले हम्कन थालिन्। यस्तो इष्टदेवका भक्तिपूर्वक पूजा गरिन्छ, त्यस्तै नै श्रीहरिले आफ्ना हातले मेरो पूजन गर्नुभयो, मेरा पाउ दबाउनुभयो, मेरा परम सेवा गर्नुभयो। यही त भक्तहरूको विशेषता हो। भगवानलाई त सबै पूजन गर्दछन्, तर उहाँले स्वयं आफ्ना हातले सामग्री जम्मा गरी भक्तहरूलाई पूजा गर्नुपर्दछ। सुदामाले मनमनै भन्दछन्, उहाँ श्रीहरिको चरणको सेवा मनुष्यहरूलाई स्वर्ग मोक्ष लोकको महान सम्पत्ति र सब प्रकारको सिद्धिहरूलाई दिने किसिमको छ, तथापि परम कृपालु भगवानले यो विचार गरी मलाई धन दिनु भएन कि यो गरीब बाहुन धन पाउनाले अत्यन्त गर्वित भएर मेरो स्मरण गर्ने छैन। यही त भक्तको भावना हो। जो धन नपाइएका भगवानलाई गाली गर्दछन् ती त धनका भक्त हुन्। भगवानलाई त उनीहरूको धनको साधन बनाउन चाहेका छन्। जगत मानिस हेर हेर एक फेरा सुदामाका हृदयपट्टि नजर लाएर आफ्नो हृदयको पर्दा हटाएर घरमा अन्नको दाना छैन, पहिरिने पाँच हात कपडा छैन, बस्न खर पातको छाप्रो छैन, केटाकेटी दाना दानाको लागि दया मागिरहेका छन्, स्त्रीलाई कयौं दिनकी भोकी छोडेर आएका छन्, दरिद्रताले मानव प्रत्यक्ष रूपबाट प्रकट भएर सारा परिवारलाई ढाकिरहेको छ, यति हुँदा पनि माग्ने काम हुन सकेन। यो सबै त सही होइन, परन्तु ब्राह्मणी र केटाकेटी पनि कहाँ गए। सुदामा यस प्रकार सोचिरहेका थिए। देव देवीहरूका समान तेजयुक्त सुदामा पूर्ववासी नारीहरूले आनन्द सहित गाउँदै बजाउँदै स्वागतका निम्ति आएर आदरपूर्वक सुदामासँग भने कि तपाईँ के विचार गर्नुभएको छ, हिँड्नुहोस् आउनुहोस्, यो तपाईँको नै पुरी हो, तपाईँको यो दरबार हो, तपाईँको दरबार बनिसकेको छ। पतिको शुभ आगमन सुनि उनलाई बोलाउनका लागि सुन्दर वस्त्र आभरणबाट सज्जित लक्ष्मी शरीरकी शोभा भएकी सुदामाकी प्रतिपदा स्थिति पनि बाहिर देखिन्। पतिलाई देखी प्रेमोत्कण्ठा कष्टबाट उनका आँखाबाट आनन्दका आँसु बग्न थाले। सुदामा यी सबै देखेर विस्मित हुन गए। उनी त्यस महासमृद्धि तथा ऐश्वर्ययुक्त महलमा पत्नी सहित प्रवेश गरे। सुदामा सारा रहस्य बुझेर मनमनै भन्न थाले कि यो उनी महान ऐश्वर्यशाली भगवान श्रीकृष्णको नै लीला हो। ती मेरा साथी याचकलाई नबताइकन गुप्त रूपले सब कुरा दिएर उसको मनोरथ पूर्ण गर्दछन्, परन्तु मलाई धन चाहिँदैन। मेरो त बारम्बार यही प्रार्थना छ कि जन्म जन्मान्तरमा उनी श्रीकृष्ण मेरा सुदृढ सखा तथा मित्र हुन् र म उनको अत्यन्त भक्त चाहन्न। मलाई त प्रत्येक जन्ममा ती सर्वगुण सम्पन्न महानुभावको विशुद्ध भक्ति र भक्तहरूको लोक पावन संगत नै प्राप्त होस्। उनी दया गर्ने धन दिने गर्दैनन्, किनकि धनका गर्वबाट धनवानहरू यो अध पत

हुन जान्छन्। यसकारण उनी आफ्ना दूरदर्शी भक्तलाई विविध सम्पत्ति र राज्य आदि ऐश्वर्य दिँदैनन्। भक्तराज सुदामाले अनासक्त भावबाट संसारमा रहँदै ईश्वर भजनमा मन लगाएर सुस्त सुस्त विषयहरूलाई त्यागी अन्तमा भगवानका ध्यानबाट आफै अहम भावलाई सर्वथा मेटाएर उनी शीघ्र नै ब्रह्म ज्ञानीहरूको गति त्यो विशुद्ध ब्रह्म पदमा पुगे। यदि तपाईलाई पनि कुनै मित्र चाहियो भने जगतका स्वार्थमय मित्रहरूलाई छोडी ती परम सुदृढ श्रीकृष्णलाई नै आफ्नो मित्र बनाउनुहोस्। हेर्नुहोस्, उनी हात बढाएका तपाईसँग गहिरो मित्रता गर्नका लागि तपाईँका अगाडि उपस्थित छन्। अवसर नगुमाउनुहोस्। भन्नुहोस् भक्त र उनका भगवानको जय होस्।

0: आज विक्रम सम्वत 2083 साल भदौ 14 गते आइतबार भदौ कृष्ण पक्ष द्वितीया 30 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: रसुवा बारीको क्षति पुननिर्माणका लागि मात्रै 5 अर्ब डलर चाहिने। सुरुङमा फसेकाको उद्धार गर्न विदेशी टोली परिचालित। अहिलेसम्म लगभग 700 शव फेला। चितवनमा शव राख्ने ठाउँको समेत अभाव। सरकारले नै जमीनमा पुर्ने तयारी। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको स्थानीय मुहान संरक्षण गरेर खानेपानी शीर्षकको शुभ समाचार।
0: इलाम सदरमुकाम नजिकै भए पनि सधैं खानेपानीको हाहाकार हुने बरबोटे क्षेत्रमा स्थानीय मुहानको संरक्षण शुरू गरिएको छ। इलाम नगरपालिका 5 बरबोटे क्षेत्रमा रहेका साना तथा स्थानीय मुहानको संरक्षण गरेर स्थानीय उपभोक्तालाई खानेपानी सहज बनाउन थालिएको छ। इलाम सदरमुकामका लागि ल्याइएको शहरी खानेपानी आयोजना र बरबोटेकै लागि ल्याइएको मान्द्रेनी खानेपानी आयोजनाको

0: एमएम को पाइप 1.5 किलोमीटर सम्म मेन लाइन बाट बिछ्याइएको छ। धारा सम्म जान 10 मीटर थप पाइप दिइएको छ। बाँकी होल खन्ने धारा निर्माण गर्न उपभोक्ताको लागत साझेदारीमा काम भएको छ। उपभोक्तालाई धारा निर्माणका लागि पनि एक बोरा सिमेन्ट र प्रति धारा 1,000 रूपियाँका दरले ओडाले उपलब्ध गराएको छ भने धारा निर्माण गर्न बालुवा र गिट्टीको जिम्मा भने उपभोक्तालाई दिइएको थियो।
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपाल चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढ़ी पहिरोपछि नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता, राहत सामग्री, प्राविधिक सहयोग र अरबौं रूपियाँ बराबरको आर्थिक सहयोगको प्रतिबद्धता आउन थालेको छ। उद्धार तथा राहतसँगै अबको सबैभन्दा ठूलो चुनौती पुनर्स्थापना र पुननिर्माण बन्ने देखिएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले बाढ़ीबाट क्षतिग्रस्त संरचनाको पुननिर्माणमा मात्रै 4-5 अर्ब अमेरिकी डलर खर्च लाग्न सक्ने प्रारम्भिक अनुमान गर्नुभएको छ। यो रकम नेपालको वार्षिक अर्थतन्त्रको करिब 10% हाराहारी हो। पूर्ण क्षतिको मूल्याङ्कन अझै जारी रहेकाले वास्तविक आवश्यकता अझ बढ़न सक्ने देखिएको छ। यसैबीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा देशभित्रैबाट ठूलो रकम जम्मा भएको छ। पछिल्लो सार्वजनिक विवरण अनुसार कोषमा 4,38,52,252 रूपियाँ जम्मा भएको उल्लेख छ। यसअघि अर्थ मन्त्रालयले कोषमा आह्वानपछि 36 घण्टामै विभिन्न 10 वाणिज्य बैंकका खातामा 1,91,86,00,000 रूपियाँ भन्दा बढ़ी जम्मा भएको थियो। सरकारले संघीय निजामती कर्मचारीबाट समेत सहयोग जुटाउने निर्णय गरेको छ। भदौ महिनाको आधारभूत तलबबाट श्रेणी अनुसार 2-10 दिनसम्मको रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको छ। यसबाट संघीय सरकारी कर्मचारीबाट मात्रै करिब 36 करोड़ रूपियाँ संकलन हुने अनुमान छ। प्रदेश र स्थानीय तहका कर्मचारी तथा सार्वजनिक संस्थानलाई पनि सम्मान प्रकृतिको सहयोग गर्न आग्रह गरिएको छ। अन्तर्राष्ट्रिय वित्तीय सहयोगतर्फ सबैभन्दा ठूलो प्रारम्भिक प्रतिबद्धता विश्व बैंकबाट 25 अर्ब रूपियाँसम्मको आपतकालीन सहायता हो। विश्व बैंकका नेपाल निर्देशक डेभिड सिस्नेलले उद्धार राहत तथा पुननिर्माणका लागि विभिन्न स्रोतबाट उक्त रकम परिचालन गर्न सकिने जानकारी नेपाललाई दिनुभएको छ। तत्काल राहतका लागि अन्तर्राष्ट्रिय समुदायबाट करोड़ौं डलर बराबरको प्रतिबद्धता आउँदै गर्दा दीर्घकालीन पुननिर्माणको आवश्यकता भने 4-5 अर्ब अमेरिकी डलरसम्म पुग्ने सरकारको प्रारम्भिक अनुमान छ। अर्थात घोषणा भएको आपतकालीन सहायता र वास्तविक पुननिर्माण आवश्यकता एउटै होइन। सड़क, पुल, जलविद्युत, विद्युत, प्रसारण, संचार, निजी घर, सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था तथा व्यापारिक संरचना पुननिर्माण गर्न ठूलो रकम आवश्यक पर्नेछ। पुननिर्माणका लागि मात्रै 5 अर्ब डलर आवश्यक, अरबौंको सहायता घोषणा शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छापिएको छ।
0: दलदलबीच जीवितको खोजी शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका 2 टिमुरेमा माटो मुनि पुरिएकी 1-6 वर्षीय बालिकाको उद्धार भएको छ। खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले माटो मुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि खोतलेर उद्धार गरेको हो। उनी जस्तै रसुवा बाढ़ीका कारण पूर्विएका र फँसेकाहरूको उद्धार जारी छ। भदौ 10 गते बिहान भोटेकोशीमा आएको बाढ़ीबाट रसुवा नुवाकोट धादिङदेखि चितवनसम्मका नागरिक प्रभावित भएका छन्। गृह मन्त्रालयका अनुसार

0: उद्धार कार्यमा गोताखोर भत्किएका भवनमा हुने खोज कुकुरको प्रयोगबाट गरिने खोज हेलिकप्टरमा झुण्डिएर गरिने लङ लाइन रेस्क्यू चिकित्सकीय टोली सहितका अनेकौं उपाय प्रयोग भएको छ। प्रभावित क्षेत्रमा धेरैतिर बिजुली छैन। घरमा फँसेका कतिपयले सम्पर्क गरेर पछि मोबाइलमा चार्ज सकिएको परिस्थिति पनि छ। यस्तोमा पनि लोकेशन ट्र्याक गर्दै उद्धार गरिएका छन्। उद्धारमा पुग्न पुलपुलेसा छैन। पीड़ितसँग सम्पर्क भएर वा केही शंका वा सूचना पाएर कुनै घरमा उद्धारका लागि पुग्दा दलदल छिचोल्नु पर्ने अवस्था छ। यस्तोमा सक्दो हेलिकप्टर प्रयोग गरिएको छ। यो खबरसँगै जमीन मुनि शव व्यवस्थापन शीर्षकमा खबर छ। लामो समयसम्म शव राखिरहँदा सड्न गल्न थालेका कारण व्यवस्थापनमा समस्या देखिएपछि पहिचान खुल्न नसकेका शवलाई देवघाटी स्थित जंगलमा व्यवस्थापन गर्ने सरकारको तयारी छ। चितवनमा हालसम्म फेला परेका 233 शव मध्ये 5 वटाको मात्र पहिचान खुलेको छ। पहिचान हुन नसकेका शव सड्न गल्न थालेपछि दुर्गन्ध फैलिनुका साथै संक्रमणको जोखिम बढ़ेकाले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार शव व्यवस्थापनको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। शवलाई व्यवस्थित रूपमा राख्न एकातर्फ खुट्टा र अर्कोतर्फ टाउको पर्ने गरी व्यवस्थापन गर्ने तयारी गरिएको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार पहिचान नखुलेका शवलाई ब्यागमा राखेर व्यवस्थापन गरिनेछ। शव व्यवस्थापनका लागि आवश्यक ब्यागको अभाव नरहेको उहाँले बताउनुभयो। शवबाट दुर्गन्ध फैलिन थालेको तथा संक्रमणको जोखिम समेत बढ़न सक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षित र व्यवस्थित रूपमा शव व्यवस्थापन गर्न लागि हो उहाँले भन्नुभयो। यसका लागि भरतपुर महानगरपालिका 1 स्थित रामनगर देवघाट सड़क खण्ड नजिकको जंगलमा स्थान तयार पारिएको छ। मध्याह राष्ट्रिय दैनिकमा छापिएका खबर हुने।
1: त्यस्तै बाढ़ीले बगाएका मानिसको खोजी जारी छ, तर खोजीमा भेटिने शवको संख्या पनि बढ़िरहेको छ। नेपाल प्रहरीले अहिलेसम्म लगभग 700 जनाको शव फेला परेको जनाएको छ। तीमध्ये रसुवामा 13, नुवाकोटमा 41, तादिङमा 49, चितवनमा 248, गोर्खामा 54, तनहुमा 31, नवलपरासी पूर्वमा 158 र नवलपरासी पश्चिममा 75 जनाको शव फेला परेको छ। बाढ़ीले बगाएर ल्याएको शवको चाप नदी तटीय जिल्लामा अर्को चुनौती बनेको छ। चितवनमा मात्र त्रिशुली र नारायणी नदीबाट भेटिएका 100 शव व्यवस्थापन गर्नु परेको छ। यसअघि शव गृहमा ठाउँ नपुगेपछि वैकल्पिक स्थानको व्यवस्था गर्नु परेको थियो। पछिल्लो विवरण अनुसार चितवनमा संकलित 233 शव मध्ये 8 वटा पहिचान भएका छन्। बाँकी शवको पहिचान प्रक्रिया जारी छ। पहिचान हुन नसकेका तथा व्यवहारिस शवलाई व्यवस्थापन गर्नु अघि डीएनए नमूना संकलन, संकेत नम्बर र अभिलेख राख्ने प्रक्रिया अपनाइने प्रशासनले जनाएको छ।
0: कान्तिपुर दैनिकमा घरमै पुरियो औषधि, अस्पतालमा पनि अभाव, सुत्केरी र दीर्घरोगी जोखिममा शीर्षकमा खबर छापिएको छ। त्रिशुली बजारकी रेखा देवी गोसाई मधुमेह, उच्च रक्तचाप र थाइरोइडकी बिरामी हुन्। उनले लामो समयदेखि 3 वटै रोगका नियमित औषधि सेवन गर्दै आएकी थिइन्। 10 भदौमा बाढ़ीले घर बगाउँदा औषधि निकाल्न पाइनन्। अहिले औषधि टुटेको छ। रेखा देवीको परिवार त्रिशुली अस्पताल नजिकैको विस्थापित शिविरमा शरण लिएर बसेको छ। आमाले नियमित औषधि खानुपर्छ, तर अस्पतालमा समेत औषधि छैन। रेखा देवीका छोरा रघुवीरले शनिबार भने, आमाको औषधि छुटेको 3 दिन भइसक्यो, अब के पो गर्ने हो। समस्या यतिमा मात्र सीमित छैन। शिविरमै शरण लिइरहेकी बुहारी रघुवीरका भाइकी श्रीमतीलाई सुत्केरी व्यथाले च्याप्यो। त्रिशुली अस्पतालमा सुत्केरी हुन नसक्ने अवस्था आयो। काठमाडौँ लाने बाटो छैन। निकै हार गुहार गरेपछि शनिबार बिहान हेलिकप्टरबाट उद्धार गरेर थापाथली स्थित प्रसूति गृहमा लगिएको छ। भोटेकोशी बाढ़ीबाट औषधि छुट्ने रेखादेवी मात्र छैनन्। विस्थापित मध्ये अधिकांश दीर्घ रोगीले खाने औषधि छुटेको छ। बाढ़ीबाट विस्थापित भएकी ढुंगेकी कोपिला परियार आमा जुनकिरी सहित कोलनीमा बस्दै आएकी छिन्। परियारकी 62 वर्षीय आमा दमकी रोगी छन्। नियमित औषधि सेवन गर्नुपर्छ, तर उनीसँग औषधि छैन। आमाले 2-3 खाले औषधि खानुपर्छ। कोपिलाले भनिन् सबै औषधि पाइएको छैन। विस्थापितलाई राखिएको शिविरमा खानेपानी समेत समस्या रहेको उनले गुनासो गरिन्। न पैसा छ, न लाउने लुगा छ, न बजारमा केही पाइन्छ, उनले भनिन्। कोपिलाका 16 वर्षीय भाइ अविनाश र 43 वर्षीय भाउजू शान्ति बाढ़ीमा परेर बेपत्ता छन्। चिकित्सकहरू दीर्घ रोगीले खाने औषधि छुटाउन नमिल्ने बताउँछन्। त्रिशुली अस्पतालका फार्मासिस्ट महेश्वर यादवले उच्च रक्तचापका बिरामीले सेवन गर्ने एथिनोल लोसार्टान लगायतका औषधि नरहेको बताउनुभयो। घरमै पुरियो औषधि अस्पतालमा पनि अभाव सुत्केरी र दीर्घ रोगी जोखिममा शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
1: नेपाल चीन सीमाना स्थित भोटेकोशी र लेहेन्दे खोलामा आएको बाढ़ीबाट प्रभावितको खोजी उद्धार राहत तथा पुननिर्माणको कामलाई प्रभावकारी बनाउन सरकारले पाँच जिल्लाका पन्ध्रवटा स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। गृह मन्त्रालयले शनिबार नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर ती स्थानीय तहलाई तीन महिनाका लागि विपद संकटग्रस्त घोषणा गरेको हो। यसअघि मन्त्री परिषदको गत बुधबार बसेको बैठकले बाढ़ी प्रभावित तीन जिल्लालाई विपद संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार शनिबार राजपत्र मार्फत जिल्ला र स्थानीय तहको नाम समेत सार्वजनिक गरिएको छ। रसुवा नुवाकोट र धादिङको चार चार तथा गोरखाको एक र तनहुको दुई स्थानीय तहलाई संकटग्रस्त जिल्लाको रूपमा घोषणा गरिएको छ। रसुवाको उत्तर गया गोसाईकुण्ड कालिका र आमा छोदिङमो नुवाकोटको विदुर बेलकोटगढ़ी किस्पाङ र तारकेश्वर धादिङको गल्छी गजुरी बेनीघाट रोराङ र सिद्धलेक गोर्खाको गण्डकी तथा तनहुको देवघाट र आबु खैरेनी संकटग्रस्त घोषणा भएका छन्। स्थानीय तहले पायो थप अधिकार शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छापिएको छ।
0: भोटेकुशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि सरकारले अन्तर्राष्ट्रिय सहायता जुटाउन दाता सम्मेलन आयोजना गर्ने बारे छलफल अघि बढ़ाएको छ। 2072 सालको भूकम्पपछि पनि नेपालले काठमाडौँमा अन्तर्राष्ट्रिय दात्री सम्मेलन आयोजना गरेको थियो। त्यसबेला दाताहरूबाट पुनर्निर्माणको लागि 4.10 अर्ब अमेरिकी डलर बराबर अनुदान तथा ऋण सहायताको प्रतिबद्धता आएको थियो। परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालय बीच पुनर्निर्माणका लागि स्रोत जुटाउन दात्री सम्मेलन गर्ने कि भनेर छलफल अघि बढ़ेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले शनिबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, सम्भावित दात्री सम्मेलनबारे मन्त्री स्तरमै छलफल चलिरहेको छ। भोटेकोशी र त्रिशुलीमा आएको बाढ़ीले कति क्षति पुर्याएको छ त्यो यकिन भइसकेको छैन। यसअघि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले भौतिक क्षति मात्र 2 खर्ब रूपैयाँ बराबर भएको प्रारम्भिक अनुमान प्रस्तुत गर्नुभएको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई दिएको अन्तर्वार्तामा अर्थमन्त्री स्वर्णिम वाग्लेले बाढ़ीबाट भएको क्षतिको पुनर्निर्माणका लागि 4-5 अर्ब अमेरिकी डलरसम्म आवश्यक पर्न सक्ने प्रारम्भिक अनुमान गर्नुभएको छ। यद्यपि यो रकम प्रारम्भिक अनुमान मात्रै भएकाले क्षति तथा नोक्सानीको विस्तृत विवरण संकलनपछि सम्मेलन गर्ने सरकारी अधिकारीहरूले बताउनु भएको छ। ठूलो क्षति भएकाले अहिले उद्धार तथा राहतका लागि वैदेशिक सहायता आइरहेकोमा पछि पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहायता चाहिने परराष्ट्र मन्त्री खनालले बताउनुभयो। स्रोतको आवश्यकता आकलन गरेपछि त्यस सम्बन्धमा जानकारी गराइने उहाँले बताउनुभयो। दात्री सम्मेलनका लागि छलफल गर्दै सरकार शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा बाढ़ी आए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार खोजी र राहत कार्यलाई कुनै पनि कसुर बाँकी नराखी औरात तीव्र पारिरहेको बताउनु भएको छ। उहाँले उद्धार तथा पुनर्स्थापनाका कार्य नतिजा नआएसम्म निरन्तर जारी राख्ने समेत स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 7514 जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको समेत जानकारी दिनुभएको छ। त्यस्तै परराष्ट्र मन्त्री शिशिर खनाल र चीनका विदेश मन्त्री वाङ यी बीच टेलिफोन वार्ता, दुवै नेताबीच बाढ़ी प्रभावित क्षेत्रमा जारी खोज उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको समेत जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालद्वारा पत्रकार सम्मेलन गरी बाढ़ीग्रस्त क्षेत्रमा भइरहेको खोज उद्धार तथा राहत कार्यबारे पनि जानकारी गराइयो भने दाता सम्मेलनका लागि अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमा गृह कार्य समेत भइरहेको छ। भारत र चीनबाट आएका विशेष उद्धार टोली बाढ़ी प्रभावित क्षेत्रमा परिचालित भएका छन् भने उद्धारका लागि खटिएको टोली सुरूङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ। बाढ़ीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निशुल्क यातायात शुरू गरिएको समेत प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। त्यस्तै राज्यका तीनवटै सुरक्षा निकायका 13,000 भन्दा बढ़ी सुरक्षाकर्मी बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्यमा निरन्तर सक्रिय रहेको शनिबार शाहले जानकारी गराउनु भएको थियो। उद्धार तथा पुनर्स्थापना नतिजा नआएसम्म जारी शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।